0: यो सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैङ्कलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ भन्नुहुन्छ, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति, पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन्, तर नतिजा हुन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैङ्कमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले करयोग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्च स्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड सेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रुपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने, तर राइड सेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
1: सरकारले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था सञ्चालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षामा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल सञ्चालकहरूको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदम खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नु भएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपुरमा खबर छ।
0: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर सङ्कलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। अध्यादेशमा सुरुमा 10% कर लगाउने उल्लेख गरिएकोमा शनिबार हिजो त्यसलाई सच्याएर प्रति लिटर 10 रुपियाँको दरले हरित कर लगाउने व्यवस्था उल्लेख गरिएको छ। यसअघि 1200 मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रुपियाँ सङ्कलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात् मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रुपियाँ छुट दिएर लिटरमा 5 रुपियाँ मात्रै सङ्कलन गर्दै आएको थियो। यस्तै सडक मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रुपियाँ र डिजलमा लिटरमा 2 रुपियाँ सङ्कलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रुपियाँ सङ्कलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर सङ्कलन हुनेछ, गोर्खापत्र दैनिकले खबर छापेको छ। काया कैरनमा बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रिया सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा व्यवहारिक

0: र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 0 34 55, 98 011 16 372 र 97 650 73 877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
5: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550 39122 र 98550 39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54।
6: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर, निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरोकारवाला तरङ्गित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप, इन्धनमा अबदेखि एकीकृत हरित कर लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्यलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी, डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना जस्ता सुधारका कार्यक्रम अघि सारेको छ, तर पुँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पुँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कातर्फ पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स बढाउने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढाएको छ। बजेट मार्फत सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपिओ तथा प्रिमियर मूल्यमा जारी हुने सेयरबाट प्राप्त नाफामा समेत 10%

0: कर लगाउने व्यवस्था गरिएको छ।
1: सरकारले अस्ति आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग, उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ, तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ्ने र निम्न वर्ग थप महँगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सम्झना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईँलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
2: केशव प्रसाद अधिकारी, मसला उद्योग हो, घर साटोबाट। बजेट अब केही त ठिकठाकै छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर भनेको छ 50 युनिट भन्दा बढीलाई चाहिँ कर लाउने भनेको छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो, त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढाउनु पर्ने हुन्छ, पिसानी ज्याला बढाउनु पर्ने हुन्छ, होइन? त्यसको लागि त ठुलो असर पर्छ। ज्याला बढाउँदाखेरि जनतालाई असर पर्यो, 50 युनिट भन्दा बढी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो, जनतालाई असर पर्यो। अब हामीले बढाउँ जनतालाई असर पर्यो, नबढाउँ हामीलाई असर पर्छ, हामीले नाफा बढ्दैन, अब जसरी पनि असर परिहाल्छ। अरू त ठिक ठिकै देखिन्छ हेर्दाखेरि।
3: म डाक्टर वंशदीप शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, घर काभ्रे पलाञ्चोक, अहिले काठमाडौँ ट्राभल एरिया। दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ त्यसमा अलिकति उत्साह नै देखिन्छ। राष्ट्र सेवा कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। सेक्टरल हिसाबमा म आयुर्वेद डक्टर भएको हुनाले नेपालमा कम्तीमा पनि 4-5 क्षेत्रहरू, जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यसै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक बढी अलिक गर्न त गर्न खोजेको पनि भेटिन्छ। ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलिक डिप फोकस गरेको होइन कि जस्तो पनि लाग्छ।
4: आयुष बानिया, हाम्रो घर पूर्व विराटनगर, धेरै कुरा राम्रो लाग्यो, उहाँको तलब बढाइदिने भएको छ, जस्ट राम्रो छ नि, सबै काम कामदार मान्छेहरूको त्यस्तै लागिरहेको छ, सबै राम्रो छ, उहाँको काम गरिरहेको छ, राम्रै काम गर्दै हुनुहुन्छ, ठिकै छ।
5: मेरो नाम चाहिँ विशाल ओलामी हो, मेरो कुलेखानी मकवानपुर, वडा नम्बर 2। राम्रो भन्दाखेरि अलिकति नराम्रो पनि लागिरहेछ, नराम्रो भयो। अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो, सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो।
6: प्रतीक डङ्गुल स्वयम्भू, मेरो चाहिँ अहिले कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ, यता कुमारीपाटीमा इमेज इलेक्ट्रोनिक्स नाम गरेको बिजनेसलाई नै टोकेर पनि एउटा हायर पर्चेज भन्ने जुन इएमआईको जुन प्रोसेस छ, अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ। अहिलेसम्म चाहिँ तपाईँको सधैँ नागरिकताको भरमा भन्यो, तर अनेक डिटेलहरू भर्ने पर्ने त्यो अलिकति समस्या थियो, त्यो चाहिँ अब अलिकति सहज बनाइदिने कुरा पनि आएको थियो। अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ, त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन, किनभने कन्ज्युमर भन्दा पनि हामी त अब एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई चाहिँ छैन। कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भए चाहिँ 13% ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ क्लेम पाउने हुने भयो, त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
9: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
8: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
9: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
8: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
9: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
8: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
9: नियमित परामर्श तथा मार्गदर्शन,
8: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
9: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
8: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855 54206 9855100091 9855 63387 वा 9841 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
9: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
10: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
11: मोबाइल 9855 64040 र 9855 65260।
12: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार।
13: होइन, भोक लागेको छैन तिमीहरूलाई?
14: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त उजाउनु त होला नि।
15: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने गरेको छ। सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ्न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटुरोग, दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानुनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। स्वास्थ्य विश्व स्वास्थ्य संगठन WHOका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन्। नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ। उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धुम्रपानमा इलेक्ट्रोनिक चुरोट, भेप, निकोटिन पाउच जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रमलाई विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्दा युवा पुस्ता आजको गोरखापत्रमा खबर छ।
1: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ, तर मोबाइल फोनमा झुन्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घन्टा वा त्योभन्दा बढी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8-10 घन्टा सुत्न सिफारिस गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सहप्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढी किशोर किशोरीले मध्यरातमा अर्थात् 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता, थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
0: अब खेल खबर एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्यान्ड र मलेसिया

0: फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालको लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरुष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
1: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पिएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। हङ्गेरीको बुडापेस्टमा भएको खेलमा पिएससीले इङ्ग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टी मार्फत भएको हो। खेलको 6 मिनटमै काई आडवेर्ट्जले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा ओस्मान डेम्बेलेको पेनाल्टी मार्फत पिएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पिएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर काठमाडौँको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबार संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान सुरु गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीडित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
1: र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको,
0: भनु भने मुख मैलो, नभनु भने रित्तो थैलो।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: आउँदो वर्ष सार्वजनिक रेडियो 34 खर्ब नाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बहुदर।
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरङ्गित, निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप।
0: लाभ कर बढेपछि लगानीकर्ता असन्तुष्ट, बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भन्ने बजार भाव बढ्ने चिन्ता।
1: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै, राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष।
0: र पिएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि, आर्सेनल पराजित।
1: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरिबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 हेर्दैछन्। उनी आबुई भन्दै तर्सिएर चिच्याएका छन्। यो तर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन्, डर लाएर होइन कर लाएर कराएको हो क्या क्यार्नु, बेलैमा सरकारी जाहिर खावे आज यसरी तर्सिनु त पर्दैन थियो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ।
2: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। अर्थतन्त्रका विषयमा पनि हामीले बहस गर्दैछौँ। यतिखेर बजेटमा कुन क्षेत्रलाई कस्तो प्राथमिकता दिइएको छ भनेर पनि हामीले हिजो बहस र छलफल गर्यौँ। लगानी फिर्ता लान राष्ट्र बैङ्कको पूर्व स्वीकृति नचाहिने भएको छ। विदेशी लगानीकर्तालाई ढुक्क बनाउन खोज्दैछ यतिखेर सरकार, किनभने वैदेशिक लगानीको दर यतिखेर घटेको छ। 2072 सालको भूकम्प, त्यसपछिको कोरोना र 2023 र 2024 जुन विद्रोहका कारण नेपालमा जुन किसिमको लगानी प्रतिबद्धता भएको थियो त्यो लगानी प्रतिबद्धता आउन सकेको छैन। प्रतिबद्धता भए अनुसारको लगानी देशमा भित्रिन सकेको छैन र देशमा मुलुक

0: बजेटमा जुन किसिमको राजस्व उठाउनेदेखि लिएर ऋणको जुन प्रक्षेपण गरिएको हुन्छ त्यो ऋण पनि समयमा नउठ्ने एउटा अर्को खालको समस्या पनि छ। महत्वाकांक्षी परियोजनाहरू छन्, पुँजीगत खर्च अझै पनि बढाउन सकिएको छैन। यी यावत कारणले गर्दाखेरि सरकारले निजी क्षेत्रलाई र विभिन्न क्षेत्रलाई आफ्नो प्राथमिकतामा त पारेको छ, तर त्यसको कार्यान्वयनको पाटो के हुने भन्नेमा चाहिँ निकै ठुला बहसहरू चर्चाहरू पनि भएका छन्। यति बेला हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा जेएनजी आन्दोलन प्रतिवेदनबारे सरकार यतिखेर मौन छ, कार्यान्वयन हुनेमा पनि संशय छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीकै 17 जनालाई अहिले अनुसन्धान गर्न भनिएको छ। सत्तारूढ दल राज्यसभाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिस सहितको मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारले मौनता साँदैसँगै कार्यान्वयन हुनेमा संशय समेत व्यक्त भएको छ। तर कार्यान्वयन गरेरै छाड्ने जुन किसिमको प्रतिबद्धताहरू पनि आएका छन्, कार्यान्वयन गर्नुपर्ने प्रतिबद्धताहरू पनि आएका छन्, यो सफाई दिनका लागि हो वा चाहिँ कारवाही गर्नका लागि यसमा संशय पैदा भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ संघमा मेलमिलाप वा चुनाव विवादका बीच नयाँ नेतृत्वका लागि आन्तरिक कसरत तीव्र छ। नेपाल वैदेशिक रोजगारी व्यवसाय संघको नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसाय बीच छलफल पनि शुरू भएको छ। शुक्रबार र शनिबार छुट्टा छुट्टै स्थानमा फरक फरक राजनीतिक आस्था बोकेका व्यवसायहरूको अनौपचारिक बैठक समेत भएको छ र प्रबन्ध समितिप्रति सल्लाहकार पनि असहमति रहेको विषय आएको छ। वैदेशिक रोजगार संचार पुरस्कारको पनि स्थापना गर्ने भनिएको छ र विदेश जाँदाखेरि हामीले नेपालीहरूलाई मेनपावरहरूले व्यवसायहरूले नेपालीहरूलाई ठग्ने अप्ठ्यारोमा पार्ने सरकारले फेरि भिसा फ्री टिकट भनेको हुन्छ, लाखौँ रुपियाँ वसुल गर्ने खालका विभिन्न विषयहरू पनि आइरहन्छन्। तर व्यावसायिक तरिकाले काम गर्दै गर्दा पनि वैदेशिक रोजगारलाई मर्यादित बनाउनुपर्छ भन्ने खालको पनि बहस आज हामी उठाउन चाहन्छौँ नेपाली बहसमा। आदरणीय श्रोता, कर नीतिमा व्यापक फेरबदल पनि भएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। यो परिवर्तनका विषयमा पनि छलफल गर्दैछौँ। स्वर्णिम बजेटका विषयमा धेरैले आशा अपेक्षा पनि लिएका छन्। अब देश बन्छ, सुशासन हुन्छ, मुलुकमा राष्ट्र बन्छ भन्ने किसिमले पनि यतिखेर बहस र छलफल भइरहेको छ। हामी भुटानी शरणार्थीको विषयलाई पनि आज उठाउन चाहन्छौँ, किनभने भुटानी शरणार्थीहरू अहिले आफ्नो आइडेन्टिटी खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। भुटानी शरणार्थीहरू अहिले घाँसबास र कपासकै युद्धमा छन्, किनभने उनीहरू एक आपसमा त्यही कुरा पाउनका निम्ति, त्यही कुरा परिपूर्तिका निम्ति लडिरहेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर धेरै भुटानीका नामबाट धेरै नक्कली नेपालीहरू चाहिँ अमेरिका लगायतका विश्वका धेरै देशहरूमा पुगे, तर वास्तविक सुकुम्बासी, वास्तविक भुटानी शरणार्थीहरूका पीडाहरू अहिले पनि जिउका त्यो छन्। आज हामी त्यस विषयमा पनि छलफल गर्नेछौँ। आज हामी शनिचरमा रहेको भुटानी शिविरका विषयमा पनि छलफल र बहस गर्नेछौँ। किन नक्कली भुटानी शरणार्थीहरूलाई कारवाही भएन, अमेरिकाले यो मुद्दालाई किन उठाउन सकेन, नक्कली कागजात बनाएर अवैध तरिकाले अमेरिका पुगेका नक्कली भुटानी शरणार्थीहरूलाई किन फिर्ता पठाउन सकिएन, किन सरकारले यस विषयमा तदारुकताका साथ चासो देखाएन। सक्कली भुटानी शरणार्थीहरू आज घाँसबास कपासको लडाइँमा यही देशमा नेपालमा आइडेन्टिफाई खोजिरहेका छन्, आफ्नो पहिचान खोजिरहेका छन्। तर नक्कलीहरू उनीहरूकै नामबाट आज विदेशका विभिन्न ठाउँहरूमा मुज मस्ती गरिरहेका छन्। यस्तो पनि हुन्छ, सरकारले यसबारेमा छलफल र बहस गर्नु पर्दैन, आज हामी छलफल गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहसमा हामी उठान गर्न चाहन्छौँ, सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, सुकुम्बासीहरूलाई व्यवस्थापन गर्नुपर्छ, तर सुकुम्बासीलाई व्यवस्थापन गर्ने नाममा धरपकड गरिनु हुँदैन। कुनै पनि नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्छ। आज होल्डिङ सेन्टरमा सुकुम्बासीहरू बसेका छन्, तर सुकुम्बासीहरूले घाँसबास कपासको सुनिश्चितता पाएका छन्, उनीहरू सन्तुष्ट छन्, उनीहरूका छोराछोरीहरू लालाबालाहरू विद्यालय जान थालेका छन्, उनीहरूले पेटभरि टाइममा खान पाएका छन्। आज हामी छलफल गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ। अदालतले आदेश दिएको छ सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा डोजर आतङ्क नगर, तर ठाउँ ठाउँमा डोजर चलेका छन्, स्थानीय तहमा डोजर चलेका छन्। आज न्यायपालिका ले सुनाएका निर्णयहरू गरेका आदेशहरूलाई इग्नोर गर्दैछ स्थानीय तहले। यसका विषयमा पनि आज हामी बहस चलाउन चाहन्छौँ, छलफल चलाउन चाहन्छौँ। आदरणीय श्रोता, आजको दिन देशमा राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानका संयोजक दुर्गा प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। तपाईँको घरमा म हिजो देख्दै थिएँ भिडियो सामग्रीहरूमा सुकुम्बासी बस्तीका व्यक्तिहरू धेरै आएछन्। सुकुम्बासीहरूलाई त राम्रो व्यवस्थापन गरे हो नि त सरकारले होल्डिङ सेन्टरमा, फेरि कहाँबाट आउँदैछन् मान्छेहरू भेटघाटको लागि?
1: अब राम्रो व्यवस्था गरेको थियो भने सायद मेरो घरमा किन आउँथ्यो होला नि सुकुम्बासीहरू, होइन?
0: वास्तविक सुकुम्बासी नै हुन् उहाँहरू,
1: वास्तविक सुकुम्बासी नै हुन् उहाँहरू, होइन? राम्रो व्यवस्था गरेको थियो भने मैले त्यहाँ भने त सरकारकोमा जानुहोस् तपाईँहरू, सरकारले व्यवस्थापन गर्छ भन्दाखेरि

0: होइन, अब हामीलाई छैन, बोलिदिनु पर्यो, आवाज उठाइदिनु पर्यो, आवाज मिनेहरूको तपाईँले आवाज उठाउनुहुन्छ भनेर उहाँहरू आउनु भएको, त्यति हो।
1: भनेपछि होल्डिङ सेन्टरमा चाहिँ सुकुम्बासीहरूको चाहिँ राम्रो व्यवस्थापन छैन, सरकारले चाहिँ व्यवस्थापन गर्न चाहन्छ।
0: होल्डिङ सेन्टरमा त यस्तो भन्यो, होल्डिङ सेन्टरमा अब कहिले सुन राख्ने, कति वर्ष राख्ने, अब यो बजेट भत्काउनु त भत्किहाल्यो, अब नेपालको काम गराइ त्यही हो होइन। एउटा परिवारमा कसैको छजना छन्, कसैका दसजना छन्, कसैका चारजना छन् होइन, एउटा तिरपालभित्र होइन, एउटा टेन्टभित्र राखेको छ। त्यो टेन्ट भनेको के हो भने टुरिस्टहरू गएको बेलामा को को बेलामा बस्ने हो, एक दिनलाई युज गर्ने हो। त्यस्तो होल्डिङ सेन्टरमा टेन्टभित्र अब महिनौ राख्दाखेरि पनि के भएको होला, उनीहरू त्यहाँ होल्डिङ सेन्टरका मान्छेहरू त बाहिर आएर हामीलाई जेल जस्तो भयो, बाहिर निस्किँदा पनि सोध्नुपर्छ, लेख्नुपर्छ, भित्र खाना खाने बेलामा पनि लेख्नुपर्छ, अब हाम्रो जिन्दगी बर्बाद भयो, हामी लास जस्तो भएर, जिउँदो लास जस्तो भएर बस्नु परेका छ भनेर भनेका छन्। वास्तविक सुकुम्बासी त रहेछन् नि त, ल पाँचै पर्सेन्ट होला नि, दसै पर्सेन्ट होला नि होला
1: ल। अब अहिलेको अवस्थामा सुकुम्बासीहरू छन्, व्यवस्थापन गर्छु भनेर सरकारले पनि भन्यो होइन,
0: तर बजेट खोइ, बजेट खोइ,
1: भर्खरै बजेट पनि आएको छ, बजेटमा चाहिँ सुकुम्बासीका समस्याहरू समेटिए,
0: अस्तिको दिन बजेट आयो, प्रधानमन्त्रीले के भन्नुभएको थियो पश्चिम जाँदाखेरि, कर्णाली दूर नै भनेको थियो,
1: सुदूर अब दूर नै,
0: सुदूर अब दूर नै भनेको थियो, त्यही सुदूरको बजेट काटियो है होइन। एलिट वर्गलाई त गाह्रो नपर्ला, गरिबको यो भ्याटको कारणले होइन, विदेशमा बसेका थिए होइन, हाम्रै स्कुलमा पनि विदेशमा बस्नेहरूका छोराछोरी धेर पर्छ साउदी कतारमा है, अब विभिन्न नाममा 3% के अरे समतामूलक के अरे भनेर लगाइदियो भ्याट है, हस्पिटलमा तपाईँको 3% भ्याट लगाइदिएको छ, 50 युनिटदेखि माथि बिजुली बाल्नेलाई 13% 1.5% टिडिएस गर्दाखेरि 15% भ्याट लगाइदिएको छ,
1: त्यो त फेक छ भन्ने आइरहेको छ, त्यो चाहिँ 5% कुरा छ
0: हजुर,
1: त्यो 15% 50% चाहिँ गलत समाचार हो भनेर आइरहेछ अहिले,
0: होइन अहिले त सच्याउन खोजिरहेको छ, त्यो अर्कै कुरा हो, 13% भ्याट लगाएको 15% नै पुग्छ भनेपछि, तपाईँलाई मैले एउटा कुरा के भन्न खोजेको भनेदेखि, आज कृषिमा खोइ त बोलेको,
1: निजी क्षेत्र एकदम खुसी छ, यहाँ मैले हेर्दैछु प्रतिक्रियाहरू पनि दिएका छन् यहाँ निजी क्षेत्रका व्यक्तिहरूले, हेर्नुहोस् न अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासङ्घका अध्यक्षले एकदम राज पाण्डे नेपाल उद्योग परिसंघले पनि राम्रो छ बजेट भन्नुभएको छ,
0: होइन होइन उहाँहरूले बजेट राम्रो छैन भन्नु भने उहाँहरूले हिजो काका के गरेको छ खोजिहाल्छन्, अहिले त खोज्छन् नि त, अनि कुरो बुझ्नु भएन, अब एउटा कुरो के बुझ्नु पऱ्यो भने उहाँहरूकै हातमा ब्याङ्क छ, उहाँहरूकै हातमा इन्सुरेन्स छ, उहाँहरूकै हातमा रि इन्सुरेन्स छ, उद्योग वाणिज्य सङ्घ चलाउनेकै हातमा छ नि त, हो कि होइन, उहाँहरू भनेको देशको डिप स्टेट हो, एलिट वर्ग हो, सुन्नुहोस् है कुरा, सबै कुरा त उहाँहरूको हातमा छ त, उहाँहरूलाई त के फरक पर्यो त, फरक फरक त गरिबलाई पर्यो नि त, जसले साउदी कतार दुबईमा बसेर महिनाको 30,000 पठाएर यसो छोरो बोर्डिङमा पठाउँछु, आफै चाहिँ नराम्रो ठाउँमा अब राम्रो ठाउँमा पढिएन, पढ्न पाइएन र आज साउदी कतार जानु पर्यो, राम्रो पढेको थियो भने सायद बाहिर अरू राम्रो ठाउँमा 2-4 लाख कमाउने ठाउँमा जान्छु भन्ने थियो होला, तर छोरालाई चाहिँ राम्रो पढाउन पाइयो, छोरीलाई राम्रो पढाउन पाइयो भने छोराछोरीको भविष्य राम्रो हुन्छ, विदेशै जानुपर्दा पनि अन्तर्देश जान्छन्, अमेरिका अस्ट्रेलिया जर्मनी जान्छन्, हामी साउदी कतारमा बसे पनि 50 डिग्रीको तातोमा बसे पनि युरोप अमेरिकामा बसे पनि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने जुन बाबुआमाको सोचाइ थियो नि त्यसमा त पानी छिट्यो नि त, पानी छिट्यो कि छिटिएन, र अर्को कुरो प्राइभेट सेक्टरलाई उहाँहरूले बुझ्नु भएको छैन, देशमा मेडिकल शिक्षा सबैभन्दा मेन महत्त्व, मेडिकल टुरिज्म बनाउने भने नि तपाईँले के बुझ्नु पर्थ्यो भने, खोइ त आज नर्स पाउन छोड्यो, नर्स पढाउँ न, एउटा मेडिकल कलेजलाई 1,000 जना पढा भनेर दिउँ, खुट्टा तोक्दिउँ, एउटा मेडिकल कलेजलाई 300 डाक्टर पढा,
1: मेडिकलको शैक्षिक हब बनाउन सकिन्छ नेपाललाई,
0: मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, या त तस्करहरूको हब भयो कुरा भन्नु भने, मेडिकल टुरिज्म होइन टुरिज्म हब बनाउने हो भनेदेखि नि त्यो गर्नुपर्ने, आज एकछिन तपाईँलाई म भन्छु, तपाईँ अहिले इन्डिया गएर 20 लाख रुपियाँ खर्च गर्नुभयो भने भ्याट लागेन, समता कर लागेन हो, तर तपाईँले काठमाडौँमा या झापामा या कुनै हस्पिटलमा गएर, प्राइभेट हस्पिटलमा गएर उपचार गर्नुभयो भनेदेखि

0: पर तिर्नु पर्ने भयो. सुन्नुहोस् है कुरा, तपाईँले एकछिनलाई सरकारी स्कुल राम्रो बनाउन, बोर्डिङ बन्दै गर्ने भने निजी क्षेत्र बन्द गर्ने भने गरिदिउँ, सरकारी हस्पिटल राम्रो बनाउन, टिचिङलाई राम्रो बनाऊ, बिपिकेएचलाई राम्रो बनाऊ, भयो त कुरा बुझ्नु भएन. तपाईँलाई म एउटा कुरा भन्छु, पूर्वाञ्चलमा झन्डै झन्डै 60 लाख जनसङ्ख्या छ मेची कोशीमा गरेर, है मेची कोशी सगरमाथामा गरेर झन्डै 60-70 लाख जनसङ्ख्या होला. 70 लाख जनसङ्ख्यामा नि सरकारीमा एउटा एमआरआई देखाइदिनुहोस् त, एउटा सिटी देखाइदिनुहोस् त. पूर्वको 70 लाख जनसङ्ख्यालाई होइन, 70 लाख जनसङ्ख्याको 95% बिरामी नोबेल, विराट र बिएनसी मेडिकल कलेज र हाम्रो पूर्वाञ्चल क्यान्सर हस्पिटलले हेरेको छ. हामीसँग पेट सिटी स्क्यान छ, हामीसँग 2-2 एमआरआई छ. एमआरआई पनि अहिले त अहिलेको ल्याटेस्ट टेक्नोलोजी एआई जडित तपाईँको चाहिँ 3 टेस्ट लाग्छ एमआरआई छ हामीसँग. भनेपछि एउटा एमआरआई हामीले 40-40 करोड हालेर, पेट सिटी स्क्यान 42 करोड हालेर हामीले जनतालाई सेवा दिएका छौँ. अनि त्यसमाथि हामीले ब्याङ्कको ब्याज लिएर ल हामीले जनतालाई बिपी कोइरालाको जत्तिकै दर रेटमा चाहिँ सेवा दिएका छौँ. तपाईँले अनि आज प्राइभेट सेक्टरलाई चाहिँ खेद्ने, प्राइभेट सेक्टरले के गल्ती जघन्य अपराध गरेको थियो.
1: होइन, प्राइभेट सेक्टरलाई त सरकारले बलियो बनाउँछु भनेको छ नि त, विश्वास लिन
0: बनाएको
1: छ नि त प्राइभेट सेक्टरलाई, कर्मचारीहरूलाई सरकारले.
0: कुन कर्मचारीहरूलाई?
1: बालबाला कर्मचारीहरूलाई, सरकारी कर्मचारीहरूलाई, प्राइभेट
0: सरकारी सरकारी कर्मचारीलाई त तलब पुलिसको कति बढो? 2500 बढो.
1: न्यूनतम तलब 40,000 पाउने भयो क्या एउटा सहयोगले?
0: त्यो भनाइमा चाहिँ 4,000 भनेर त 40,000 1,00,000 भन्दे होइन. अनि त्यहाँबाट यता 10% बढाउने, 10% के भनेर 21% भनेको छ नि. 10% बढ्दाखेरि एउटा पुलिसको कति बढो त भन्नु त, त्यो 25,000 भएको सिपाहीको कति बढो?
1: 25,000 तपाईँले 1,00,000 बनाउनु पर्छ. नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको तलब भन्नु भएको थियो नि त, सम्भव छ नि यो देशमा 1,00,000 बनाउनु, 1.5 लाख बनाउनु सुरक्षाकर्मीहरूलाई?
0: अब एउटा कुरो के थियो भने, तरिका पुर्याएर सबैलाई खुसी बनाएर गरेको भने राम्रो हुन्छ. अब अर्को कुरो, यो बजेटको कुरा गरौँ भनेदेखि धेरै, अब यसको रिजल्ट तपाईँको साउन 1 गतेदेखि लागू हुन्छ नि, जब हस्पिटलमा भ्याट भनेर लागू हुन्छ, जब स्कुलमा भ्याट भनेर लागू हुन्छ, अहिले त तिरेका छैनन् नि, जब मान्छेले बिजुलीको पैसा भ्याट भनेर तिर्न थाल्छन् नि अनि मान्छेलाई थाहा हुन्छ, मान्छेले बुझ्छन् अनि कुरो, मान्छेले बुझ्छन्। र अर्को कुरो म भन्दैछु, शनिबार र आइतबार 2 दिन त छुट्टी भयो हस्पिटलहरूमा, सरकारी हस्पिटलहरूमा. अनि शनिबार बिमारी भएको मान्छे कहाँ जाने त?
1: इमर्जेन्सीमा जाने
0: होइन, कुन इमर्जेन्सीमा?
1: हस्पिटलमा इमर्जेन्सी कक्ष होला नि त, आकस्मिक कक्ष हुँदैन.
0: होइन, आकस्मिक कक्षमा डक्टर हुँदैन नि त्यतिखेर, एमबिबिएसले मात्रै हेर्छ, एमडी त सबै बाहिर गएका हुन्छन् कमाउन.
1: होइन,
0: इमर्जेन्सी ल, ब्रेन हेमरेज भयो, हार्ट एट्याक भयो, के हुन्छ
1: भनेपछि आइतबारको दिन चाहिँ 2 दिन बिदा हुन्छ त्यसो भए होइन?
0: 2 दिन डक्टरहरूको, शुक्रबार बेलुका डक्टरले काठमाडौँ छोडेर हिँड्छन् बाहिर कमाउन, शनिबार पनि हुँदैनन्, आइतबार पनि हुँदैनन्, सोमबार आउँछन् त फेरि उनीहरूले बिदा पाउँछन्, महिनामा 1 दिन बिदा, 2 दिन बिदा कि 3 दिन बिदा पाउँछन्, उनीहरूले बिदा ठेलिदिन्छ.
1: बिराम परे मान्छे त अब डक्टर आउँदैछ भनेर त बस्ने सम्भावना रहँदैन त्यसो भए.
0: होइन, भनेपछि यहाँको बिरामीलाई कहाँ जा भनेको, म भनेको होइन गरिबलाई. अर्को कुरो, सरकारले विपन्न परिवारहरूलाई बिमा ल्यायो, यो उहिले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा, गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा, अनि बिमा ल्याइयो.
1: छैन बिमा,
0: सुन्नुहोस् कुरो, विपन्न परिवारको लागि भनेर 3500 रुपियाँ तिर्दाखेरि 5 जनाको परिवारले आकस्मिक सेवा पाउने 1,00,000 भनेर ल्याइयो. त्यो बिमामा एक परिवार बराबर 3500 रुपियाँ पैसा उठाएको थियो, झन्डै 1 करोड मान्छे बिमित भएका थिए, अहिले चलिरहेको थियो है. अब अहिले आएर चाहिँ नि त्यो विपन्न परिवारको बिमा बन्द गरियो, प्राइभेट हस्पिटलहरूले गरिरहेको थिए. सालले सरकारले 35 अर्ब उठायो, आज निजी क्षेत्रको झन्डै 22 अर्ब तिर्नु छ. अहिले 11 महिनादेखि निजी क्षेत्रले पैसा पाएको छैन, 22 अर्ब पाएको छैन. सुन्नुहोस् कुरो, होइन नोबेलको, त्यो नोबेल मेडिकल कलेजका सुनिल शर्माको 2 हस्पिटल गरेर 104 करोड रुपियाँ छ,
1: काठमाडौँ मेडिकल कलेज.
0: हाम्रो झन्डै 45 करोड छ, विराटको झन्डै 60 करोड छ है. भनेपछि अनि अहिले हस्पिटलहरूले फटाई गरे भनेर काम गर्न लाउने अनि हस्पिटलले फटाई गर्ने भन्ने, अनि हामीलाई सिधा सफ्टवेयर राखिदिएको छ है, कम्प्युटरबाट काम हुन्छ। आज निजी हस्पिटलले सरकारलाई 10,000 एमआरआई, 11,000 एमआरआई गरिदिएको थियो 40 करोडको मिसिनले। कुरो बुझ्नुभयो के? यो कुरो बुझाएको छ। अब किसानले दुध दिए डिडिसीको, डिडिसीले दुध ल्यायो, 10 अरब रुपियाँ पैसा किसानको पैसा दिएको छैन आज किसानले। आज कृषकको कुरा गरिरहेको छ, किसानले दुधको डिडिसीबाट पैसा पाएको छैनन् 10 अरब भनेपछि, अनि के किसानको गाई ठिक भएन, किसान ठिक भएनन् भनेर दोष लगाएर मान्छेको पैसा रोकिदिने ल भन्नुहोस् त। अनि यता जसले सहकारी ठग्यो, सहकारी ठगेको पैसा चाहिँ राज्यको कोषबाट तिर्ने, उता किसानले पैसा नपाउने, यता हामीले आम विपन्न परिवारको दबाई गरेको पैसा नपाउने, अनि यता सहकारीको ठगेको पैसाको लागि बजेट छुट्याइयो। भनेपछि तपाईँले यो देश कहाँ लानु हुँदैछ भन्यो भने गाली गर्छन्, गाली गर्ने मान्छे राख्छन्,
1: पक्राउ गर्न सक्छ नि। फेरि तपाईँ अस्ति पनि पक्राउ पर्नु भयो नि, के कारण रहेछ त्यो?
0: होइन, अनि पक्राउ केही छैन, म भगवतीको दर्शन गर्न गएको, गोवामै भगवतीको दर्शन गर्न गएको, मलाई पक्रे।
1: कारण के थियो त्यसको? के कारण आयो, कज आयो पक्राउ पर्नुको? दुर्गा प्रसाद जी,
0: केही पनि छैन, 7 तारिकमा छोड्यो यो पक्रिन नमिल्ने भनेर 7 तारिकमा छोड्यो।
1: कति दिन राख्यो तपाईँले यस्तो गर्मीमा वीरगन्जमा?
0: 8 दिन बसे। भनेपछि मेरो भनाइ के छ भने, यो सरकारलाई
1: भनेपछि कारण केही पनि भेटेन होइन त्यहाँ?
0: कारण केही छैन, कारण केही छैन। म राति 9 बजी राति होटलमा सुतेको बेलामा न स्टेज छ, न प्रोग्राम छ, न केही छ, भोलि बिहान 10 बजी दर्शन गर्ने भनेर राति गएर सुतेको मान्छेलाई पक्रेर थुन्यो। त्यस्तै अब भोलि म जनकपुर जान्छु सीता माताको दर्शन गर्न,
1: भोलि जाँदै हुनुहुन्छ
0: भगवान रामको, त त्यहाँ पनि पक्रेला,
1: भोलि जाँदै हुनुहुन्छ,
0: भोलि होइन, भोलि होइन, कुनै दिन, भोलि पर्सि कुनै दिन मिलाएर जाँदैछु, पक्रियोस्, पाथिभरा मातामा जाउँला, पशुपति जाउँला, पक्रिँदै गर्नु,
1: जानकारी दिएर नजानु, जानकारी दिँदा तपाईँ पक्राउ पर्नु हुने हो नि त त्यसो भए।
0: अनि यो त हिन्दू हेर्नुहोस्, नेपाल भनेको कस्तो भने वैदिक सनातन, हेर्नुहोस् नेपालको गर्भभित्र बसेको, नेपालको भूगोल, भूगोलको गर्भभित्र बसेको किराँत बौद्ध सहितको वैदिक सनातनीहरूको हिन्दू अधिराज्य हो क्या यो। र मलाई जुन पक्रिनु भनेको सनातनीमाथि, वैदिक सनातनीमाथि प्रहार हो।
1: तपाईँको अभिव्यक्तिको कारणले गर्दाखेरि पक्राउ गरिएको भनेर स्टेटमेन्ट जारी गरेको
0: छ। अभिव्यक्ति छोड्नु न, यो अभिव्यक्ति त यस्ता कस्ता बोलेका छन् मान्छेले, होइन मैले के मार्छु भनेको छु, काट्छु भनेको छु, मार्छु भनेको छु कसैलाई, कसैलाई काट्छु भनेको छु, कसैलाई मार्छु भनेर सुपारी दिएको छु छुइनँ नि। के अभिव्यक्ति हेर्नुहोस्, जसले ऊ गरेर केही गर्न नसकेपछि अभिव्यक्ति पराजक भनिदिने, ल ठिक छ त यो बजेट राम्रो आएछ भनेर भनिदिनु त मैले, ल ठिक छ राम्रो आएछ, गरिबको त यो देश होइन त, खोइ त युवालाई रोजगारको खोइ के आयो। अर्को कुरो, खतरा कुरो तपाईँलाई थाहा छ, लिजमा राखेको जग्गा पनि अब ब्याङ्कले लगानी गर्न पाउने भने भोलि पैसा तिरेनन् भने त्यो त्यो जग्गा के हुन्छ? सरकारको जग्गा लिलाम गर्न पाउँछ, कसरी उठाउने पैसा? हेर्नुहोस् यी यावत विषयमा छन्, हेर्नुहोस् कर्णाली सुदूरपश्चिम दुर्नाई भनेर लेखेको चुनावको बेलामा अहिले हो जस्तो लाग्छ, सुदूरपश्चिमको बजेट त कति आयो, कति छुट्यो कर्णालीले?
1: एकदम न्यून
0: हो। भनेपछि ज्ञानेन्द्र साईजी पनि कराइराख्नु भएको थियो। भनेपछि तपाईँले के बुझ्नुहोस् भने, बरु कम्युनिस्टहरूले त बजेट छुट्याएका थिए, दबक्कै हकमा पनि हेर्नुहोस् 5 नम्बर क्षेत्रमा 1 रुपियाँ बजेट परेन, होइन परेन नि त, ठिक छ आफ्नो क्षेत्रमा छुट्याएनन् त्यो पनि ठिक छ, किन पक्षपात हुन्छ मेरो क्षेत्रमा नछुट्याउँ भन्ने भयो होला, त्यसलाई पनि पोजिटिभै लिउँ, केही छैन। तर यो यो कुरो के हो भन्नु न, अब अहिले आइरहेछ यो घर जग्गा कारोबारलाई नि, 1 वर्षभन्दा मुनिको समय बेच्यो भने 5 वर्षभन्दा यता मुनि बेच्यो भने 10% लाग्ने, 5 वर्षभन्दा माथिको लागि 7%, यताको लागि 10%, भनेपछि घर जग्गा कारोबार हुन्छ अब? अनि कुन निजी क्षेत्र खुसी भएको छ? माथिका त हेर्नुहोस् डिप स्टेट खुसी हुनु स्वाभाविक हो, माथिका पवन गोल्यान साङ्गाई ग्रुप होइन, दुगट ग्रुप, गोल्छा ग्रुप, गोल्यान ग्रुप, विशाल ग्रुप खुसी हुनु ठिकै हो, गरिब खुसी हुने कहिले आउँछ।

0: खानुहुन्छ तपाईँहरूको चाहिँ बा जस्तो गाँसका निम्ति तपाईँहरूको काम के हुन्छ, त्यहाँ काम पाउने अवस्था कस्तो छ, होइन रोजगारीको अवस्था कस्तो छ, सरकारले त्यसका लागि केही प्राथमिकता दिएको छ कि छैन, के हो अहिले
1: सरकारबाट हामीलाई एउटा व्यक्तिगत पान कार्ड भन्ने छ, त्यसमा चाहिँ शरणार्थी परिचय पत्रको नम्बर लगाएर उहाँहरूले व्यक्तिगत पान कार्ड दिनुहुन्छ र त्यो पनि अहिले थोरै रोका गर्नुभएको छ, किनभने त्यो व्यक्तिगत पान कार्ड चाहिँ कुनै पनि मान्छेहरू व्यावसायिक तरिकाले काम गरेको छ, अब जस्तो कि जब काम गरेको छ नेटवर्क शिविरभित्र या बाहिर, र मलाई चाहिँ त्यो उपलब्ध गराइदिनुहोस् भन्नुभयो भने उहाँहरूले उपलब्ध गराइदिनुहुन्छ, र यसमा चाहिँ हाम्रो सरकारी कामकाज हुन्छ, त्यो लोकसेवामा जाने हाम्रो अधिकार हुन्न, र प्राइभेट ब्याङ्क वित्तीय संस्थामा पनि हाम्रो जाने हाम्रो अधिकार हुन्न, हाम्रो धेरैमा धेरै जाने भनेको एउटा प्राइभेट बोर्डिङ स्कुलमा उहाँहरूले हायर गर्नुभयो भने त्यसमा चाहिँ हाम्रो जागिरको कुराहरू हुन्छ, नभए हामीले सानोतिनो बिल्डिङ घरमा काम गर्ने, लेबर काम गर्ने, ढुङ्गा गिटी बालुवा कुट्ने, लेबर काम गर्नेदेखि बाहेक अरू त्यसको खासै हुन्न सर।
0: अब बालबच्चाहरूलाई चाहिँ शिक्षा दीक्षाको अवस्था के हो?
1: बालबच्चाको शिक्षा दीक्षा भनेको चाहिँ युएनएचसीआरले चाहिँ नेपाल सरकारको गभर्मेन्ट स्कुल, नेपाली प्राइभेट स्कुल छैन, गभर्मेन्ट स्कुलमा उहाँहरूले चाहिँ लगेर नजिकको गभर्मेन्ट स्कुलमा लगेर चाहिँ गाभिदिनु भएको छ हजुर स्कुलको लागि।
0: भनेपछि घाँस बाँस कपास लगायत स्वास्थ्य शिक्षाको विषयमा पनि निकै ठुलो समस्या छ होइन अहिले बस्तीहरू?
1: हजुर, बाँस भनेको अब नेपाल सरकारलाई हामी धन्यवाद दिन्छौँ होइन, बाँस दिनुभएको छ, यो यतिको 35 वर्षसम्म हामी 92 हामी यहाँ हामी आएका हौँ, र यति बेरसम्म नेपाल सरकारले हामीलाई बाँसको लागि दिनुभएको छ, तर बाँसमा पनि हामीलाई सुनिश्चित छैन, जस्तो कि जुन हामी अहिले बाँसको लागि उपभोग गरेको जमिन छ र यो पनि तिमीहरूको हो भनेर अहिलेसम्म हामीले उपभोग गर्न पाएको छैनौँ, मेरो हो भन्न पाएको छैनौँ, त्यसको लागि पनि नेपाल सरकारलाई यदि सम्भव छ भने दिगो समयको लागि त्यो बाँसको लागि पनि यो होस्।
0: अहिलेको सरकार आइसकेपछि तपाईँहरूले के आग्रह गर्नुभयो? भालिन नेतृत्वको सरकार आएको छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ दुई तिहाईको मत ल्याएर आएको छ होइन, यसले चाहिँ गर्न सक्ने धेरै कामहरू छन् दुई तिहाईको सरकारले, तपाईँहरूको पीडामा चाहिँ यो सरकार कतै बोलेको छ?
1: यो सरकारको विषयमा चाहिँ माननीय हर्क सम्बङ राईज्यूबाट पनि हामीले उहाँलाई बेडाईबाट ज्ञापन पत्र गरेको थियो, त्योभन्दा अगाडि पनि हामीले श्रमदानको बेलामा हामीले शनिसरेबाट पनि ज्ञापन पत्र हर्क राई सम्बङज्यूलाई हामीले बुझाएको थियौँ, उहाँले पनि सदनमा चाहिँ कुरा बोल्नुभएको थियो, हाम्रो अहिले पनि डिपुटी मेम डिपुटी सचिव सुनिता राईज्यू अहिले उहाँ काठमाडौँमै हुनुहुन्छ, सायद आज उहाँको चाहिँ कोही उच्च पदस्थ व्यक्तिहरूसँग उहाँको भेटघाट हुने नै छ आज, हाम्रो सुनिता राई डिपुटी मेम हुनुहुन्छ, डिपुटी सचिव हुनुहुन्छ उहाँ चाहिँ, र यसको पहल हामी गरिदिइरहेका छौँ, र हिजो पनि हाम्रो ऋषि धमला सरजी आउनुभएको थियो, नेपालको वरिष्ठ पत्रकारजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले
0: ऋषिसँग मसँग कन्सल्ट गर्नुभएको थियो, उहाँले ऋषिजीले चाहिँ तपाईँलाई चाहिँ यता जोड्नुभयो होइन, उहाँको समस्या चाहिँ उहाँले धेरै ठुलो समस्या छ भन्नुभएको छ कि ऋषिजीले चाहिँ त्यो ठाउँमा।
1: हजुर सर,
0: त्यो तपाईँको बस्ती भ्रमण गर्नुभयो, ऋषिजीले त्यहाँ हेर्नुभयो, त्यहाँको समस्या गर्नुभयो
1: गर्नुभयो हजुर,
0: के भन्नुभयो उहाँले?
1: उहाँले चाहिँ के भन्नुभयो भने बडो समस्यामा रहेछ, यहाँ त गाँसको समस्या छैन रहेछ, नेपाल सरकारबाट कुनै पनि गाँसको कुरा भएको रहेछ, यहाँको दिगो समाधानको समस्या चाहिँ चाँडो गर्नुपर्ने रहेछ भन्ने खालको चाहिँ उहाँले
0: के भन्नुहुन्छ? जाँदा जाँदा एकचोटि बताउनुहोस् सरकारलाई के छ आग्रह?
1: उहाँले जाँदा जाँदा चाहिँ
0: सरकारलाई तपाईँको आग्रह भन्नुहोस्, तपाईँको आग्रह के छ सरकारलाई?
1: मेरो आग्रह
0: भनेको
1: हजुर, मेरो आग्रह चाहिँ सरकारलाई जति सक्दो चाँडो हाम्रो भुटानी शरणार्थीको चाहिँ दिगो समाधान होस् भन्ने चाहिँ मेरो एकदम आग्रह हो।
0: हस् दाबाजी, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्छ दाबा छिरिङ तामाङ, भुटानी शरणार्थी शनिश्चरे शिविरबाट, यो मोरङबाट हामीसँग जोडिनु भएको थियो। आदरणीय श्रोता, भुटानी शरणार्थीका समस्याहरू धेरै छन्, यी समस्याहरू समाधान गर्न राज्यले पहल कदमी गर्नुपर्दछ, किनभने विश्वको जुनसुकै देशको नागरिक भए पनि बाँच्न पाउने अधिकारको प्रत्याभूति सरकारले गराइदिनुपर्दछ। आजका लागि नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल। हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0956 493 440 4

0: 98 580 र 98 550 2640।
1: It's 7 o'clock. अहिले 7 बजे को छ।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडीको पर्व स्थित स्टार स्पोर्ट्स क्लबको अध्यक्षमा अरविन्द पौडेल चयन हुनुभएको छ। शुक्रबार सम्पन्न क्लबको 31 वार्षिकोत्सव तथा नव अधिवेशन कार्यक्रमबाट पौडेलको अध्यक्षतामा क्लबको 13 सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। यस्तै उपाध्यक्षमा विकास ढकाल चयन हुँदा सचिवमा सुनिल पौडेल पुनः चयन हुनुभएको छ। सहसचिवहरूमा सबिना लामिछाने सहसचिवमा सबिना लामिछाने अधिकारी र कोषाध्यक्षमा सोहिता वाग्ले बराल चयन हुनुभएको छ। सदस्यहरूमा पदमराज रेग्मी, सौरभ जयसवाल, देवनारायण लोहार, इन्द्रकुमारी महतो, मेनुका महतो, सन्दीप श्रेष्ठ, राजकुमार विक, विनिता पोखरेल, तिमिल सिन्हा चयन हुनुभएको छ। यसबाहेकका मन्त्री सदस्यहरूमा रामचन्द्र महतो र सलिम मिया रहनु भएको छ। क्लबका अध्यक्ष सन्देश बरालको अध्यक्षतामा क्लबका निवर्तमान अध्यक्ष सन्देश ब्रालको अध्यक्षतामा क्लब कार्यालय बरुवामा सम्पन्न वार्षिकोत्सव एवं अधिवेशन कार्यक्रममा माडी एक काउडा अध्यक्ष अमित कुमार लामाको प्रमुख आतिथ्य रहेको थियो। शिक्षासँगै खेलकुद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता शुरू भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरपालिकाद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिबार दिउँसो माडी नगर प्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। बसन्तपुर बजार स्थित माडी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन शुरू भएको प्रतियोगिताको समुद्घाटन खेल जनजीवन माध्यमिक विद्यालय खरकटा र देवाकर स्मृति माध्यमिक विद्यालय बीच भएकोमा 4-2 गोल अन्तरबाट जनजीवन विजयी भएको छ। प्रतियोगिताको ट्राई सिट अनुसार छात्र तर्फ माडीका नौवटे मावि स्कूलको सहभागिता रहँदा छात्रातर्फ भने माडी मावि, जनजीवन मावि, सोमेश्वर मावि, दिवाकर स्मृति मावि र जनकलाड मावि बीच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टीमले 15,000 रुपियाँ र उपविजेताले 7,500 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। यसैबीच राष्ट्रिय भलिबल स्थापना दिवस 2083 अवसर पारी माडीको बसन्तपुरमा महिला तथा विद्यालय स्तरीय नकार्ड भलिबल प्रतियोगिता पनि शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पनि माडी नगर प्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो। प्रतियोगितामा माडीका नौवटै वडाबाट छात्रहरू एवं महिलाहरूको टिमको सहभागिता रहेको छ। प्रतियोगिता ज्येष्ठ 24 गतिसम्म सञ्चालन भई मेयर कप फुटबलसँगै एकैसाथ समापन हुने सो खेल प्रतियोगिताका संयोजक नारायण पौडेलले बताउनुभयो। बागमती प्रदेश विकास खेलकुद परिषद बागमती प्रदेशद्वारा आयोजित 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता प्रदेश प्रतियोगिता 2083 माडीका 5 खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्। गत जेठ 13 15 गतेसम्म सञ्चालित प्रतियोगितामा वरदान काफले हाइजम्पतर्फ रजत पदक विजेता बनेका छन् भने अजित बोर्ड 3,000 मिटर दौडमा रजत पदक जित्न सफल भएका छन्। यस्तै गरी 4x400 मिटर रिले दौडमा सहभागी सचिन दराई र विश्वास गुरुङ सम्मिलित टोलीले रजत पदक जितेको छ। यसै गरी 800 मिटर दौडमा सोनम बोर्डले काँस्य पदक हात पारेकी छिन् भने 4x100 मिटर रिले दौडमा सहभागी विश्वास गुरुङले टोली मार्फत काँस्य पदक प्राप्त गरेका छन्। माडीका 11 खेलाडीहरू एथलेटिक्सतर्फ कृष्ण महतो र कान्ति महतोको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री भूपदेव शाहले पार्टीले गरेको चुनावी वाचापत्रलाई सरकारी प्रतिबद्धता पत्र हुँदै बजेटमा ढालेकाले देश विकास हुने माठुक्क रहन आग्रह गर्नुभएको छ। शनिबार चितवनको भरतपुरमा आयोजित रासपा भरतपुर महानगर कमिटिको प्रथम अधिवेशनको समुद्घाटन गर्दै महामन्त्री शाहले नियत सफा भए सबै कुरा सम्भव हुने भन्दै जनतालाई गरेको वाचा सरकारले पूरा गर्ने दावी गर्नुभयो। दोस्रो संस्करणको बागमती साहित्य महोत्सव 2083 शुरू भएको छ। नारायणगढ स्थित चेतन उद्योग वाणिज्य संघको सम्हालमा साहित्य कला र संस्कृतिको प्रबन्धन बागमती सभ्यताको सम्वर्धन भन्ने मूल नारासहित शनिबारदेखि साहित्य महोत्सव शुरू भएको हो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा शुरू भएको महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समुद्घाटन गर्नुभयो।
आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उद्योगी व्यवसायसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएको सरकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका छन्। उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तशुल्क हटाउने लगायतका नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसाय लाभान्वित भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन कुमार श्रेष्ठले बताउनुभयो। राष्ट्रिय खबरहरू कोशी प्रदेशसभामा जेठ 12 गतेदेखि जारी अवरोध दलहरूबीचको सहमतिसँगै अन्त्य भएको छ। प्रदेशसभाको बैठक बस्नु अगाडि शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको हो। प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत ढंगले पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र उक्त सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो। राप्रपाका महामन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुट्नु भएको छ। उहाँले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गर्नुभएको हो। विगत लामो समयदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीप्रति असन्तुष्टि पुग्दै आउनुभएका उहाँले नयाँ पार्टी निर्माणको प्रायोजनका लागि सोमबार राजधानीको येल्लो प्यागोडामा निकटस्थको भेला बोलाउनु भएको छ। उक्त भेलाबाट औपचारिक रूपमा आफूहरूले बाटो तय हुने उहाँ निकटका नेता दमन बस्नेतले बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरसिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। शनिबार नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशंका व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठनको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाउनु भएको हो। स्थित कोशी नगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेल्हिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कोशी नगर पुगेर उनीहरूको उद्धार गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुरै बन्धक बनाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनु पर्नेमा सरकारले उठ्लै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाउनु भएको छ। नेपाल विद्युत पहुँच विस्तार भएसँगै घरायसे प्रायोजनमा विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रायोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँले बताउनुभयो। का बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। आन्दोलनका क्रममा पक्राउ परेका सय युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। विज्ञप्ति अनुसार गत भदौ 23 र 24 गते भएको ऐतिहासिक जेएनजी आन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको आवाज थियो, तर सो समयमा राज्यले अत्याधिक बल प्रयोग र दमन गर्दा दर्जनौ प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौं घाइते र सयौं पक्राउ परेका थिए। नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर व्यस्तता शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ। सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित शर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन्। संस्था दर्ता ऐन 2034 वा अन्य प्रचलित कानून बमोजिम दर्ता भएका र संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था गरेका गैर नाफामूलक संस्थाहरूले यो सुविधा उपयोग गर्न पाउनेछन्। मा बोराभित्र एक महिलाको शंकास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर 10 सेतीमाडी स्थित रतुवा खोलाको पुल मुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान अन्दाज 11 बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव रातो भेस्ट र जिन्सको प्यान्ट लगाएको अनुमानित 30-32 वर्ष जस्तो देखिने महिलाको रहेको छ। अफगानिस्तानमा एउटा ट्रक पल्टेर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 ज्यान गएको छ। 29 घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक न्याजयका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरुषसहित 18 जनाको ज्यान गएको हो।
अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: देशमा नेपाली कंग्रेसका नेता नयन सिंह मार हुनुहुन्छ। मार्जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: धन्यवाद खेमजी।
0: सरकारले बजेट ल्यायो, महत्वाकांक्षी बजेट ल्यायो, अब करिब करिब ठुलो भोल्युमको बजेट आएको छ। बजेटका प्राथमिकताहरू, यसका सुनिश्चितताहरू, अनि राजस्वबाट उठाउने कुराहरू, वैदेशिक ऋणहरू, अनुदानहरूदेखि लिएर सबै कुरालाई डिजिटलाइजेसनलाई चाहिँ प्राथमिकता दिएको छ। बजेट आइसकेपछि तपाईँ पनि हर्षित हुनुहुन्छ होइन यतिखेर?
1: स्वाभाविक रूपले डिजिटल नेपालको अवधारणा यहाँले चाहिँ दुई बजेट अगाडिदेखि नै सुन्दै आउनु भएको थियो, तर यसबाटले शिवचाकारमा यसको व्यवस्थापनको एउटा सेन्टर नै स्थापना गरेर विशेष त कम्प्युटिङ र एआईको क्षेत्रमा नयाँ काम गर्ने भनेर सरकारले भनेको छ। तर परम्परागत रूपमा जसरी बजेट आए हुन्थे र विशेष त चुनाव लक्षित, चुनाव केन्द्रित भएर खनिका छरेको जस्तै पनि बजेट आउँथे, त्यसैको कता कता एउटा परावर्तन जस्तो त देखिएको छ। दुई तिहाईको हाराहारी, 5 वर्षसम्म चल्ने सरकारले थोरै रिस्क लिएर एकदमै पपुलिस्ट भन्दा पनि अझ देश र जनताका पक्षमा हामीले आजसम्म गर्न नसकेको फड्को मार्ने किसिमको बजेट आउन सक्थ्यो। यद्यपि
0: तर सरकारले धेरै सुधार गरेको छ नि त धेरै क्षेत्रमा, तर तपाईँले भन्न खोजेको राजस्व सङ्कलनको लक्ष्य चाहिँ जुन लिएको छ त्यो पुरा हुन नसक्ने हो कि, वा चाहिँ वैदेशिक अनुदानको कुरा, ऋणको कुरा छ त्यो त्यसका प्राथमिकता पुरा हुन नसक्ने हुन् कि, हिजोको टेन्डेन्सी आज पनि दोहोरिने हो कि भन्ने संशय हो, शङ्का हो?
1: हाम्रो व्यवस्थाका प्रति नै निराशा उत्पन्न हुँदै आउने विषय के हो कि, हामीले धेरै कुरा बोल्ने भयौँ, संविधानमा पनि अधिकारका धेरै कुराहरू राख्यौँ, बजेटमा पनि हामीले यस्तो गर्छौँ भनेर धेरै पटक भन्यौँ, अझ व्यक्तिगत रूपमा र दलगत रूपमा घोषणा पत्र निर्माण गरेर चुनाव तका पनि जनताका सामु चाहिँ हामीले नसक्ने भारीहरू पनि हामी बोक्छौँ भन्यौँ, जसका कारणले त्यसलाई बोक्न सक्ने अर्थतन्त्र निर्माण हुन सकेन र संविधानमा लेखेका कुराहरू, हामीले गरेका वाचाहरू पुरा गर्ने अवस्था आएन, अनि जनतामा निराशा भएर आजको स्थिति आएको, जुन हिजोको हाम्रो 30-35 वर्षको जो लोकतान्त्रिक गतिमा हिँडेको सरकार थियो उसले ठिक लय समात्न नसक्दाखेरि दुर्घटना भयो भदौमा, यहाँले देख्नु भएको छ। त्यसकारणले अहिले पनि हामीले लेख्ने कुरा, भन्ने कुरा, वाचा गर्ने कुरा, बकितम लिखितमका कुराहरू जनतालाई धेरै सरोकार छैन। यसको कार्यान्वयनको सन्दर्भ सबभन्दा चुनौतीपूर्ण भएको कारणले यहाँले जसरी राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा पनि राम्रैसँग वृद्धि गरेर 1.5 खर्ब माथि वृद्धि गरेर सरकारले जुन बजेटको तर्जुमा जो सुनाएको छ, जो भाषण गरेको छ, यसबाट के देखिन्छ भन्दाखेरि यो चाहिँ बजेटले जनताका आकाङ्क्षाहरू र जनतालाई भनेको कुरा पुरा गर्नका लागि फेरि धौधौ पर्छ। यहाँले भने जस्तै राजस्व 14 खर्बभन्दा बढी उठाउनका लागि गाह्रो छ, अनि सँगसँगै पुँजीगत खर्च आजसम्म पूर्णतया यसको कार्यान्वयन हुन नसकेको अवस्था छ हिजोको सरकारको बेलामा पनि, र आज पनि त्यही कुरा दोहोरिने हो कि भन्ने चिन्ता छ। यद्यपि सुरुवात कतै न कतै अब अर्थमन्त्री हिजो नेपाली कङ्ग्रेसकै सरकार भएको बेला पनि राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष बनेर जिम्मेवारी लिइसकेको व्यक्ति र काङ्ग्रेसले अथवा अरू दलले पनि विश्वास गरेको व्यक्ति भएको कारणले बजेट फेरि हिजोको भन्दा अझ राम्रो के गर्न सकिन्छ, परिशुद्ध कसरी गर्न सकिन्छ भन्ने कुरामा एउटा अग्रगामी देखिन्छ, तर यसको कार्यान्वयनको कुनै ग्यारेन्टी छैन। त्यस कारणले अहिलेको बजेटका लागि जनतामा यसको प्रभाव मैले तपाईँलाई भने बोल्ने बेला धेरै कुरा बोलेर कार्यान्वयन गर्न नसक्दाखेरि जुन किसिमको शासन व्यवस्थाका प्रति निराशा उत्पन्न हुँदै आएको छ र भएको छ, यो कुरा फेरि नदोहोरियोस् भन्नका लागि वर्तमान सरकार चाहिँ सचेत हुनुपर्छ।
0: अहिलेको अवस्थामा अब जुन सरकारले महत्वाकांक्षी योजनाहरू लिएको छ होइन, त्यसलाई कायापलट गर्ने दुईटै नजिकको सरकार पनि छ, अब मुलुकलाई बिस्तारै बिस्तारै यो ग्रे लिस्टबाट पनि हटाउनु पर्नेछ, कालो सूचीको डर छ, सात महिनाभित्र चाहिँ हामीले धेरै सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा होइन टाइटली लाग्नुपर्ने एउटा स्थिति छ, सरकार त्यो ढङ्गले अगाडि बढेको जस्तो लाग्दैछ, यहाँलाई चाहिँ अब ग्रे लिस्टबाट हटाउनु पर्यो नि त होइन, कुछ सम्पत्ति कमाएकाहरू भ्रष्टाचारीहरूलाई त कानुनी दायरामा ल्याउनु पर्यो नि त नैनसिंहजी।
1: हिजो पनि ग्रे लिस्टबाट हटाउनका लागि थुप्रै तयारी भएका र सम्पत्ति शुद्धिकरण आयोगको काम कारवाहीको दायराभित्र थुप्रै मानिसहरू शङ्काको घेरामा भएको कारणले उनीहरूमाथि कारवाही प्रक्रिया अगाडि बढेको यहाँले देख्नु भएको छ। अहिले नेपाली जनता सरकारको जुन किसिमको रवैया छ, व्यापारी क्षेत्रका मानिस हुनु या अन्य कुनै क्षेत्रका मानिस, सरकारलाई अप्ठ्यारो गर्न सक्ने कुनै चरित्र भएका मान्छे, सरकारले गरेका गल्तीको कुराको भोलि विरोध गर्ने किसिमको मान्छे देख्ने बित्तिकै उसले पछि सुनवाई गर्छ, छानबिन पछि गर्छ, पहिले नै थुनेर कारवाहीको प्रक्रियामा हाल्ने एउटा जो हरकत गरेका छ, यसले मानिसको सामाजिक जीवनमा समेत धक्का पुग्ने काम गर्दैछ। त्यस कारणले कारवाही नगर्ने कुरा होइन, कारवाही गर्नै पर्छ र हिजो कानुन त्यो लामो समयदेखि बनेको कानुन हो, यसको कार्यान्वयन गर्नुपर्छ। तर मैले के भन्नुपर्छ भने यो कस्तो नहोस् कि कम्बोडियामा कम्युनिस्ट शासन पोलपोट शासनको स्थापना भयो, पोलपोट शासन आइसके पछाडि शासकलाई स्वागत गर्नका लागि माला लिएर समाजका विशिष्ट वर्गहरू, व्यापारी, बौद्धिक वर्ग सबै लाइन लाएर बस्दै गर्दाखेरि जसले हात मिलाएको थियो, जसले चाहिँ फलानु जिन्दाबाद भन्ने टाइपको नारा लगाएको थियो, जसले माला हालेको थियो शासकलाई, तिनैलाई पछि छानी छानी गोली हानेर मारिएको र सन्दर्भ र फेरि त्यहाँ चाहिँ शासन दैबाट अराजक भएको सन्दर्भ तपाईँले इतिहासमा पढ्न पाउनुहुन्छ। त्यस कारणले
0: नेपाल जस्तो देशका लागि त त्यो कल्पना गर्न सकिन्न, किनभने अहिलेको सरकार, सत्ता, प्रधानमन्त्री त्यो लाइनमा जान सक्नु होला भन्ने चाहिँ तपाईँले
1: त्यो भने होइन, उसले जान्छ भने होइन, यो स्थिति आउँछ, शासन त भोलि बिर्दै जाने हो, तपाईँले सुन्नुभएको हुन्छ नि त, हिटलर पनि त मजासँगै चुनावबाट निर्वाचित भएर आएका हुन् होइन, त्यस कारणले यो चुनावबाट निर्वाचित हुने जनताका प्रति प्रतिबद्धता व्यक्त गर्ने, तर भोलि बिग्रिँदै गयो भने शासन त्यो कुरूप हुन सक्छ।
0: अब जनताले अहिले एउटा अर्को पनि प्रश्न गरिरहेछन्, गणतन्त्र दिवस हामीले मनायौँ होइन, लोकतन्त्र गणतन्त्र आयो देशमा, शहीदहरूले चाहिँ रगत बगाए होइन, उनीहरूले चाहिँ ज्यानको आहुति पनि दिए, गणतन्त्र दिवसका दिन त अब प्रधानमन्त्री स्वयं ठुलो दलका सभापतिहरू त्यहाँ टोली खेलमा उपस्थित त हुनुहुन्थ्यो, तर शुभकामनाको विषयलाई लिएर पनि टिप्पणी आइरहेको छ क्या, त्यसमा के भन्नु छ तपाईँको?
1: दुईटीआईको सरकार छ, मैले यहाँलाई फर्स्ट दिन नै मैले उहाँलाई शुभकामना दिएको थिएँ, प्रधानमन्त्रीजीलाई राम्रो गर्नुहोस्, युवा हुनुहुन्छ, केही कुरा हामीलाई फिलिङ भएका कुरा, हामीलाई लागेका कुरा आजसम्मका दुई तिनवटा प्रधानमन्त्रीको अगाडि यो देश बनाउने, देशका बाँकी रहेका अभिभावकहरू कार्यान्वयन गर्ने जिम्मा थियो, उहाँले सक्नु भएन, तयारी गर्नुहोस् सक्नु भएन, त्यस कारणले त्यो अभिभावक अहिले उहाँको काममा काँधमा आएको कारणले निष्पक्ष शासन, सुशासनको स्थापना, भ्रष्टाचारको अन्त, गल्तीहरूमाथि कारवाही र राम्रो गर्ने मान्छे मान्छेमाथि पुरस्कारको अवधारणाले अगाडि बढ्नुहोस्, हामी पुरा पुरा साथमा हुन्छौँ, हामीले भनेका छौँ। त्यस कारण आज पनि मेरो भनाइ के छ भने उहाँले गरेका राम्रा कामका पछाडि जनता छन्, हामी सबै हुन्छौँ, तर नेपालको संविधान, संसद, जनता र परम्परा जम्मैलाई भत्काएर भोलि कुनै ब्ल्याक होलतिर नेपाललाई लैजाने प्रयत्न चाहिँ नगर्नु होला। आज यसो हेर्दाखेरि के देखिँदैछ कि नेपालको परम्परा, नेपालको तत्कानुन, नेपालको संविधान, जनताका अधिकारभन्दा पनि प्राइम मिनिस्टर अलिनल हुन्, मन्त्रीहरू पनि के गरिराख्नु भएको छ थाहा छैन, तर प्राइम मिनिस्टर्स अफिस अलिनल हो र उसले जे गर्दा पनि हुन्छ भन्ने पपुलिजमको बेस अझै पनि नभत्किसकेका कारणले, पपुलिजम बेसबाट जसरी उहाँ आउनु भएको छ त्यो बेस अझै भत्किएको अवस्था छैन, त्यो अझै पनि मैले जे गर्दा पनि हुन्छ, राम्रो हुन्छ भन्ने त्यो इम्प्रेसन जनताले स्वीकार गर्छन् भन्ने लागेको होला, तर कुनै दिन यस्तो आउँछ कि त्यो थोरै मात्रै हो, जब जनता आफै आजित हुन्छन्, जब युवाको मनमा हिजो जुन युवाले उहाँलाई शासनमा पुर्याउनका लागि यत्रो विद्रोह गर्यो, शहादत, आफूलाई शहादत दियो, तिनको जो आफ्नो यसको मन मस्तिष्क जो थियो त्यो अनुसार शासन गएन भनेपछि फेरि विद्रोह हुनसक्छ, उहाँका खिलाफमा जान सक्छ, त्यो स्थिति नहोस् भन्ने कुरा हो। उहाँले चाहिँ मलाई लाग्दैन कसैलाई खासै को हो र भन्ने कुरा, राष्ट्रपतिको हो अनि जनताले अहिलेसम्म मान्दै आएको परम्परा के हो मतलबै छैन नि, त्यो मतलब छैन, त्यो मतलब नहुने कुरा एक हदसम्म त त्यो सत्य हुनसक्छ, तर जनता जब आजित भए अहिलेको जस्तै
0: होइन, अहिलेका प्रधानमन्त्री गणतन्त्रप्रति त्यति पोजिटिभ छैनन्, सकारात्मक छैनन् भन्ने खालका टिप्पणीहरू पनि आउँछन्, त्यसमा सत्यता छ र
1: त्यो उहाँको विषय हो। नेपालको संविधानका प्रति प्रतिबद्ध रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उहाँ चाहिँ प्रधानमन्त्री भन्नुभएको हो, त्यस कारणले मैले उहाँको उहाँको शपथ नेपालको संविधान अनुसार भएको छ, अहिलेसम्म राजकाज त्यही अनुसार भएको छ, तर त्यसलाई भत्काउने कोसिस चाहिँ गरिराख्नु भएको हो कि हुने चाहिँ देखिन्छ। बरकरार रहेको सिस्टम र प्रणालीलाई कता कता थोर थोरै छिद बनाइदिएर प्वाल बनाइदिएर भत्किन सक्छ कि भन्ने हरकत चाहिँ भइरहेका हुन् कि जस्तो तपाईँ हामीले पनि देखेका छौँ नजाने भन्दाखेरि यो जो कुरा हुनुहुँदैन थियो, तर बाँकी कुरा अहिले त उहाँलाई चाहिँ यसको खिलाफमै जानुभएको छ भन्नु सक्ने अवस्था छैन।
0: अब अहिलेको अवस्थामा जुन ढङ्गले चाहिँ सरकारले आफ्ना काम कारवाहीहरू अगाडि बढाइरहेको छ, सुशासन केन्द्रित ढङ्गले सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर हामीले धेरै कुराहरू चाहिँ यतिखेर गऱ्यौँ, छलफलमा ल्याइ पनि रहेका छौँ। अब भारत भ्रमण हुँदैछ क्या, अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको बालेन शाह प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित भयो, भारतले निम्तो समेत दिएन तर छिमेकी फेर्न सकिन्न, दुई मुलुक बिचको सम्बन्ध चाहिँ एकदम सुमधुर राख्नुपर्छ, कूटनीतिक हिसाबले मर्यादित हिसाबले सुमधुर राख्नुपर्छ, दुई ठुला शक्तिशाली देशको बिचमा छौँ हामी, सार्वभौमिक त हाम्रो पनि कमजोर हुनु हुँदैन, हामी पनि कसैका पनि बेस होइनौँ, सार्वभौम नै छौँ। तर आज अहिलेको सरकारले चाहिँ छिमेकीसँग कूटनीतिक सम्बन्ध त्यति राम्रो बलियो बनाउन सकेन, सुमधुर सम्बन्ध राम्रो बनाउन सकेन।
1: खेमजी मलाई के लाग्छ भने कुनै देशलाई त्यो देशभित्रको लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन र जनताको समर्थन पाइराख्नका लागि, देशलाई सुसञ्चालन गर्नका लागि, देशको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनका लागि तिनवटा आधारहरू जरुरी छन्, त्यसको कार्यान्वयन हुनुपर्छ। एउटा भनेको सरकार र राजनीतिक दलको जनतासँगको सम्बन्ध र अन्तर्क्रिया। जनतालाई के लाग्नुहुन्न कि मेरो नेता मैले भोट दिएँ मसँग छैन, होइन मसँगै छ, मेरो सरकार मसँगै छ, नसक्या होला यसले गर्छ तर मभन्दा बाहिर छैन भन्ने लागिराख्नुपर्छ, त्यो लागेन भनेपछि भदौको जस्तै हुन्छ। दोस्रो कुरा, हामीले संविधानमा लेखेका, हामीले घोषणा पत्रमा भनेका र जनताको समृद्धिका पक्षमा गर्ने जो आर्थिक गतिविधि छन् त्यसको बलियो बनाउनको लागि, कार्यान्वयन बनाउनको लागि अर्थतन्त्र चाहिँ जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र जरुरी छ। भनेको दुई चारजना मात्रै धनाढ्य भएर भएन, जनता एउटा रायोको साग बेच्ने, चिया पकाउने अथवा एउटा हलो जोत्ने श्रमिकदेखि लिएर उच्च घरानाहरू जो व्यापारिक जो अलिकति सम्पन्न व्यक्ति छन् सबैको सक्रिय सहभागिता भएको अर्थतन्त्र भयो भने त्यो त्यसले देशलाई थान्छ र त्यो देश अगाडि बढ्छ। तेस्रो भनेको राष्ट्रिय स्वार्थ केन्द्रित बलियो विदेश नीति। हाम्रो जस्तो जियो पोलिटिक्समा तलमाथि भइराख्ने देशमा यस्तो अलिकति हामी जुन भूगोलमा छौँ त्यो देशले धेरै कुरा एउटा सम्बन्धमा आफूलाई खरो उतार्नुपर्छ, अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति बलियो हुनुपर्छ। हामीले दुईटा देश हाम्रा छिमेकीसँगको सम्बन्धलाई सन्तुलित विदेश नीतिको आधार भनेका छौँ, हामीले त्यसलाई चाहिँ हामी बडो सन्तुलित भएर अगाडि बढाउने काम गर्नुपर्छ।
0: राष्ट्रसभाका सभापतिको भारत भ्रमणबारे तपाईँको टिप्पणी के छ, उहाँ चाहिँ किन प्रधानमन्त्रीको भ्रमण चाहिँ लामो समय भयो होइन, अझै पनि भएको छैन, 70 दिन भयो, सम्बन्ध बिग्रिया छ भनिएको छ, सम्बन्ध त सुधार गर्नु पर्यो नि त, हामीले धेरै कुराहरू गर्नुपर्ने छ, एपिजीका प्रतिवेदन हजुर भारतलाई बुझाउनु पर्नेछ, सीमाका विषयमा बोल्नुपर्नेछ, लिपिलेखमा चिनियाएर भारतले जुन किसिमको सम्झौता गरेका छन् मानसरोवरसम्म जानका निम्ति, जो नेपालको भूमि हो होइन, हिजोदेखि त्यसको दावी गर्दै आयो, त्यसमा सरकारले कूटनीतिक नोट मात्र पठाएर जारो टारेको विषयहरू पनि आइरहेका छन्, यी यावत विषयका बारेमा कुराकानी गर्न प्रधानमन्त्री सँगको भ्रमण हुनु पर्दैन।
1: जनताको मतबाट निर्वाचित भएको एकजना सांसद प्रधानमन्त्री त्यो मेरो पनि प्रधानमन्त्री हो, तपाईँको पनि प्रधानमन्त्री हो, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै होइन। यसकारण त्यो प्रधानमन्त्री तपाईँ र जनताको मेरो सबैको अभिभावक भएका कारणले उयो गर्ने कामका प्रति जनता र अन्तर्राष्ट्रिय समुदाय समेत सचेत रहेको हुन्छ। उसले के गर्छ, कहाँ जान्छ, कस्तो गर्छ, उसले चाल्ने हरेक कदमका प्रति जनता सचेत रहन्छन्। त्यस कारणले त्यसले गरेको कामको इम्प्रेसन जो प्रभाव छ त्यसका सबै तपाईँ हामी राम्रो गर्यो भने हामी सबै राम्रोमा हामीलाई राम्रो वातावरण बन्छ, नराम्रो भयो भनेपछि नराम्रो किसिमको वातावरण बन्छ। तपाईँ हामीले यति मात्रै भन्न सक्छौँ कि उहाँ एक्लै होइन, उहाँ स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष मात्रै होइन, नेपालको प्रधानमन्त्री हो, नेपालको अन्तर्राष्ट्रिय मञ्चमा हुनुपर्ने उपस्थिति, यसले लिनुपर्ने बलियो विदेश नीतिका बारेमा प्रधानमन्त्री अत्यन्तै चनाको हुनुपर्छ, यति मात्रै भन्न सकिन्छ। बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको भारत भ्रमणको जो विषय छ, विषय एउटा कुरा उहाँको व्यक्तिगत विषय भयो, दोस्रो विषय उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको हैसियतको विषय भयो, अब तेस्रो विषय तपाईँ हाम्रो पनि भयो, किनकि एउटा सांसद जनताले चुनेर पठाएको सांसद अनि दुई तिहाईको हाराहारीमा सरकार चलाइरहेको पार्टीको सभापति, उहाँले अब उहाँ जनताको पनि भन्नुभयो, तपाईँ हाम्रो पनि भन्नुभयो, त्यस कारण उहाँको व्यक्तिको कुरा र उहाँको पार्टीको कुरा एक ठाउँमा होला। मैले सुन्दैछु कि पार्टी दुईटा पार्टी बिचको यो चाहिँ एउटा सम्बन्ध विस्तार गर्ने मिटिङ हो भनेर मैले सुन्दैछु।
0: हिजोको निरन्तरताको मिटिङ पनि हो कि भेटघाट पनि हो, किनभने हिजो दलका नेताहरू त्यहाँ जानु भएको छ,
1: तर उहाँको चाहिँ भ्रमणले नेपाललाई चाहिँ फाइदा पुर्याउने काम होला यो विश्वास आशा गर्न सकिन्छ, र उहाँ अझ प्रभावकारिताका साथ यहाँले भने जस्तै नेपालका भारतसँगका परम्परागत केही कुराहरू, केही मागहरू छन्, केही डिमान्डहरू छन्, केही भारतसँगको पारस्परिक सम्बन्ध विस्तारको विषय छ, यसलाई अझ प्रभावकारी बनाउनु पर्ने विषय छ। जति हाम्रा मुद्दाहरू तपाईँले भने जस्तै अझ सानसानो बोर्डरको डिस्प्युटदेखि लिएर ठुला ठुला हामी दक्षिण एसियाको चाहिँ जुन किसिमको नेटवर्क छ त्योदेखि लिएर हाम्रा समग्र भारतले पार्न सक्ने, नेपालमा पार्न सक्ने इम्प्रेसन अनि नेपाल र भारतको हाम्रो पुरानो सांस्कृतिक सम्बन्ध र हाम्रो त्यो भाइचाराको सम्बन्ध छ, यसको व्यवस्थापन र यसको सुदृढीकरणको विषयदेखि लिएर नयाँ आयामहरू, हिजो हामीले रोजी र रोटीको कुरा गर्थ्यौँ, आज त्यो कुरा टेरिएको छ। अघिल्लो पटक एउटा मिटिङमा गएको थिएँ, मैले भने हिजो जवाहरलाल नेहरूका बेलादेखि, बिपी कोइरालाका बेलादेखिको रोटी बेटीको सम्बन्ध परिवर्तन भयो। हिजो नेपालले रोजगारीका लागि धेरै कुराका लागि भारतमा डिपेन्डेन्ट हुनु पर्थ्यो, तर अहिले त ग्लोबलाइजेसन भूमण्डलीकरण भइसके पछाडि अब भारत एक दिन पनि नआएको, दिल्ली नपुगेको युवा अब अमेरिकाको बोस्टनमा पुग्ने भयो, अब खाडी अथवा मलेसिया अथवा कतारका मुलुकहरूमा पुगेर त्यहाँ श्रम अथवा आफ्नो क्षमतालाई सदुपयोग गर्न सक्ने अवस्था भइसक्यो। त्यस कारणले त्यो वातावरण भारतसँग तमाम आइटीको क्षेत्रमा पुरो स्कोप छ। नेपाली युवाहरूलाई अब भारतको बजारमा, भारतको बजारभित्र प्रवेश गर्ने मौका यदि भारतले सहुलियत रूपमा दिएन भने नेपाल आफ्नो छिमेकी हो, मेरो चाहिँ सँगसँगै हिँड्ने मुलुक हो, नेपालको विकास बिना दुईवटा कुरा मैले बारम्बार भन्दै आएको छु। एउटा कुरा भनेको नेपाल चीन र भारतको सम्बन्धका विषयमा मलाई के लाग्छ भने यो सानो घर हुन्छ बिच दुईटा आलिसान बिल्डिङको बिचमा, त्यो थुप्रो खरले छाएको सानो सटिएको दुईटा आलिसान बिल्डिङको बिचमा सानो घर हुन्छ, थुप्रो हुन्छ। अब दुईटा आलिसान बिल्डिङलाई के मतलब भयो, त्यो सानो बिचको अभाव, बिचको घरभित्रको समस्या त मतलब हुँदैन, तर कुनै दिन वैशाख जेठको महिनामा आगोको चिङ्गारीले त्यो फुसको झुप्रो यदि जल्यो भने त्यो जल्ने बित्तिकै तपाईँको चाहिँ दुईटा ठुला बिल्डिङहरू पनि त्यस कारणले नेपालको त्यो सामरिक महत्त्वलाई चीन र भारतले पनि बुझेर नेपाललाई पनि सँगसँगै लैजाने प्रयास गर्नुपर्छ। त्यस किसिमको नेपाल पनि सँगसँगै हिँड्ने किसिमको रिलेसन मेन्टेन गर्नका लागि, परराष्ट्र सम्बन्ध स्थापित गर्नका लागि र कार्यान्वयन गर्नका लागि नेपालको सत्ताधारी राजनीतिक दल अनि नेपालका सबै राजनीतिक दलहरू, यसका नेताहरू र विशेष त सरकारको प्रमुख व्यक्ति यसमा चनाखो मात्रै भएर भएन, यसको कार्यान्वयनतिर गयो भनेपछि मात्रै नेपालको समग्र हित हुन्छ।
0: हस् मेनसिंहजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कङ्ग्रेसका नेता मेन सिंह महाराणी श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: जनता धेरै कुरा जान्न चाहन्छन्, त्यसका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री, अर्थविद प्राध्यापक डाक्टर गोपीलाल नेउपाने र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्की। आउनुहोस् सुरु गरौँ दिपेन्द्र बहादुर छेत्री, गोपीलाल नेउपाने र गणेश कार्कीसँग जनता जान्न चाहन्छन्। दिपेन्द्र बहादुर छेत्री, प्राध्यापक डाक्टर गोपीलाल नेउपाने र गणेश कार्कीजी, यहाँहरू तिनैजनालाई जनता जान्न चाहन्छन् म स्वागत गर्न चाहन्छु।
4: धन्यवाद।
5: धन्यवाद।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटले मुलुक अब स्वर्णिम युगतर्फ प्रवेश गरेको
4: प्रवेश मात्रै भन्नुभयो भने अहिले आशा गरौँ, बल्ल पेस गरेको दुई दिन भएको छ, निराशाको कुरा गर्नु भएन। तर यो बजेटले दुई तिन त कुरा सेट गरेको छ भनेर भन्नुभएको छ। शासकीय व्यवस्था परिवर्तन एउटा है, विगतको संस्कारमा परिवर्तन ल्याउने है र आशा पनि जगाउने।
3: उहाँले 21 अर्ब 24 करोडको बजेट प्रस्तुत गर्नुभएको छ, यो बजेटले जनताको भान्सामा परिवर्तनको महसुस हुन्छ कि हुँदैन?
4: अब पैसाले मात्रै भन्यो भने त गएको साल पनि झन्डै झन्डै 20 अर्ब जस्तोको थियो, छ महिनामा यति त प्रयोग गर्न खर्च गर्न सकिँदो रहेछ भनेर कायलनामा लिएर करिब करिब 18-24% जस्तो घटाएर ल्याउनु भएको थियो नि त, त्यस कारणले अहिले नै त्यति आशावादी नहौँ र 25% संशोधित बजेटभन्दा 25% थप ल्याइया छ भन्ने भएपछि विकास निर्माणको कामको निमित्त हामी एकदम दत्तचित्त छन्, सपना देखाएका छौँ भनेर आउनुभएको हुनाले ल गर्न सक्नुहुन्छ भनेदेखि भनेर सबैले सहयोग गर्ने अवस्था हो भन्न चाहन्छु मैले। तर पुँजीगत खर्च जम्मा 20% टोटलको जे एलोकेट गर्नुभएको छ, त्यत्तिकै हारारीमा वित्त व्यवस्थापन ऋणको सामा र ब्याज तिर्नु लागि गर्नुभएको छ भनेपछि हिजोको ट्रेन्ड र आजको ट्रेन्डमा त्यति साह्रो फरक देखिँदैन होइन। तर जति एलोकेट गरिया छ पुँजीगत खर्च, त्यो सबै खर्च गर्ने वातावरण चाहिँ ल्याइदिनु भयो भने जुन कुराको सङ्केत एउटा देखिया छ मैले धेरै ठाउँ भन्ने गरेका छु, निर्माण त्यो कार्यान्वयन गर्ने कर्मचारी हो उहाँको तलब बढाइदिनु भएको छ, आशा गरौँ ठिक हुन्छ।
3: डाक्टर नेउपाने, जनताको जीवनस्तर उकास्ने गरीको बजेट छ कि छैन अहिलेको बजेट? केही व्यक्तिहरूले महत्त्वकांक्षी भनेका छन्, केही व्यक्तिहरूले स्वाभाविक हो भनेका छन् अनि केही व्यक्तिहरूले कार्यान्वयन योग्य बजेट छ। यदि बजेट कार्यान्वयन भयो भने ड्रास्टिक चेन्ज, आमूल परिवर्तन सम्भव छ भनिएको छ, तपाईँलाई के लाग्छ?
6: सम्भव थियो र सम्भव छ, किनकि जुन पोलिटिकल स्ट्रेन्थका साथ यो अहिलेको सरकार बनेको छ, इतिहासमा विरलै यस्ता अवसरहरू आउँछन् होइन। तर अहिले समस्या के हो भने जस्तै बिजुलीको भाउ बढ्यो होइन, 13% भ्याट लगाइदिया छ प्रति युनिट, 50 भन्दा माथि युनिटमा, त्यसले स्वाभाविक रूपमा बिजुलीको चार्ज बढ्यो होइन, मान्छेको इन्कम चाहिँ नहुने तर खर्च बढ्ने। जस्तै खास गरिकन मिडल क्लासलाई उहाँहरूले फोकस गर्नुभएको छ, मिडल क्लासले बिजुलीको कन्जम्सन अलिक बढी गर्छ, मिडल क्लासले नै तपाईँको बोर्डिङ स्कुलहरूमा मिडल क्लास नै जान्छ लिएर होइन, बच्चा लिएर बोर्डिङ क्लासमा बोर्डिङ स्कुलमा जाने मिडल क्लास नै हुन्छ। र तपाईँलाई अर्को भनौँ, यो हेल्थ सेक्टरमा पनि प्राइभेट सेक्टरमा जाने चाहिँ खास गरिकन मिडल क्लास नै हुन्छ, किनभने उसलाई फुर्सद हुँदैन। मिडल क्लास भनेको चाहिँ के हो भने तपाईँको वर्क फर मनी, पैसाको लागि काम गर्ने वर्ग हो त्यो। जब पैसाले पिपुलको लागि काम गर्न थाल्छ त्यो चाहिँ अप्पर क्लास हुन्छ होइन। वेन मनी वर्क्स फर पिपल, पैसाको लागि काम गर्छ त्यो चाहिँ अप्पर क्लास हुन्छ, मनी नै नभएको मान्छे पुअर क्लास हुन्छ, र मनीको लागि पैसाको लागि काम गर्ने चाहिँ मिडल क्लास हुन्छ।
3: गोपीलाल, ठ्याक्कै तथ्यमा टेकेर कुरा गर्दाखेरि जसरी अहिले पुँजीगत खर्च, वित्तीय व्यवस्थापन र चालू खर्चमा बजेट विनियोजन गरिएको छ नि, यो विनियोजित बजेटले मुलुकमा केही आशाको दियो बाल्न सक्छ?
6: मैले त्यस्तो देखेको छैन अहिले, किनभने डेफिसिट बजेट यति धेरै भइसकेका छ, हामीले चालू यो वर्ष पनि हामीले 10 खर्ब जति हामीले रेभिन्यू जेनेरेट गर्न सकेका छौँ, होइन 10-11 खर्ब धेरै उठेको भएदेखि 10 खर्बको रेन्जमा हुनुपर्छ मेरो विचारमा। 10 खर्ब हामीले रेभिन्यू जेनेरेट गरेका छौँ यो वर्ष, त्यस्तो इकोनोमिक एक्टिभिटी त्यति धेरै भइसकेका छैन ताकि 4 खर्ब बढोस्। 14 खर्बको उहाँले रेभिन्यू जेनेरेट गर्छु भनिएको छ, होइन एउटा त्यो नै हाई एक्सपेक्टेसन हो, अर्थात् त्यो जानी जानी त्यसलाई लिएर जान खोजेको हो, किनभने उहाँको करेन्ट एक्सपेन्डिचर त 13 खर्बको नियरली छ। करेन्ट एक्सपेन्डिचरलाई तपाईँको चालू खर्चलाई म्यानेज गर्नको लागि उहाँले 14 खर्ब भनेर भन्नुभएको छ, र जादुको छडी सरकारसँग हुँदैन कि 10 खर्बको रेभिन्यू उसले 14 खर्ब उठाउन सक्छ भनेर भन्न सक्ने अहिले त्यस्तो सलिड आधार छैन, होइन पहिलो कुरो। दोस्रो कुरो म तपाईँलाई भन्छु, अलरेडी हामीसँग डेप्ट फाइनान्सिङ धेरै भएको छ, होइन तपाईँले घाटा बजेट प्रस्तुत गर्दै आएका छौँ हामी। घाटा बजेट भनेको चाहिँ के हो भने तपाईँले कतै न कतैबाट त्यो पैसा त परिपूर्ति गर्नु पऱ्यो नि त, त्यो भनेको चाहिँ तपाईँले आन्तरिक लोन लिनु पऱ्यो, बाह्य लोन त आउँदैन। त्यसो गर्दा लोन बढ्दै गएर मलाई के लागेको छ भने, अब दिपेन्द्रजी यहीँ हुनुहुन्छ, मैले अहिले के देखेको छु भने लगभग 35 खर्बको रेन्जमा हाम्रो अब सार्वजनिक ऋण, सार्वजनिक भनौँ न अहिले सार्वजनिक ऋण हुनेवाला छ। 35 खर्ब भनेको चाहिँ त्यो बिग नेपालीहरूको लागि, किन त्यो सम्पूर्ण बजेट चाहिँ कन्जम्सनमा जान्छ, त्यो प्रोडक्सनमा जान पाएको भए हुन्थ्यो, कन्जम्सनमा जाने भएको हुनाले मलाई तपाईँले भने जस्तो होइन जुन काया पलट गर्न सक्छ सक थियो, तर त्यो दिशामा यो बजेट छैन।
3: गणेश कार्कीजी, तपाईँ पानको अध्यक्ष, निजी क्षेत्रले स्वर्णिम बजेटको हार्दिकतापूर्वक स्वागत गर्छ कि बजेटमा हाम्रा यी एजेन्डाहरू चाहिँ समावेश गरेको भए अझै सुनमा सुगन्ध हुने थियो भन्ने लाग्छ?
5: यस्तो रहेछ, जस्तो हामीले अब इन्टायर बजेटको कुरा गर्दा त अब थुप्रै सेक्टरहरूले राम्रो छ भनेको छ, र वास्तवमा कुनै पनि बजेट पूर्ण हुँदैन कि, काहीँ न काहीँ एउटा न एउटा दोष लगाउने ठाउँ भइरहेछ, र वास्तवमा हुन त अब ठुल्ठुला विकसित देशहरूमा पनि त्यो छ। र जस्तो हामीले ऊर्जाको क्षेत्रमा अलिकति आश गरेको, र वास्तवमा नेपालको अर्थतन्त्रलाई अलिकति सुधारमुखतिर लाने सेक्टर भनेको ऊर्जा भनेर सरकारले मानेको छ, र हुन त पहिलेका सरकारहरूले पनि मानिरहेको कुरा हो।
3: नेपालमा सम्भावना भनेकै सम्भावना ऊर्जा, जल स्रोत हो,
5: ऊर्जा हो, र ऊर्जा
3: पर्यटन
5: है, ऊर्जा पछि मात्र अन्य अन्य सेक्टरहरू आउँछ कि, त्यसपछि अन्य अन्य सेक्टरको कल्पना गर्न सकिँदैन अहिले, किनभने ऊर्जा भएन भने। र अहिले वास्तवमा निकै अलिकति विवादित विषय भएको थियो पहिलो वर्षदेखि नै, यो गत वर्ष यो के अरे सानसाना आयोजनाहरूलाई पिपिए गरिदिइराखेको थियो 10 मेगावाटसम्मको लागि, र यो टेक एन्ड पेको इस्यु आइसकेपछि त्यो विवाद हुन त यो
3: विवाद त होइन, अगाडिदेखि थियो
5: टेक एन्ड पे भनेर आइसकेको थियो बजेटमा, र अहिलेको बजेटले चाहिँ कस्तो भने 10 मेगावाटसम्मका आयोजनाहरूलाई टेक अर पेका आधारमा पिपिए गरिनेछ भनेर भनिसकेको छ। सानसानो प्रोजेक्ट लिएर बसेका धेरै छन्, कम्तीमा राहत त भयो, सरकारले लाइसेन्स त बाँडेको छ नि त, त्यस कारण तिनीहरूलाई राहत भएर।
3: अर्को तपाईँहरूको ठ्याक्कै असन्तुष्टि चाहिँ कहाँनिर छ?
5: होइन
3: निजी क्षेत्र होइन, त्यो पनि ऊर्जा उत्पादकहरूको संस्था नेपाल होइन,
5: असन्तुष्टि भन्दा पनि दुई तिनवटा, जस्तो अहिले काम नगरेका आयोजना पिपिए गरेका तर काम नगरेका आयोजनाको लाइसेन्स क्यान्सल गर्ने भने, हुन त कामै गरेनन् भने क्यान्सल त गर्नुपर्छ एक दिन, तर पिपिए चाहिँ टेकन टेक अर पेका आधारमा गरिनेछ भनेर भन्नुभएको छ। वास्तवमा अहिले यो एउटा स्वागत योग्य कुरा छ, कति पिपिए गर्ने भन्ने कुरा चाहिँ आ छैन, हुन त योभन्दा अगाडि
3: पिपिएको मोडालिटी चाहिँ प्रष्ट भइसकेको छैन होइन,
5: त्यो सरकारले 100 दिने शासकीय सुधारका कुराहरूमा सबै पिपिए गरिनेछ भनेर भनेको थियो, तर कस्तो पिपिए गर्ने भनेर त टेक अर पेका आधारमा गरिने भनेर भनेको छ। अब वास्तवमा यहाँ थुप्रै कुराहरू, यस्तो मैले भने नि पूर्ण रूपले कहिले पनि आउँदैन, जस्तो विद्युत व्यापारको कुरा गरेका थियौँ हामीले, विद्युत व्यापार दिने निजी क्षेत्रलाई भनेको छ, ट्रान्समिसन लाइनका कुरा भने आएका छन् होइन, जस्तो वनका कुराहरू एकदमै समस्याका कुराहरू थिए, 10 रुख घटी बढी भयो भने पनि फेरि इआइए गर्नुपर्ने थियो, घटी भएमा गर्नु नपर्ने भन्ने खालका छ, एक दर
3: प्रणाली करको दरको विषयमा चाहिँ तपाईँहरूको कहीँ विमति छ कि छैन?
5: अनि करको दरमा भनेको जस्तो हामीलाई त्यस्तो करै भन्ने खालको त्यस्तो थिएन, जस्तो 1% भन्सार सुविधामा सामानहरू छुट्ने भन्ने थियो, यो पहिलादेखि नै ऐनमै छ, र पछिल्लो दिनमा के अरे यो मर्मत सुधारका सामानहरूलाई चाहिँ 28% पुर्याइदिएको थियो, वास्तवमा त्यो सचिन्छ कि भनेको थियो त्यो सचिएन अहिले, अब सायद आशा गर्नु त सचिनुपर्छ किनभने ऐनमै छ त्यो कुराहरू। र अब जस्तो सरकारको सपना 30,000 मेगावाट बनाउने भन्ने छ, किनकि यो सय बुद्धिमा आइसकेको छ, अब घोषणा पत्रमा आएको छ होइन, कम्तीमा घोषणा पत्र जनतासँग गरेको बाचा त छोड्नुहुन्न भन्ने नै छ पछिल्लो दिनमा। र वास्तवमा अब 30,000 मेगावाटको कुरा गर्दा त 70 खरबको कुराहरू छन्। त्यस कारण जनताले किन पैसा हाल्छन् भन्दा काहीँ न काहीँ पोजिटिभ अथवा काहीँबाट त्यसबाट बेनिफिट हुने खालको देखियो, अलिकति
7: लगानी हुनु पर्यो,
5: आकर्षण गर्ने खालका कुराहरू आयो भने लगानी गर्छन्। तर ठुल्ठुला आयोजना बनाउनलाई, स्टोरेजका प्रोजेक्ट बनाउनलाई सरकारले अलिकति प्रायोरिटी दिएको छ, र निजी क्षेत्रकोलाई चाहिँ कम्तीमा तपाईँहरू उत्पादन गर्नुहोस्, विद्युत व्यापार पनि तपाईँहरू गर्नुहोस् भन्ने खालको एउटा पोजिटिभ सन्देश आएको छ। वास्तवमा यो चाहिँ के छ भने आउनु त आयो, बजेटमा त थुप्रै वर्ष पहिला पहिला पनि थुप्रै कुराहरू देखियो, तर त्यो कार्यान्वयन कसरी गर्छ भन्ने सबभन्दा ठुलो कुरा हो। कार्यान्वयनको पक्षमा
7: तपाईँहरूलाई अहिले पनि संशय आशंका र सन्देह छ
5: किन छैन भने पहिला चाहिँ सरकार परिवर्तन भइहाल्थ्यो कि भन्ने थियो, अब यो सरकार त 5 वर्षलाई टिक्छ भन्ने भइसकेपछि अब यो सरकारले गरेका कुराहरू
7: स्थिरतामा कुनै शङ्का छैन,
5: स्थिरतामा शङ्का छैन, अहिले पनि शङ्का गऱ्यौँ भने त त्यसपछि फेरि यो पछि के भन्ने कुरा आउन सक्छ होइन। त्यसले गर्दाखेरि आशा गरौँ कस्तो भने अब के गर्न सक्थ्यो त्यो गर्यो, र कतिपय कुराहरू चाहिँ विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले डिफाइन गर्नुपर्ने।
7: गणेश कार्कीजी, यो विद्युतीय सवारी इलेक्ट्रिक भेहिकल इभीको सन्दर्भमा असन्तुष्टि चुलिएको छ नि, तपाईँ इपान र नाडा लगायतको विषयमा अन्तर सम्बन्धित व्यक्ति भएको कारणले मैले सोधेको, खास भएको चाहिँ के हो?
5: मैले जस्तो यस्तो हामी विद्युत खपत गर्नेमा चाहिँ प्रायोरिटी दिनुपर्छ भनेर भन्छौँ, विद्युत खपत गर्नेलाई सब्सिडिज दिने हो कि होइन, जस्तो सामानकै कुरा भयो, इभीकै कुरा भयो होइन, अब अहिले मूल्यको आधारमा ट्याक्स लिने भनेको छ, त्यसैमा भयो होला भन्नु त, हिजोको दिनदेखि त्यो खालको आएको थियो भने त्यो हुँदैन थियो होला। र प्रत्येक सरकारले त्यसलाई फरक फरक हिसाबले किलोवाटका हिसाबले ट्याक्स लिने भन्ने भयो, र एकचोटि फेरि किलोवाट लुकाएर कि भन्ने खालको पनि न्युजमा धेरै सुनिएको थियो। वास्तवमा यो पैसाको आधारमा लिने भनेर एउटा साइन्टिफिकै होला भन्ने लाग्छ मलाई एउटा। र अर्को कुरा कस्तो भने खपतलाई चाहिँ सरकारले अलिक जोड दिनुपर्छ कि, खपत हुने खालका इन्डस्ट्रीहरूलाई जुनसुकै घर किचनदेखि लिएर उद्योग धन्दासम्मकोलाई जहाँ बिजुली खपत हुन्छ त्यसलाई चाहिँ बढीभन्दा बढी बिजुली खपत हुने ठाउँमा अलिकति प्रायोरिटी दिएर सब्सिडिज दिएर त्यो गर्यो भने चाहिँ मान्छेलाई खपत गर्ने बानी बढ्छ, खपत गर्ने।
7: इभीको सन्दर्भमा टाउको दुखाउनु पर्ने ठाउँ छैन होइन,
5: अनि त्यति धेरै
7: सरकारले प्राथमिकतामै राखेको देखियो,
5: प्राथमिकतामा पनि अब त्यस्तो एकदमै ट्याक्स घटाउँछ कि बढाउँछ भन्ने खालको थियो त्यो देखेन, ठुल्ठुला अलिक महँगो गाडीहरू चाहिँ महँगो हुन्छ भन्ने खालको कुरा आयो।
7: दिपेन्द्र बहादुर छेत्रीजी, अहिलेको बजेटको मुख्य आकर्षक चाहिँ के हो? नेपाल राष्ट्र ब्याङ्कको गभर्नर बनिसकेको व्यक्ति तपाईँ,
4: पहिला त भोका नाङ्गा मान्छेहरूको लागि बजेटको साइज ठुलो आयो भन्न साथै अब पाइन्छ कि भन्ने कुराहरू भयो, अनि दोस्रो कुरो हो उहाँहरूले के भन्नुभएको,
7: त्यो बजेटको लक्ष्य प्रस्तुत गर्न सक्छ कि सक्दैन, त्यो बजेटको लक्ष्य चाहिँ मिट गर्नु पर्यो कार्यान्वयन हुनलाई।
4: हो, बजेटको लक्ष्यहरू पुरा गर्नको निमित्त त एउटा त्यो व्यवहार योग्य हुनु पर्यो, त्यो भनेको प्रोजेक्ट ब्याङ्क भन्छन् होइन, सबै कुरा तयार गरिसी दिएपछि पैसा मात्रै दिएपछि गो भन्ने किसिमको
7: व्यवहारिक बजेट छ कि छैन,
4: त्यही त अब त्यही व्यवहारिक हुनको निमित्त त अब यहाँ निजामतीलाई राम्रोसँग उहाँहरूले अझै विश्वासमा लिन नसकेको हो कि भन्ने कुरा, निजामती ऐनमा कता कति सचिव 2 वर्षदेखि बस्न पाउँदैन भन्ने प्रोभिजन छ भन्ने सुन्छु मैले, है आइसकेको छैन, मुख्य सचिव 2 वर्षदेखि हुँदैन, त्यो त एउटा मन्त्रालयमा गएर त्यहाँका स्टाफहरूसँग र मन्त्रीसँग इन्टरेक्ट गर्दा गर्दै आधा आधी जान्छ, अनि सचिव त रिटायर हुने बेला हुन्छ, फेरि अहिलेका मन्त्रीहरू सबै जानेका छन्, त्यस कारण तपाईँहरूले सिकाउनु पर्दैन, उहाँको आदेश पालन गर्नुहोस् भन्ने सुप्रिम कमान्डरको आदेश छ होइन, अब यही बिचमा रहने हो भनेदेखि त अलिक गाह्रो पनि पर्ने अवस्था आउँछ,
7: लामो समयदेखि टाइम पिरियड भयो नि त,
4: कर्मचारी भने स्थायी सरकार हो, अनि स्थायी सरकार नै विचलित भएर के हो भन्छ भने
7: अहिले त कर्मचारी तन्त्र उत्साहित छ नि त, फेरि तलब बढ्यो,
4: त्यो त मैले तपाईँलाई
7: छेत्रीजी
4: हो
7: तलब न्यूनतम 40,000 देखि 1,00,000 भन्दा बढीसम्म
4: ठिक छ, तर त्यही अनुसार अघि हाम्रो डाक्टर नेउपानेलजीले भने जस्तै यताबाट आउँछ रेमिट्यान्स 14 खर्ब 15 खर्ब त रेमिट्यान्स आउँछ भन्यो, अनि त्यो सबै कहाँ जान्छ त भारतबाट आयात गरेको चामलमा जान्छ होइन भारतबाट आयात गरेको फलफुलमा जान्छ मासुमा जान्छ इधर से आया उधर से गया भन्नुभयो भने के अर्थ हुन्छ त्यसो भएको हुनाले त्यसलाई त सदुपयोग गर्नको निमित्त त्यस्ता किसिमका प्रोजेक्ट हुनु पर्यो एउटा राम्रो पक्ष के गर्नुभएको छ भने पुराना
7: त्यसको कार्यविधि चाहिँ प्रष्ट रूपमा लेखिनु पर्यो
4: पनि लेख्नु
7: होला
4: त्यो अगाडि बढेर जानको निमित्त वातावरण अनुकूल हुनु पर्यो त्यो दिन्छौँ नै भन्नुभएको छ होइन अनि त्यसो भइसिदिएपछि बेला बेलामा अनुगमन गरेर नतिजाको विषयमा सरकारले चाहिँ लिइराख्ने भनौँ न परिणामहरू त्यसो भइदियो भनेदेखि उहाँहरूले गरिखान सक्नुहुन्छ होइन भनेदेखि खालि उमेरले र पढाइले मात्रै सबै कुरा हुन्छ भन्ने कुरो चाहिँ मैले देखेँ
7: डाक्टर नेउपाने ठुलो आकारको बजेटलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन कसरी जुटाउने त त्यो बजेटमा प्रष्ट छ कि छैन
6: हो त्यो
7: तपाईँले अध्ययन गर्दाखेरि
6: यही चाहिँ क्लियर हुनुपर्छ जस्तै तपाईँले राजस्वबाट उठाउँछु भनेर भनेको छ राजस्व तपाईँको 4 खर्ब अहिले पनि त्यो राजस्व उहाँले कल्पना गरेको राजस्व उठ्नेवाला उठ्न गाह्रो छ अब राज्यले चाहँदाखेरि त विभिन्न हुकुरुक गरेर उठाउने भयो होइन त्यो अलग कुरा भयो जबरजस्ती गरेर उठाउने अलग कुरो भयो त्यहाँ एउटा र अर्को कुरो तपाईँले 14 खर्ब रुपियाँ जो राजस्व तपाईँको आम्दानी छ तर तपाईँ खर्च चाहिँ 21 खर्ब गर्छु भन्नुहुन्छ कति फरक पर्यो भन्दाखेरि तपाईँको कम्तीमा पनि 7 खर्ब रुपियाँ तपाईँलाई पुग्दैन चाहन्छु 7 खर्ब त्यो कहाँबाट उठाउने त भन्दाखेरि कि त इन्टर्नल फाइनेन्सियल टुल प्रयोग गरेर आन्तरिक लोन लिनु पर्यो कि बाह्य लोन लिनु पर्यो र मैले अघि नै तपाईँलाई निवेदन के गर्न चाहन्छु
7: राजस्व चाहियो ऋण चाहियो विप्रेषणको रकम चाहियो
6: ऋण चाहियो शुद्ध अब तपाईँलाई यो 7 खर्ब रुपियाँ ऋण नभइकन हुँदैन कि तपाईँले जनताको पैसा लिनु पर्यो कि विदेशीसँग लोन लिनु पर्यो ग्रान्ट त कसैले दिनेवाला छैन अहिले हेर्नुहोस् सबै देश आफ्नै किसिमले अहिले होइन वर्ल्ड त अहिले त स्थिर त छैन नि त होइन त्यसैले हामीले त्यो 7 खर्ब लोन जुन हामीले लिन्छौँ त्यसो गर्दाखेरि त्यो लोन लिएको पैसाले हुन्छ के त भन्दाखेरि तपाईँले आन्तरिक लोन लिँदाखेरि पिपुलको जुन इन्भेस्टमेन्ट गर्ने पैसा हो त्यो तपाईँ आकर्षण विभिन्न मोटिभेसन गरेर ब्याङ्किङ च्यानल मार्फत
7: अहिलेको सरकारले अनुदानको अपेक्षा चाहिँ नगरे हुन्छ
6: होइन अनुदान त
7: एकदम
6: उनीहरूले पनि अपेक्षा गरेका छैन सरकारले पनि धेरै गरेका छैन तर त्यो त देखाउनको लागि त्यो अङ्क देखाउनको लागि मात्रै हो अहिले अनुदान आउने सम्भावना अत्यन्तै नै हुन्छ अहिले त्यो स्थिति नै छैन
7: तर अहिले लोन मात्रै सरकार बनेको केही दिनमै ठुलो मात्रामा ऋण स्वीकार गर्ने भनेर बालन सरकारले जुन निर्णय गर्यो नि त्यसपछि त फेरि पनि यो सरकारले वैदेशिक सहायता ऋण त लिन्छ भनेर धेरै व्यक्तिहरूले त आशंका टिका टिप्पणी गरिरहेका छन्
6: त्यही त लोन तपाईँले लोन चाहिँ लिनुहुन्छ तर लोन लिएर कन्जम्सनमा तपाईँले खर्च गर्नुभयो भने त्यो लोन चाहिँ खतरा हुन्छ त्यो लोनले काम गर्दैन
7: उत्पादक क्षेत्रमा खर्च हुनु भएन
6: एक्ज्याक्टली तलब खानलाई गर्नु भएन त्यो तपाईँले रिटर्न आउने खालको होइन इन्भेस्ट गरिसकेपछि प्रोडक्टिभ सेक्टरमा लगानी गर्नु भने त ठिक हुन्छ तर अहिले त तपाईँले डे टु डे काम गर्न त जस्तै 4 खर्ब रुपियाँ तपाईँले विदेशीसँग लिएको स्वदेशीको के फाइनेन्सियल म्यानेजमेन्टमै ऋण साउ ब्याज तिर्नै तपाईँले 4 खर्ब खर्च गर्नुहुन्छ कुरा बुझ्नु भएन तपाईँसँग क्यापिटल एक्सपेन्डिचर जति 4 खर्ब जम्मा क्यापिटल एक्सपेन्डिचर के अरे पुँजीगत खर्च भन्नुभएको छ त्यो पुँजीगत खर्च 20% तपाईँसँग खर्च गर्ने स्ट्रक्चर हो त्यो क्षमता तपाईँ राख्नुहुन्न त्यसैले यहाँ मैले अहिले देखेको समस्या के छ भने हामी यदि यो लोन लिँदै तलब खाँदै लोन लिँदै होइन गाडी किन्दै लोन लिँदै उपचार गर्दै गर्न थाल्यौँ भने
7: घर जग्गा गाडीमा धेरै खर्च गर्नु भएन
6: एक्ज्याक्टली यो चाहिँ डेट ट्र्यापमा पर्छ र हामी श्रीलङ्काको एउटा होमेन्ट्याट टाटो के भन्ने एउटा पोर्ट छ होइन श्रीलङ्काको अहिले 900 वर्षसम्म लिजमा लियो चाइनाले चाइनिज एउटा कम्पनीले
7: पुँजीगत खर्चलाई कसरी उपयोग गरिन्छ भन्नेमा निर्भर रहन्छ
6: पुँजीगत खर्च त जम्मा 4 खर्ब हो पहिलाको बजेटमा पनि तपाईँको 3.5 खर्ब जति पुँजीगत खर्च थियो त्यो 2 खर्ब पनि भएको छैन होइन हाम्रो क्षमता यही हो हाम्रो मेकानिजम यही हो
7: व्यवस्थापनमा पनि त्यस्तै चालु खर्चमा पनि त्यस्तै छ
6: एक्ज्याक्टली त्यसैले खर्च हुने भन्दा त तलब भत्ता न हो तलब भत्ता तपाईँ भटाभट सबै सक्नुहुन्छ तर तपाईँको इन्भेस्टमेन्ट गर्ने पैसा पनि तपाईँले तलब भत्तामा खाइँदाखेरि जस्तै प्राइभेट सेक्टरले जुन इन्भेस्टमेन्ट गर्थ्यो प्राइभेट सेक्टरले गरेको इन्भेस्टमेन्टमा चाहिँ रोजगारी सिर्जना हुने हो नि त गभर्मेन्टले रेभिन्यू त्यहाँबाट पाउने हो नि त तर जब तपाईँ इन्भेस्टमेन्टको रकम तलब खान खर्च गरिदिनुहुन्छ ट्याक्स लिएर पनि तलबै खानुहुन्छ अनि इन्भेस्टमेन्टको रकम पनि लिएर खर्च गर्नु तलबमा खर्च गर्नुहुन्छ भने त अनि देश त देश ट्र्यापमा पर्छ नि। र म डेट ट्र्यापको चाहिँ म तपाईँलाई के भन्छु भने हामी अलिकति सोभरिन्टी, नेपाल त अहिलेसम्म इन्डिपेन्डेन्ट नै भयौँ नि त हामी, होइन? जस्तै तपाईँले श्रीलङ्काको मैले एउटा इक्जाम्पल दिएँ, तपाईँको ग्रिस ठ्याक्कै यही मोडलमा गयो, हेर्नुहोस् तिर्नै सकेन, पैसा तिर्न नसक्दा नसक्दा नसक्दा अहिले ग्रिसमा सरकार चाहिँ छ, तर त्यहाँ आइएमएफको प्रतिनिधि हुन्छ, वर्ल्ड ब्याङ्कको प्रतिनिधि हुन्छ, उसले जे भन्यो त्यही डाइरेक्सन मान्नुपर्छ, होइन? जाम्बिया अर्को एउटा देश म्यासिभ, त्यो जाम्बियाले तपाईँको रेलवेमा खर्च गरे रहेछ, स्ट्रक्चरमा, रेलवे स्ट्रक्चरमा पेमेन्ट गर्न रिपेमेन्ट गर्न सकेन। फलस्वरूप के भयो त अब भन्दाखेरि त्यो देशमा आइएमएफ हाबी भयो, वर्ल्ड ब्याङ्क हाबी भयो, तपाईँको डिसिजन गर्ने क्षमता कमजोर भयो। भोलि नेपाल त्यही स्थिति नहोस् भन्नको लागि हामीले लोनबाट चलाउनु हुँदैन भन्ने नै छ मेरो तर्क।
7: गणेश कार्कीजी, सरकारले जसरी मुलुक बनाउने हुटुटीका साथ ठुलो आकारमा बजेट ल्याएको छ नि, निजी क्षेत्र सघाउन तयार छ, सरकार र निजी क्षेत्र सँगै हातैमालो गरेर अघि बढ्छ। निजी क्षेत्र र सरकारको समन्वय सहकार्य बिना त देश बनाउन सम्भव छैन।
5: हामीले धेरै पहिलादेखि भनेका छौँ, सरकारले नीति बनाइदिने हो र बाँकी काम हामी गर्छौँ, निजी क्षेत्रहरू तयार छन् भनेर। जस्तो अहिले थुप्रै जलविद्युत झन्डै 1 खरबै जति ट्रान्समिसन लाइनलाई छुट्याएको छ, निजी क्षेत्र गर्न तयार। अहिले ठुल्ठुला आयोजनाहरू सरकारले बनाउँछु भनेर आएछ, वास्तवमा सरकारले बनाउनु ठिक हो, हामीले गलत हो भनेको छैन।
7: बालन सरकार आइसकेपछि नीतिगत रूपमा स्पष्टता तपाईँहरूलाई देखाइदिएको छ कि छैन? वातावरण बनाएको छ कि छैन?
5: त्यो सुरुवात गरेका छ,
7: जस्तो त्यो अध्यादेश मार्फत पनि केही कुराहरू समेटिएको छ, सनसेट लको विषय छ,
5: थुप्रै कुराहरू गर्नलाई सुरुवात गरेका छ। वास्तवमा कतिपय अब विवादका विषय छ नि, कानुन बनाउन किन बनाएन, कानुनको पछि लाग्यो भने अर्को 1 वर्ष जान्छ, किनकि हामीले त 10-15 वर्षदेखि यो कानुन बनाउने भन्दै अगाडि बढ्यौँ। सनसेट लकै कुरा आयो, यो 16 मन्त्रालय धाउनु पऱ्यो भने कुनै पनि इन्डस्ट्री यहाँ बन्दैन, जलविद्युत मात्रै होइन, कुनै पनि अन्य इन्डस्ट्री पनि होइन। त्यसले गर्दाखेरि अध्यादेशै ल्याउनुपर्छ, अध्यादेश ल्याएर अगाडि बढाउनुपर्छ। जस्तो अहिले विद्युत व्यापारको लाइसेन्स दिने भनेको छ, फेरि कानुन बनाएर जाने भने त 63 सालदेखि कानुनको पछि लागेर बस्यायो नि हामी, ट्रान्समिसन लाइन दिने काम गर्नुपर्ने सरकारको स्प्रिट हेर्दाखेरि काम गर होला। सरकारले नीति बनाइदिने हो, सेफ्टी सुरक्षा व्यवस्था गरिदिने होइन, त्यो नीति ऐन कानुन कार्यविधि के छ त्यसको अधीनमा रहेर नेपालका निजी क्षेत्रले लगानी गर्ने।
7: तपाईँहरू चाहिँ आश्वस्त विश्वस्त हुनुहुन्छ कि हुनुहुन्न? यो सरकारले चाहिँ हाम्रो लागि लगानीको वातावरण बनाइदिन्छ, नीतिगत रूपमा स्पष्टता दर्शाइदिन्छ भन्ने लागेको छ कि छैन?
5: हामी
7: अहिलेसम्मको लक्षण हेर्दाखेरि
5: हामीले सरकार बन्दै
7: निर्मम भएर समीक्षा गर्नु,
5: सरकार बन्दैदेखि जस्तो सय बुद्धि शासकीय सुधारका कुराहरू आए त्यसलाई पनि हेऱ्यौँ, थुप्रै अझ ऊर्जाका कुरा गर्ने हो भने त थुप्रै बुदाहरू ऊर्जासँग सम्बन्धित छन्, ऊर्जा नै के अरे समृद्धको पहिलो सूचक हो भनेर भनेको छ
7: संयुक्त वाचापत्रमा पनि धेरै कुराहरू,
5: त्यसपछि संयुक्तमा पनि छ। अब यो हुन त यो अहिले बजेटमा पनि थुप्रै कुरा आएको छ, तर के भने बजेटमै सबै कुरा पर्नुपर्छ भन्ने पनि होइन, किनभने इन्डिपेन्डेन्ट हो विद्युत प्राधिकरण। भोलि विद्युत प्राधिकरणले म 20,000 मेगावाट बेच्न सक्छु, म 20,000 किन्छु भन्न पनि सक्छ नि, सरकारभन्दा फरक इन्टी
7: ऊर्जा क्षेत्रमा विनियोजन गरेको बजेट बाचबाट तपाईँहरू उत्साहित हुनुहुन्छ हुनुहुन्न?
5: यस्तो ऊर्जा क्षेत्रमा के छ भने हिजोको दिनमा आज थुप्रै बिजुली उत्पादन भएका छन्, ट्रान्समिसन लाइन बन्न सके।

0: अनि यस्तो सरकारले सरकारी उसको लागि गरेछ, वास्तवमा ट्रान्समिसन लाइनमा भरपूर बजेट दिएको छ, त्यो दिनुपर्छ भनेर हामीले पनि मागे थियौँ। किनभने
1: ट्रान्समिसन लाइन हाइड्रो क्षेत्र
0: होइन, जलविद्युत त अब नयाँ बनाउने हो, त्यो बनाउँदै जाँदैछ, जस्तो अघि भने जस्तो लोन भनेका कुराहरू त्यो लिएर त्यहाँ बनाउने हो कि हामी पनि लोन लिएरै बनाउने हो नि, लोनै नलिई बनाउँछु भने पनि त सम्भव छैन। तर लोन लिएर कहाँ बनाउने, कहाँ खर्च गर्ने भन्ने कुरा चाहिँ हो। मैले पनि लोन लिएर मेरो घर खर्च चलाउन थालेँ भने म पनि चल्दैन, तर उत्पादनमूलक क्षेत्रमा लगानी गऱ्यो भने त्यसको सम्भावना छ। त्यसले गर्दाखेरि सरकारले अहिले यसो हेर्दाखेरि इन्फ्रास्ट्रक्चरमा बजेट अलिकति छुट्याएको देखिन्छ, यो रोडमा पनि छुट्याएको देखिन्छ। अब बाटै बनेन भने त कसरी अब अन्य विकासका कुरा गर्ने होला, ट्रान्समिसन लाइनमा छुट्याएको देखिन्छ होइन। त्यसले गर्दा ट्रान्समिसन लाइन यदि विद्युतको व्यापार गर्ने हो भने नेपालभित्रै अथवा नेपाल बाहिर खपतका कुराहरू गर्ने हो भने ट्रान्समिसन लाइन नबनाउने हो भने त सम्भवै छैन। त्यसले गर्दाखेरि अहिले भरपूर बजेट दिएको छ तर यसले पुग्दैन। बाँकी कुराहरू ट्रान्समिसन लाइन बनाउनको लागि कतिपय करिडोर छुट्याइदिएर नेपालका निजी क्षेत्रलाई काम गरिहाल्ने खालका कार्यविधि ल्याउने कि ऐन ल्याउने कि नीति बनाउने कि होइन, त्यो बनाएर विद्युत व्यापार र त्यसको लागि तुरुन्तै बजेटमा त आएको छ, तर बजेटमा आएर मात्रै पुग्दैन, त्यसलाई खोलिदिने हो भने निजी क्षेत्र त अब सरकारसँग काम, हिजोको दिनमा त सरकारसँग अस्थिर सरकारसँग त काम गर्छु भनेको थियो, भनेपछि यति यति बलियो सरकारसँग त निजी क्षेत्र काम गर्न त सधैँ तयार छ।
1: बजेटमा नीति तथा कार्यक्रममा अनि एजेन्डामा प्राथमिकतामा जे जे कुराहरू समावेश गरिएका छन् नि, त्यसले दैनिक चुलोमा चाहिँ कतिको असर अथवा प्रभाव पार्न सक्छ? हामी चाहिँ ठुला ठुला गफ गर्छौँ, हुने खानेलाई कस्तो बजेट आयो, उद्योगी व्यवसायीहरूलाई कस्तो बजेट आयो भन्छौँ, त्यसले जनताको भान्सामा महसुस हुने गरी परिवर्तन हुनु पर्यो क्या? त्यसको कुनै लक्षण देखिन्छ, यसले चाहिँ परिवर्तन गर्न सकिन्छ है भन्ने कुरा।
2: 14,424 त सुझावहरू मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूको त्यो सुझाव सङ्कलन पोर्टलमा आएको रहेछ है। अनि सरकारी संयन्त्रबाट हरेक मन्त्रालयबाट आउने सुझावहरू कति होलान् भनेपछि मान्छेको अपेक्षा धेरै छ नि त। तर त्यहीँबाट नजानिदो ढङ्गबाट तपाईँ खल्तीमा भएको पैसा सरकारले तानिरहेछ नि त। अघि नेवानजीले भन्नुभयो नि त विद्युत उपयोगमा ल यति धेरै उत्पादन भइरहेछ, अब चुलोमा पनि प्रेसर दिनु पर्यो, इभीमा पनि गर्नु पर्यो, कहाँ मात्रै बाँकी राख्ने, सरकारले पाएसम्म चाहिँ त्यस्ता इक्विपमेन्टहरू फ्रीमा डिस्ट्रिब्युसन गर्नु पर्यो एकातिर छ, तर त्यहीँ गएपछि 13% त ठ्याक्कै सरकारले तान्यो नि त।
1: जनताको
2: 50 युनिट भन्दा
1: इन्धनमा के हुँदैछ, तरकारीमा के हुँदैछ, बजार भाउ के हुँदैछ होइन, रोजगारीमा कतिको अवसर छ, अनि अब युवाहरू फेरि पनि विदेश पलायन अथवा विगतमा जस्तो ब्रेन ड्रेन हुने हो कि के छ भनेर आम चासो त छ नि, त्यसलाई विश्वास त पार्न सकेको छ कि छैन?
2: ब्रेन ड्रेन होइन, फिजिकल्ली मान्छेको बडी नै बाहिर गइराखेका कुरा, 15 दिन अगाडि मात्रै एकजना नानीले पोखरामा चाहिँ
1: कामदारहरू नै पलायन हुनु परेछ
2: होइन, राम्रो काम गरे बसेकी थिइन्, बाख्रा पालेकी थिइन्, खेतीपाती गरेकी थिइन्, अनि सानो दोकान पनि थियो, एउटा सासु थिइन्, छोरा र छोरी, त्यस्तोलाई छोडेर पनि विदेश गइदिन् के यो सरकार 2 महिना भइसकेको थियो चुनाव जितेर आएको पनि, मान्छेले आशा गरेका कुरा हुनसक्छ है भन्ने नलागेर तिनी पनि गइन् कि है।
1: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो मात्रै बजेट आएको रातमै सामाजिक सञ्जालमा लेख्नु भएको छ, ढुक्क हुनुहोस्, ढुक्क हुने वातावरण छ कि छैन दिपेन्द्रजी?
2: हो, उहाँले भनिएपछि 17 लाखले फलो गर्छन् भन्ने उहाँले भन्नुभएको छ, किनभने 1,58,59,00,000 मेरो बचत छ अनि 100 कति तोला चाहिँ सुन छ भन्ने ठाउँमा नै, यो स्रोत के हो भनेर कुन चाहिँ
1: भाषामा सुन्छ कान मेरो बुच्चे भने भएन क्या
2: कुन चाहिँ
1: दिपेन्द्रजी,
2: कुन चाहिँ बुद्धि नभएकोले सोधे छ 17 लाख मेरा उहरू छन् नि त फलोअर, थाहा छैन तपाईँलाई भन्नुभयो कि त्यो दुइटाको तादात्म्य कस्तो हुन्छ विचार गर्नुहोस् है। उहाँले स्ट्याटस हालिदिनु भयो प्रधानमन्त्री हुनुहुन्छ, त्यतिको नभन्ने हो भनेदेखि त फेरि यो बजेटमा प्रयोग गरेको एउटा शब्द छ कि अप्रत्यागमनीय अपरिवर्तनीय भने त्यो अप्रत्यागमनीय व्यवस्था व्यवस्था कुन चाहिँ अप्रत्यागमनीय हुन्छ, हिजो द्वितीयी सरकारले पनि त त्यसै भन्थ्यो होला नि त है। त्यसो भएको हुनाले हामी आशा के गरौँ भने जे उहाँहरूले पेस गर्नुभएको छ यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नको निम्ति जानुहुन्छ, जानु पर्यो र जाँदाखेरि

0: फेरि एउटा कुरा के आइरहेको छ भने जनताको चुलोको कुरा गर्नुभएको छ नि, अब त एकदम ट्याक्सिङ रूपले झन् कसरी जाने भयो भने कर्मचारीको तलब 21% तपाईँले भन्नुभयो हत्त बढ्यो, यिनीहरू चाहिँ त के हो भने लिएर आएर कन्जम्सनमा खर्च गर्ने वर्ग पर्छ नि धेरै त होइन, चामल दाल तरकारी के होला अनि यसो सिनेमा पनि हेरौँ भन्लान् है, ती सबैमा त ट्याक्सहरू छ, अनि त्योभन्दा पनि बढी 6 खर्बभन्दा बढ्दा त उहाँहरूले ऋण लिएर बजेटको आपूर्ति गर्छौँ, 14 खर्ब राजस्व अनि 21 खर्बको बजेट ग्याप चाहिँ 7 खर्ब आयो नि त, उहाँले पनि अघि भन्नुभएको थियो त्यो 7 खर्बमध्ये 4 खर्ब त आन्तरिक ऋण भनेपछि वाणिज्य ब्याङ्कहरूबाट लिएर हामी यसो गर्छौँ भनेपछि लोन, मैले एउटा सानो कार किन्नु पऱ्यो भनेर तपाईँ जानुभएछ भने होइन सरकारले मागिन्जेलसँग तपाईँलाई कहाँ दिने भनेर ब्याङ्कहरूले हटाइदिन्छन् तपाईँलाई नि, त्यो परिस्थितिमा है अब यो मुलुकमा महँगी 6% टिक्दैन भित्र है, त्यो कारणले गर्दाखेरि आर्थिक वृद्धि 7% पनि अहिले 3% हाराहारीमा भएको वृद्धि 7% पुर्याउनलाई त डबलभन्दा बढ्ता हुनु पऱ्यो नि होइन, अहिले नै खर्च जम्मा जम्मी 65% मात्रै भएको छ टोटल बजेटको, अब आउने असार मसान्तसम्ममा चाहिँ त्यो चाहिँ 80 नै पुग्ला भनौँ है, त्यसले कति जोड देला, र त्यसो भन्दाखेरि पनि हामीले 7% आर्थिक वृद्धि भनेका छौँ भने त्यो चाहिँ उपलब्ध गर्नलाई गाह्रो हुने र चुलो चाहिँ झन् तातेर जाने लक्षणहरू देखिया छ, अब यो चाहिँ मूल्य वृद्धिलाई घटाउनको निमित्त उहाँहरूले कुन किसिमको अरू उपाय गर्नुहुन्छ त्यो हेर्नु बाँकी छ।
1: गोपीलालजी आँखा चिम्म गरेर मौन बसेर ढुक्क भएर सोच्दाखेरि चाहिँ वास्तविक धरातलमै उभिएर हेर्दाखेरि चाहिँ ढुक्क हुन सकिन्छ सकिँदैन,
2: होइन प्रधानमन्त्रीजीलाई शङ्का लाग्यो,
1: तपाईँ ढुक्क भएर सोच्नुहोस् न, ढुक्क भइन्छ भइँदैन,
2: प्रधानमन्त्री ढुक्क हुन नसकेको स्थितिमा हामी कसरी ढुक्क हुन सक्छौँ र?
1: तपाईँ ढुक्क हुन सक्नु भएको छैन,
2: ढुक्क हुने आधार छैन कुरो त्यो हो, जस्तै तपाईँले जनताको चुलो भनेर भन्नुभयो, 20% मान्छेसँग हामी फ्याक्ट्रीतिर जाउँ न, 20% मान्छेसँग घर छैन जग्गा छैन, तिनको लागि हामीले यो बजेटमा व्यवस्था गर्नुपर्छ पर्दैन, सरकार भनेको सबैको हो नि एकजनाको होइन, तपाईँ 20% नागरिक जसलाई जसको आफ्नो ल्यान्ड छैन आफूसँग हाउस छैन होइन बिहान के खायो बेलुका के खाऊ दिनभरि काम गरेर बेलुकाको चुलो बल्छ त्यस्तो वर्ग 20% छ,
1: वर्षायामको पूर्व सन्ध्यामा सुकुम्बासीहरूको कन्त बिजोग छ,
2: एक्ज्याक्टली थप तपाईँले डिस्प्लेस गराउनु भएको छ केही मान्छेलाई उठीबास लगाउनु भएको छ, त्यसको निम्ति पनि त सरकार त हो नि त, सरकार भने सबैको हो के वर्गको होइन, एउटा वर्गको क्लासको होइन, गभर्मेन्ट भनेको पुअर पिपलको पनि हो मिडल क्लासको पनि हो अप्पर रिच क्लासको पनि हो सबैको हो, त्यसैले फन्डामेन्टल कुरो के हुन्छ भने तपाईँले गभर्मेन्टले 21 गभर्मेन्ट भनेपछि त केही न केही कसैलाई राम्रो हुन्छ कसैलाई नराम्रो त भइहाल्छ नि, जस्तै अहिले कर्मचारीहरू त ह्याप्पी छन् नि, किन ह्याप्पी छन्, तलब बढ्यो होइन, तलब बढ्यो 10 लाखसम्म इन्कम हुनेलाई पनि राम्रै भएको छ, 1% जिएसटीले हुन्छ होइन, त्यहाँभन्दा माथि उनीलाई पनि घटाइदिएकै छ 29% झारिदिएको छ अहिले इन्कम ट्याक्स होइन, त्यो नराम्रो छैन, अब इन्डस्ट्री केही खोल्छु
1: भन्नेलाई
2: पनि ढुक्क छैन, किनभने तपाईँ यो महलमा बस्नुहुन्छ कुरा बुझ्नु भएन, तपाईँको महल महलै रहनको लागि
1: सुरक्षित छ कि छैन,
2: सुरक्षित छैन, तपाईँको महल महल नै रहनको लागि छेउको झुप्रे हुन्छ नि त्यसको पनि एक तले घर बन्नुपर्छ के, अनि तपाईँ महलमा सुरक्षित,
1: तपाईँ त ढुक्क हुनुहुन्छ होला नि, विभिन्न क्षेत्रमा लगानी छ, अब लगानी मैत्री वातावरण बनाइरहेछ, निजी क्षेत्रलाई पोस्ने काम गरिरहेछ सरकारले, निजी क्षेत्रहरूलाई हौस्याउने उत्साहित बनाउने अनि लगानी भित्र्याउने भनिरहँदाखेरि त ढुक्क हुने आधार चाहिँ देख्नुहुन्छ होइन तपाईँ,
3: सरकारले थुप्रै कुराहरू गरेछ जस्तो विदेशी लगानीदेखि स्वदेशी लगानीलाई प्रमोट गर्ने भन्ने खालको कुराहरू गरेछ, र हामी चाहिँ सरकारलाई के भन्छौँ भने साँच्चै ढुक्क हामी हुने भन्दा पनि सरकारले ढुक्कले हामीलाई विश्वास गरे हुन्छ, यदि नीतिगत सुधार चाहिँ गरिदिने हो भने हामी लगानी गर्दै गर्दाखेरि हामी सुरक्षित छौँ भन्ने महसुस गराइदिने हो भने सरकारको सपना हामी पुरा गर्न सक्छौँ होइन, सरकार चाहिँ ढुक्क भए हुन्छ भनेर हामी भन्छौँ र वास्तवमा हामी गर्न पनि सक्छौँ भनेर भनेका छौँ, र वास्तवमा संसारको इतिहास हेर्ने हो भने निजी क्षेत्रले गरेका छन् कि सरकारले भनेको त अहिले हुन त सरकारले थुप्रै उद्योगहरू चलाउने भनेको छ, राम्रै कुरा हो, सरकारले चलाउनु पर्छ,
1: बन्द भएका उद्योगहरू सञ्चालन गर्न
3: चलाउने भनेको छ, जलविद्युतका थुप्रै आयोजनाहरू बनाउने भनेको छ, हिजो पनि बनेको देख्यौँ, चिलिमे देख्यौँ, अरू अरू थुप्रै
1: उदारीकरणको नीतिलाई झन बढी होइन जोडतोडका साथ प्रश्रय दिएर छ
3: हिजो देख्यौँ। आजको दिनमा सरकारले के सोच्नु पर्छ भने आज 4300 मेगावाट बिजुली उत्पादन हुँदाखेरि 3500 मेगावाट जति निजी क्षेत्रले बनाएका छन्। निजी क्षेत्र थिएन भने आज हामीले यसरी प्रोग्राम गर्न सक्दैनथ्यौँ, यहाँ पनि 18 घन्टा लोड सेडिङ हुन्थ्यो। त्यसले गर्दाखेरि निजी क्षेत्रलाई विश्वास गर्न सक्नु पऱ्यो सरकारले, त्यो अनुसारको कानुन बनाइदिनु पऱ्यो, त्यो अनुसारको नीतिगत सुधार गरिदिनु पऱ्यो होइन, र सरकारलाई सरकारले देखेका सपना र रोजगारीका कुराहरू गरेका छैन हामी दिन सक्छौँ नि भने
1: बजेट मार्फत चाहिँ निजी क्षेत्रलाई घाँटी निमोट्ने काम चाहिँ गरेका छैन होइन।
3: अब यस्तो थुप्रै सेक्टरमा हिजो हामी खुल्ला भएर हिँडेका थियौँ होला, अब अहिले हेर्दाखेरि यो बजेटको आकार हेर्दाखेरि त पैसाको कुरा, अब डाक्टर साहबहरूको कुरा सुन्दाखेरि
1: एउटा
3: पैसा ट्याक्स चाहिँ तिर्नुपर्छ है भन्ने खालको एउटा सन्देश चाहिँ दिन खोजेका छ, र हामी पनि अब हुन त तिर्नुपर्ने ट्याक्सहरू तिर्नुपर्छ नै हो,
1: दायित्वबाट विमुख भाग्न सकिँदैन,
3: भाग्न सकिँदैन, र हिजो हुन त हामी पनि त्यो कानुनका लुपहोलहरूले गर्दा कति भागे होला फरक कुरा हो, त्यस कारणले गर्दा राज्यले हामीलाई गरिदिनुपर्ने कुराहरू गरिदियो भने कसैले व्यापारीले ट्याक्स छल्ने ट्याक्स नतिर्ने भन्ने कुरै आउँदैन नि, निजी क्षेत्र व्यक्तिले पनि कसैले ट्याक्स
1: नतिर्ने सीमित व्यापारीहरूले मुठीमा चाहिँ कब्जा गरेर
3: राखेको
1: कर नतिर्ने
3: ठुलाको कुरा नगर्नु, सानाको
1: लगानी गर्ने
3: तपाईले
1: लगानी रुबाइदिने, कर्जा लिने, उता चाहिँ ऋण पनि नतिर्ने,
3: तपाईले कुनै पसलमा गएर सामान
1: अनि राज्यको बजेट लथालिङ्ग
3: भने सामान किन्दाखेरि भ्याट बिल नभएको बिल माग्नु हुन्थ्यो नि तपाईले, भनेपछि तपाईहरूले पनि त कुनै न कुनै सानो लेभलमा त त्यो त क्राइमै हो नि त भ्याट बिल नलिनु भनेको होइन। त्यसले गर्दाखेरि साना ठुला, ठुलाले ठुलो गर्यो, सानाले साना गर्यो, त्यो खालको छुट चाहिँ नहोस्,
1: मूल्य अभिवृद्धि करको चाहिँ ठुलो हात हुन्छ होइन,
3: होइन त्यो खालको हामीले कतिपय पसलमा जाँदा बिल दिनु पर्दैन भनिदिउँ नि त, कम्ती बिल लिने बानी गर्नुपर्छ, तर काहीँ न काहीँ त्यसलाई मिलान,
1: जनता निजी क्षेत्र अनि सरकार सबैको समन्वय मात्रै सम्भव छ होइन,
3: अनि सरकार मेजर कुरा भनेको सरकारले एउटा कम्तीमा अभिभावकको सरकार भनेको त्यो खालको व्यवस्था गरिदियो भने निजी क्षेत्रले काम गर्छ, कस्तो भने डरैमा बसेर काम त गर्न सक्दैन, तर एक खालको अभिभावकीयत्व भूमिका चाहिँ उसले निर्वाह गरिदिएर साँच्चै काम गर्ने वातावरण, किनभने ऊर्जाको क्षेत्रमा त 80 लाख नेपालीले लगानी गरेका छन्, अलिकति लगानी बढाउने हो सबैलाई, त्यो खालको लगाए यो क्षेत्रमा लगानी गर्दा सुरक्षित छ,
1: नेपालमा ऊर्जा उत्पादन गरेर भारत बङ्गलादेश लगायतका देशहरूलाई बेच्न सकिने अवस्था बन्दैछ,
3: बेच्न सकिन्छ भनेर त धेरै वर्ष भयो निजी क्षेत्रले गरेको एग्रिमेन्ट गरेर देखाएको,
1: सम्झौतै गरेछ प्रधानमन्त्री स्तरीय भ्रमणमै सम्झौता गर्नुभएको छ,
3: त्यो त राज्यले
1: बङ्गलादेशमा ऊर्जा व्यापार गर्ने भन्नुभएको छ, त्यसको लागि ठोस प्रस्ताव मार्ग चाहिँ भेटिरहनु भएको छैन तपाईँ,
3: यस्तो त्यो राज्यले राज्यसँग गर्यो, एउटा निजी क्षेत्रले निजी क्षेत्रसँग पनि गरेका छ, हामी
1: जी2जी मात्रै भएको छ,
3: जी2जी पनि भएको छ, बी2बी पनि गरेका छौँ, तर हामीसँग त्यो गर्न
1: प्रभावकारी हुन सकेन,
3: गर्न सक्ने खालको हैसियत भइसकेको छैन नि हामीले, हामीसँग जस्तो योभन्दा अगाडि पनि बजेटमा थियो, अहिले पनि बजेटमा आएको छ, तर कार्यान्वयन भएन पहिला, तर अहिले चाहिँ के आशा छ भने कार्यान्वयन हुन्छ भन्ने आशा छ, मलाई लाग्छ सायद यो सरकारको यही स्पिरिट हेर्दाखेरि 1-2 महिनामै निजी क्षेत्रले विद्युत व्यापारको लाइसेन्स पाउने गरी कार्यान्वयन हुन्छ भने त्यो पाएपछि अनि मात्र सुरुवात हुने नि ट्रान्समिसन लाइनको,
1: सरकारको रफ्तारले चाहिँ केही न केही मर्निङ सोच द डे भने जस्तो सङ्केत चाहिँ दिइरहेको छ,
3: सय बुद्धिमा देखिन्छ, तर त्यसलाई कार्यान्वयनमा चाहिँ ल्याउनु पर्यो, कानुनका कुराहरू छन् जस्तो अहिले सनसेट लको कुरा गरेको छ, 10-15 कानुनहरू चेन्ज गर्नुपर्छ, त्यसलाई कसरी अध्यादेश बनाएर लाने कि के गर्ने कि भन्ने खालको त्यति सहज छैन नि, त्यसले गर्दा कानुनमा परिवर्तन गरेर लिएर गयो भने काम गर्नलाई सहज हुन्छ र हामी गर्न सक्छौँ भनेर हामीले राज्यलाई सरकारलाई भन्या भनेछौँ, र सरकार जुन स्पिरिटमा काम गर्छ नि सरकारका नियमन निकायहरूले पनि त्यही स्पिरिटमा काम गरिदिनु पर्यो, उनीहरूले चाहिँ खुट्टा बाँध्ने तरिकाले अगाडि बढ्यो भने चाहिँ हुँदैन, सरकारको स्पिरिटमा कर्मचारीले पनि
1: तपाईँहरू सघाउन तयार हुनु पर्यो क्या,
3: अनि हामी त हामी त सरकारको सपना हामी पुरा गर्छौँ भन्दा हामी
1: बाजो हाल्ने काम गर्नु भएन,
3: बाजो होइन हामी त काम गर्छौँ, हामी त लगानी गरेर पैसा तिरेर काम भनेको समयमा गर्न सकेन भने त हाम्रो घर खेत जान्छ।
2: हेर्नुहोस् निजी क्षेत्र भने चाहिँ कस्तो हो भने यो केही गर् नगरिकन बस्न नसक्ने जात हो कि हो। प्राइभेट सेक्टर भने चाहिँ उसले यहाँ पाएन भने अन्त लगानी गर्न थाल्छ, त्यसरी उसलाई त वातावरण मात्रै बनाइदिने हो। तपाईँ
1: वातावरणको एउटा मेरुदण्ड हो
2: तपाईँको, चाहे त्यो विद्युतको क्षेत्र होस् चाहे सडकको ठेकदारहरू हुन्, हरेक व्यापारी इज्जतका साथ काम गर्न चाहन्छन्। यो यो निजी क्षेत्रको चरित्र हो होइन, उसलाई त वातावरण मात्रै बनाइदिने दिए हुन्छ। अहिले यहाँ सबै कुरो सरकारले मै गर्छु, जस्तै अहिले सरकारले 100 घर बनाएर बेच्छु पनि भनिएको छ। यो जमानामा सरकारले घर बनाएर बेच्छ जस्तो मलाई लाग्दैन। अहिले अहिले सरकार त्यतिर नगए हुन्छ, घर बनाउने काम त बिल्डर्सहरूको हो, हाउसिङ कम्पनीको होइन, विद्युत उत्पादन गर्ने काम निजी क्षेत्रको हो। तपाईँ वातावरण बनाइदिनुहोस् होइन, उहाँहरू जस्तो थुप्रै साथीहरूले इन्भेस्ट गर्न थालिहाल्छन् नि, स्कुल कलेज हस्पिटल होइन, तपाईँको विद्युत, यो अक्सिजन ग्यास सिलिन्डर, यो सरकारले यसमा गर्नुपर्ने होइन, यो गर्ने त प्राइभेट सेक्टरले हो। सरकारले त वातावरण बनाइदिने, पोलिसी बनाइदिने, तपाईँले राम्रा पोलिसी बनाइदिनुहोस्, निजी क्षेत्र अगाडि बढ्छ र देशको विकास हुन्छ।
1: दिपेन्द्रजी, विगतमा जस्तो परम्परागत वितरणमुखी खर्च बाँड्ने अनि खर्च धान्न नसक्ने खालको बजेट चाहिँ छैन होइन यो पटक
0: आधुनिक बजेटले? तपाईँले भने भन्दा उल्टै छ, बजेट ल्याउनुहुन्छ त्यसलाई वितरण नगर्ने हो भने के कार्यान्वयन गर्नुहुन्छ त नि? त्यस कारणले वितरणमुखी भन्न थाल्यो भने के भने कानुनभन्दा बाहिर गएर त्यस्तो गरिएको छ भनेदेखि त्यो चार्ज लाउनुलाई ठिकै छ। त्यहाँ पनि त 18 अर्बको बजेट पेस गर्ने बेलामा
1: अघि गोपीलालजीले भने जस्तो अनुत्पादक क्षेत्रमा बढी खर्च हुनु भएन क्या?
0: अहिले पनि त्यही हो,
1: राज्य कोषको ब्रह्मलुट हुनु भएन, दोहन हुनु भएन, कार्यकर्ताहरूलाई पोस्ने काम गर्नु भएन।
0: ठिकै हो, यो तपाईँको भाषा चाहिँ यो आन्दोलनको बेलाको भाषा बोलिराख्नु भएको छ, त्यसै भनेरै इलेक्सन पनि भयो होइन, त्यो अनुसार नतिजा पनि आएको छ।
1: विगतमा त धेरै संस्थानहरूमा संरचनाहरूमा राजनीतिक दलहरूको भर्ती केन्द्र बनाइन्थ्यो त,
0: अब त्यो कुरो त अहिले पनि सेक्युरिटी एक्सचेन्ज बोर्डको कमिटीले चाहिँ पास गरेर पठाइसक्यो अरे, तर सम्मान्य प्रधानमन्त्रीजी कहाँ गएपछि यो भएन भनेर फिर्ता गरिदिनु भयो अरे, के हो त त्यो भने?
1: अहिलेको आधुनिकीकरण, एआई अनि नवप्रवर्धन, नवप्रवर्धनमै 1% बजेट छुट्याइ
0: एकदम ठिक हो। एआई भन्ने हामीले पशुहरूकोमा सुनिया थियो, अलिअलि मान्छेकोमा पनि सुरु भएको छ भन्ने कुरा आउँथ्यो, अब यो डिजिटल उसमा चाहिँ लिएर आइया हुनाले टोटल्ली नयाँ विषयवस्तु हो, त्यसलाई हामीले कति ग्रास्प गर्न सक्छौँ, कति युटिलाइज गर्न सक्छौँ भन्ने कुरो, विद्युत यति धेरै खपत हुन्छ कि बिटकोइन चाहिँ निर्माण गर्नैको निमित्त विद्युतले धान्दैन भन्दा रहेछन् कि, ए त्यस कारणले अब चाहिँ नेपालको हिमाली भेगमा हामीसँग विद्युत पनि छ, त्यसलाई चाहिने वातावरण पनि चिसो वातावरण पनि छ, ल ल्याएर यहाँ चाहिँ सेटअप गर्नु पर्यो भन्ने एक चाहिँ हुम चल्याएको थियो कि,
2: माइनिङ गर्ने,
0: माइनिङ गर्ने, त्यसलाई कोल्ड वातावरण पनि चाहिने भयो, मेसिन तात्यो भने त काम गर्दैन नि होइन, अनि विद्युत पनि प्रशस्त चाहिने भए हुनाले हिमाली भेगबाट चाहिँ प्रशस्त हामीले चाहिँ उत्पादन गरिरहेको छौँ, सबै कुराले मिल्ने हो, तर हामीले त अहिले त सिजुटारमा भनेका छौँ त्यही आइको लागि, त त्यस कारण नबुझ्ने कुराहरू हाम्रा धेरै छन्। सरकारमा बस्नेहरूले धेरै बुझ्नु भएको छ, त्यस कारण समय सापेक्ष अनि व्यवहारिक रूपले आउने सिलसिलामा नतिजा देखाउँदै गएपछि
1: कृषि क्षेत्रमै पनि प्रोत्साहन गर्नको लागि होइन 2 करोड लगानी गर्नेलाई 40% अनुदान दिने भनेको छ, यस्ता यस्ता कुराहरूले चाहिँ विश्वस्त हुने ठाउँ चाहिँ छ होइन।
0: हामी कहाँ 21% गरिबी भएको ठाउँमा अधिकांश किसानहरू छ है, 2 करोड आफैले लगानी गर्न सक्ने भएदेखि सरकारलाई हेर्दै हेर्दैन थियो उनीहरूले, त हामी आफ्नो तत्त्व गर्छौँ भन्थ्यो नि त, जम्मै खेतबारी छोडेर त विदेशतिर लान थाले नि, त्यसै कारणले बाँझो पन्छ हामीले मान्छेले छोडिदिया हुनाले अब बाँदरले चाहिँ राज्य गरिरहेको छ नि गाउँगाउँमा, त त्यही कुरा सदनमा पनि चलाएको छ नि होइन र, त्यसो भएको हुनाले व्यवहारिक किसिमको नीतिहरू आउनु पर्यो होइन, त्यो व्यवहारिक नीतिलाई एकदम समय सापेक्ष ढङ्गबाट भनौँ न टाइम बाउन्ड किसिमले हामीले चाहिँ नतिजा ल्याउने गरेर काम गर्छौँ।
1: गोपीलालजी
2: हजुर,
1: नेपालले त व्यापार घाटा बेहोर्नु परेछ, निर्यात भन्दा आयात बढी छ, हामी आयातमुखी भइरहेछौँ होइन, आत्मनिर्भर बन्न सकेका छैनौँ, अन्तर्निर्भर पनि बन्न सकेका छैनौँ, परनिर्भर हुनु परेको अवस्था छ, यसले चाहिँ कतिको असर पार्न सक्छ त हैन अहिले सरकारले लिएको लक्ष्य प्राप्ति गर्नलाई
2: जति हामी अर्को देशमाथि भर पर्छौँ त्यतिकै हाम्रो सोभरेन्टीमाथि प्रश्न आउँछ र हाम्रो पोलिटिकल स्टेबिलिटी कमजोर हुँदै जान्छ होइन एउटा सरकार निर्माण हुन्छ पहिला पनि त 2/3 मेजोरिटीको सरकार थियो नि त होइन केपीजी अथवा प्रचण्डजी शेरबहादुरजी हुँदाखेरि पनि मेजोरिटीको सरकार बन्यो पार्लियामेन्टबाट होइन अहिले झन् अलि बलियो सरकार छ तर सरकार परिवर्तन चाहिँ हाम्रो संसदबाट मात्र त हुँदो रहन्छ नि त त्यसैले पहिलो कुरो चाहिँ हामीले हाम्रो प्रोडक्सनलाई बढाउनु पर्यो हाम्रा खेतीपाती हुनु पर्यो
1: परिवेष्ठित राष्ट्र छ फेरि अर्को जटिलता छ
2: एकदमै
1: बन्दरगाहको समस्या
2: यो सबै समस्या चाहिँ हाम्रो माइन्डको समस्या हो होइन अहिले दुनिया
1: त्यसलाई कसरी ट्याकल गरेर म्यानेज गर्ने त
2: एकदमै अहिले हामीले जस्तै हाम्रो नजिकै भारत छ अत्यन्तै मित्र राष्ट्र हो भारत उत्तरतिर अर्को मित्र राष्ट्र चीन छ जसले जहिले पनि हामीलाई कोअपरेट गर्छन् यी दुईवटा देशहरू त हामीसँग छन् नि त होइन र पश्चिमाहरू युरोप अमेरिकाले पनि हामीलाई शत्रुवत व्यवहार गरेका छैनन् हामीले कतिपय बेला चाहिँ हामी आफै ल गर्दैन सरकार ढाल्दैन भनेर गइदिया हुनाले उनीहरूले कहिले कहिले प्ले पनि गर्न सक् खोज्दा रहेछन् तर हामीले ब्यालेन्स स्ट्रेटेजीलाई डिप्लोमेसीलाई सन्तुलित किसिमले हामीले भारत चाइना र तपाईँको पश्चिमाहरूलाई हामीले डिप्लोमेटिक ढङ्गले हामीले एड्रेस गर्न सक्यौँ भनेदेखि हामीलाई यो देश विकास हुनलाई गाह्रो छैन र म तपाईँलाई के भन्छु भने साना साना कुरा यहाँ धेरै ठुलो कुरा गर्नु पर्दैन जस्तै विद्युत उत्पादनमा अहिले धेरै पहिला पनि भएकै हुन् पहिला पनि प्राइभेट सेक्टरले धेरै नै उत्पादन गरेर अहिले यो स्थिति आएको छ र अलिकति प्राइभेट सेक्टरलाई इन्करेज गर्ने हो भने विद्युत उत्पादनमा हामीले 10,000 मेगावाट जो हामी भनेका छौँ हामी एक्सपोर्ट गर्छौँ भनेर त्यो त्यो ड्रिम त्यो सरकारको यो राष्ट्रको सङ्कल्प भनौँ न त्यो सङ्कल्प पुरा गर्न गाह्रो छैन हामीसँग पैसा पनि छ नभएदेखि विदेशबाट पनि आउँछ अहिले पैसाको अभाव पनि छैन तर इन्भेस्टमेन्ट चाहिँ सही ठाउँमा हुनु पर्यो हामीले कृषिमा अलिकति फोकस गर्न सक्यौँ भनेदेखि टेक्नोलोजी दिन सक्यौँ भनेर तपाईँले सबभन्दा हाम्रो किसानहरूले नपाएको कुरो चाहिँ के छ भने हामीसँग कृषि स्कुल छैन हामीसँग कृषि स्कुल हुनुपर्छ होइन र मलाई कृषि विद्यार्थी पढाउन चाहिँ स्कुल छन् कलेजमा युवाहरूलाई पढाउन चाहिँ स्कुल छ जो 20-25 वर्ष पछाडि मात्र त्यसको आउटकम आउँछ किसानको त अहिले भर्खर पढायो भने भोलि नै मासु उत्पादन होला नि त खसी बोका पालेर दुध धेरै उत्पादन हुन्छ नि त धान धेरै उत्पादन हुन्छ नि त
1: किसानहरूले बजार पाउनु पर्यो उचित मूल्य पाउनु पर्यो
2: एक्ज्याक्टली
1: बिचौलियाहरूको बिचौलिया तन्त्र बन्द हुनु पर्यो
2: होइन बिचौलिया नभइकन त व्यापार हुँदैन हेर्नुहोस् बिचौलिया नभइकन चाहिँ व्यापार हुँदैन मिडल म्यान नभइकन जी टु जी गर्दा
1: बिचौलियाहरूले एक मना राज गरिरहेछन्
2: एकछिन म यसलाई अलिकति भनौँ है यसलाई क्लियर गरौँ बिचौलिया विरोधी भनेको व्यापार विरोधी मान्छे हो जस्तै तपाईँले काठमाडौँमा के उत्पादन गर्नुभयो त्यो उत्पादन बिचौलियाले के गर्छ कहाँ त्यसको मार्केट छ भनेर उसले मार्केट हेर्छ र उसले त्यहाँनिर मार्केट छ भनेर
1: एउटा वस्तु अथवा सामान बिचौलियाले किसानसँगै भनौँ न 5 रुपियाँमा लिन्छ अनि यता ल्याएर 40 रुपियाँमा त्यो बिक्री गर्छ
2: तपाईँले ठिक भन्नु
1: मार्जिन हेर्नुहोस् न
2: त्यो दोष बिचौलियाको होइन त्यो दोष राज्यको हो अब राज्यले
1: नियमन गर्न सक्नु पर्यो
2: एक्ज्याक्टली राज्यले होइन राज्यले टुल्स दिनु पर्यो
1: मोनिटरिङ पोलिसी चाहिँ राम्रो छैन
2: क्लियर रुल कसले कति खाने जस्तै किसानले एउटा 1 किलो काउलीको 100 रुपियाँमा बेच्यो भनेदेखि बिचौलियाले 10 रुपियाँ खा 10% बिचौलियाले खाला थोक विक्रेताले अर्को 10% खाला रिटेलरले खाला अनि कन्ज्युमर कहाँ पुग्दाखेरि अर्को 10% 150 रुपियाँमा पुग्यो नि त भाउ त होइन त्यसैले हामीले त्यो सिस्टम डेभलप गर्न नसक्दाखेरि यहाँ जसले सक्छ त्यसले खाएको हो त्यसैले हामीले त सिस्टम डेभलप गर्नुपर्छ बिचौलिया भनेर तपाईँले मान्छे लगेर्न थाल्नु भने त व्यापारै हुँदैन दुनियाँमा म छक्क पर्छु यो बिचौलिया भन्ने कन्सेप्ट त बिजनेस गर्नलाई तपाईँले सरकारले विभिन्न सामान किन्छ विदेशबाट बिचौलिया बिना किन्छ
1: गणेश कार्कीजी निजी क्षेत्रका समस्याहरू चाहिँ के छन् ठ्याक्कै सरकारसँग तपाईँको अपेक्षा के छ
3: होइन समस्याहरू यति धेरै छन् कि जस्तो सबभन्दा पहिलो कुरा त अब ठ्याक्कै एउटै शब्दमा भन्ने हो भने नीतिगत सुधारहरू गर्नुपर्छ हामीलाई वातावरण बनाइदिनु पर्यो भन्ने खालको कुरा हो होइन र हेर्दाखेरि अहिले त्यो यो पछि यो सरकार बनिसकेपछि हेर्दाखेरि वास्तवमा हामीले उठाइरहेका जुन 2-3 वर्षदेखि उठाइरहेका कुराहरू थिए ती सबै कुराहरू त्यो शासकीय सुधारका 100 बुँदे कुराहरूमा राखेका छ कुनै 100 दिनमा गर्छु भनेको छ कुनै 180 दिनमा गर्छु भनेको छ वास्तवमा यसलाई कसरी आउँछ भन्ने कुरा हो कसरी कुनै कानुन बनाएर गर्नुपर्नेछ अहिले 16 मन्त्रालय धाउन थाल्नु पर्यो भने त्यो के छ जस्तो पिपिएका कुराहरू छन् आरसियुडी इस्युका कुराहरू छन् विद्युत हामीले उत्पादन गऱ्यौँ नकिन्दिएका समस्याहरू छन् त्यसले गर्दाखेरि थुप्रै खालका समस्याहरू छन् कतिपय कुराहरू एड्रेस गर्छु भनेर सरकार अगाडि बढिसकेका छ र कस्तो पनि अब कसरी गर्छ भन्ने एउटा कुरा र अर्को कुरा सँगसँगै हामीलाई अगाडि बढाउनका लागि सरकारले कसरी हातेमालो गरेर अगाडि बढाउँछ भन्ने कुरा र कस्ता खालका पोलिसीहरू लिएर अगाडि बनाउँछ भन्ने कुरा हो र त्यसैलाई र म अर्को कुरा तपाईँहरूलाई पनि के भन्छु भने सरकारले आफै बनाउने भन्दा पनि नीति बनाइदिएर तपाईँहरू बनाउनुहोस् भन्ने मोडल चाहिँ अझ छिटो छरितो र सस्तो हुन्छ भन्ने मलाई लाग्छ।
1: दिपेन्द्रजी, बजेट कार्यान्वयन गर्नलाई चाहिँ अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय योजना आयोग यी तिन बिच चाहिँ विशेष गरी समन्वय जरुरी छ। अहिलेको परिस्थिति माहौल हेर्दाखेरि चाहिँ समन्वय सहकार्यले चाहिँ त्यसमा रोक्दैन होइन,
0: केन्द्रीय
1: बाधक बन्दैन।
0: केन्द्रीय स्तरकै यिन तिनवटाको त भइहाल्छ नै, तर मन्त्रालयहरूको बिचमा कोअर्डिनेसन असाध्यै जरुरी हुन्छ। 22 मन्त्रालय अहिले 18 कति झारिया छ,
1: अन्तर मन्त्रालय समन्वय हुनु पर्यो
0: हो,
1: अझ संघीयता छ
0: हो, कसको काम कसले गर्ने,
1: स्थानीय तहसँग समन्वय हुनु पर्यो,
0: प्रदेश र स्थानीय तहसँग राम्रो हार्मोनी राख्न सकिएन भने पनि जतिसुकै गफ गरे पनि ती परियोजनाहरू राम्रोसँग जान्छन् भन्ने होइन। त्यस कारणले सरकारलाई यो किसिमको हेक्का चाहिँ हुनुपर्छ भन्ने मलाई थाहा लाग्छ।
1: गोपीलालजी, खर्च कटौती गर्ने जसरी प्रस्ताव गर्यो नि सरकारले, जस्तो मन्त्रालयको सङ्ख्या घटाउने, विभिन्न देशका राजदूतावास खारेज गर्ने, महावाणिज्य दूतावास खारेज गर्ने, यो चाहिँ सकारात्मक छ
2: होइन, यो सकारात्मक,
1: यसले खर्च कटौती गर्छ,
2: यसले यो एकदमै सही काम हो। र तपाईँलाई मलाई बडो मन परेको एउटा यो बजेटमा एउटा कुरो बडो खुसी लागेको छ मलाई, त्यो हो हाम्रा नर्सिङका बहिनीहरू बडो पीडित हुनुहुन्थ्यो, उहाँलाई कमसेकम नाइटको भत्ता जो डबल भनेको छ त्यसले मलाई बडो यो
1: अरू नाइट ड्युटीको भत्ता चाहिँ दोब्बर
2: गराइदियो, अझ बेसिक तलब पनि तोक्नु पर्थ्यो। कमसेकम हाम्रा ती बहिनीहरू मेडिकल सेक्टरका बहिनीहरूले कमसेकम त्यो पाए, मलाई बडो खुसी लागेको छ। त्यसैले उनीहरूका कमी कमजोरीहरू हामीले देखाउने र अर्को बजेटमा अथवा त्यसलाई अब धेरै कुरो त मोनिटरी पोलिसी अझ आउनै बाँकी छ, मौद्रिक नीति भन्छौँ हामी, धेरै कुरो मौद्रिक नीतिले पनि एड्रेस गर्छ, त्यसैले यो त छलफल हुँदै जाने कुरा हो। र तपाईँले अर्को भन्नुभएको यो तलब वृद्धि अनि त्यो हाम्रो नर्सिङ क्षेत्रका बहिनीहरूको कुरो, यो चाहिँ बडो मलाई मन परेको होइन विषय मध्ये पर्छ।
0: र एउटा थपिदिनुहोस् न, टिङ्करमा ट्र्याक खोल्छु भने सबभन्दा खुसी लागेको कुरो मलाई त्यो र बुढी गण्डकी एउटा मोडेलिटीमा गएर हामी चाहिँ निर्णय गर्छौँ भने यो दुईवटा कुरा मलाई चित्त बुझायो।
1: किनभन्दा बुढी गण्डकी जलविद्युत आएछ
0: जलाशय
1: बहुप्रतीक्षित बहुप्रचारित
0: जलाशयुक्त
1: जलविद्युत आयोजना अहिलेसम्म हलपत्र छ,
2: एकदम
1: मुआवजा वितरण भइसकेको छ तर त्यसको काम चाहिँ अघि बढेको छैन
2: पुरा गर्छु भन्नुभएको छ। यस्ता केही कुराहरू होइन, सबै नराम्रै काम अथवा सबै राम्रो भन्ने त हुँदैन, आफ्नो दृष्टिकोण हो, हामीले हेर्दाखेरि त लार्ज स्केलमा हेर्छौँ, त्यसैले यो केही केही कुराहरू त साह्रै चित्त बुझेको छ, मनमा ठक्कै यो भइदियो एकदमै राम्रो काम भयो भने जस्तो नै लाग्छ।
1: गणेश कार्कीजी, तपाईँहरूलाई पनि चित्त बुझाएको छ होइन, जसरी नीति तथा कार्यक्रम आयो, बजेट आयो, अब मौद्रिक नीति आउँदैछ, यी सबै कुराहरूले निजी क्षेत्रलाई पनि समेट्ने अनि विश्वासमा लिएर सँगै हातेमालो गरेर देश बनाउने।
3: होइन, जस्तो हामी बजेटलाई हेर्दाखेरि के गर्छौँ भने हामीलाई सरकारले बजेट दिने होइन नि, हामीलाई त नीति बनाइदिने भन्ने कुरा हो। अघि डाक्टर साहबहरूले भन्नुभयो जस्तो अब मन्त्रालयले नीति बनाइदिनु पर्यो, ए विद्युत प्राधिकरणले काम गर्नु पर्यो, किनकि पहिला पनि हामीले बजेटमा आएका कुराहरू थुप्रै लागू नभएका छन् नि, बजेटमा आउँछ हामीलाई अप्ठ्यारो पर्ने कुरा चाहिँ त्यसै दिनदेखि लागू हुन्छ, हामीलाई फेसिलिटी गर्नुपर्ने कुरा त लागू नै नभएका थुप्रै पनि छन् नि। त्यसले गर्दाखेरि हामीलाई नीति बनाइदिनु पर्यो, बजेटले भनेको एउटा गाइडलाइन देखाउने हो हामीलाई होइन, त्यसले गर्दा त्यो गाइडलाइनलाई मध्यनजर गर्दै सम्बन्धित जस्तो वनका कुराहरू थुप्रै आएका छन्, अब वनले उसले त ऐन बनाइदिएन भने फेरि यो त काम लाग्दैन, फेरि योभन्दा अघिल्लो वर्ष पनि एआईका कुराहरू छन्, रुख काट्ने कुराहरू छन् होइन, त्यसले गर्दाखेरि वन मन्त्रालयले त्यही स्पिडमा लिएर
1: डिजिटल नेपाल बनाउने अहिलेको सपना
3: होइन, त्यही त
1: परिकल्पना,
3: त्यही त सरकारको परिकल्पना पुरा गर्न त नेपालका निजी क्षेत्र तयार छौँ भनेर हामी भनिरहेका छौँ। त्यस कारणले गर्दा चाहिँ सरकारले जुन बजेटमा आयो यो कुरालाई अहिलेसम्म कतिपय मन्त्रालयका कुराहरू लागू भएको थिएनन्, हुन सकेका थिएनन्।
1: तपाईँहरूलाई चाहिँ विभागीय मन्त्रालय जसरी इपानकै विषय हेरौँ न, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उपयुक्त वातावरण बनाउने, साथ सहयोग गर्ने, दिशानिर्देश दिने काम भइरहेछ छैन, अहिलेको नेतृत्व ऊर्जा मन्त्री अब विराज भक्त श्रेष्ठले समन्वय सहकारी गरिरहनु भएको छैन,
3: उहाँले गर्नु भएको छ तर कस्तो भने उहाँले गरेर मात्रै जस्तो वनमा रोकिया छ फाइल, भूमिमा रोकिया छ फाइल, अन्त अन्त रोकिया छ,
1: त्यो त उहाँले समन्वय गर्नु पर्यो।
3: अहिले अहिले बजेटले पनि भनेको छ र सरकारको शासकीय स्वरूपको सय बुद्धिमा पनि छ एकद्वार प्रणाली लागू गर्ने,
1: तपाईँहरूले त मन्त्रालयसँग नेपाल विद्युत प्राधिकरणसँग
3: त्यो त जस्तो एकद्वार
1: सबैसँग जोडिएर काम गर्नु पर्यो।
3: प्रणाली लागू भयो भने त्यो त हामी ऊर्जा मन्त्रालय मात्रै गए पुग्छ नि त, जस्तो अहिले सनसेट लको कुरा त आएको छ पास होला तर त्यो अध्यादेश ल्याएर कानुनमा परिवर्तन नगर्ने हो भने 10-15 ऐन त

0: त्यो त आफ्नो आफ्नो ऐनले फेरि एउटा ऐनले काट जस्तो अहिले जलविद्युत कुनै बनाउँदा अथवा थुप्रोवटा बाटो बनाउने भनेको छ नि, केरुङमा जाने कता कता जाने थुप्रै, कुनै पनि बाटो बन्दैन नि अहिले, किनभने राष्ट्रिय निकुञ्ज ऐन जुन अहिले खालको आएको छ, योभन्दा अगाडि जुन सर्वोच्चले एउटा निर्णय गरेको छ, कुनै पनि वनमा पस्नै पाइँदैन भने त बाटो त बन्दैन। त्यस कारणले गर्दा अहिले सरकारले संसद ल ल्याउने भनेर भनेको छ 10 वर्षको लागि, त्यसलाई हुन त खाका बनाइसकेको छ होला 15 दिनको लागि भनेर सम्माननीय प्रधानमन्त्रीजीले कमिटी बनाइरहेको छ, त्यसलाई तुरुन्तै लागू गरिहाल्ने हो भने थुप्रैतिर बाटोहरू खुल्छ। अहिले बाटो बनाउने भनेर थुप्रै टेन्डरहरू गराएको छ तर बनाएको छैन, ठेकदारलाई बाँधेर काम गराउने पनि भन्ने कुरा आएछ, तर कतिपय वनले गर्दा पनि नभएको छन् होला। त्यस्ता खालको कानुनी कुराले नभएका कुरा चाहिँ सरकारले खोलिदिनु पर्यो, र हामी निजी क्षेत्रलाई चाहिँ सरकारले त्यो खालको लगानी मैत्री पोलिसी बनाइदिनु पर्यो। त्यो मात्रै गरिदियो भने हामी लगानी, हाम्रो लगानी सुरक्षित छ, र त्यो खालको पोलिसी छ भने हामी त सरकारले भनेका कुराहरू, सरकारले लगाएका कुराहरू ऐनका परिधिभित्र बसेर सरकारलाई सघाउन र एकदम समृद्ध नेपालको परिकल्पना पुरा गर्नको लागि हामी त एकदम तयार छौँ भनेर हामी भनिरहेछौँ।
1: दिपेन्द्र बहादुर छेत्रीजी, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, इन्टरनेट, होइन, विभिन्न क्षेत्रमा अहिले जसरी बजेट विनियोजन गरिएको छ नि, उत्साहजनकै छ होइन यो चाहिँ हेर्दाखेरि?
2: पहिला शिक्षामा सबभन्दा बढी बजेट जान्थ्यो, यसपटक चाहिँ पूर्वाधारमा गएछ, त्यस कारणले विकासको हुटुटी त्यहाँ देखिँदो रहेछ,
1: पूर्वाधार मैत्री सरकार रहेछ,
2: त्यस्तो देखियो। अनि तपाईँले सुरुमा शिक्षा र स्वास्थ्य भन्नुभयो नि, अब त तपाईँ अस्पताल जानुभयो भने पनि ट्याक्स तिर्नुपर्ने परिस्थितिहरू फेरि सिर्जना गरेका छ, त्यो चाहिँ
1: बिमाकै विषयमा पनि प्रश्नै प्रश्न छ अहिले,
2: त्यसलाई सल्भ गर्छौँ भनेर भन्नुभएको छ होइन, यो देखासेखी विदेशबाटै गर्ने हो, त्यस कारण त्यो होला पनि, तर ट्याक्स जे लाग्यो नि है, त्यसले त एडिसनल खर्च चाहिँ त बढ्यो नि त जनता जनार्दनहरूको, त्यसो भएको हुनाले महँगी बढ्छ, 6% सीमित रहँदैन।
1: समय र संवादका लागि यहाँहरू तिनैजनालाई धन्यवाद।
2: धन्यवाद,
1: हस्, नमस्कार,
2: ल, तपाईँलाई।

0: उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित भवन। फोन 0956-94-440, 94-580 र 98-550-26-440।
1: It's 9 o'clock, अहिले 9 बजेको छ।

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरुष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आइपिएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ्दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने र भान्सा अझ महँगो बनाउने उहाँको भनाइ छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहुरी चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण बदली, वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। गएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कहीँ कम हुने तर थोरै ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस। नेपाल सहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,00,000 मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सुर्तीजन्य पदार्थको कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारिकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHO गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा WHO सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने WHO जनाएको छ। WHO स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेपमुक्त क्षेत्र घोषणा गर्न तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागडुङ्गा 9 बिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 वटा सुरुङ निर्माणको क्रममा छ। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। सरकारले टोखा सहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। यो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन सकिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। सडक विभागका अनुसार सम्भाव्यता देखिएका 17 वटा सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब विदेशको खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले ओकस भनेर चिनिने आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिङ्गापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा 3 देशका रक्षा मन्त्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानवरहित पनडुब्बी अर्थात् अनक्रुड अन्डरसी भेहिकल प्रविधि UUV तयार हुने अपेक्षा गरिएको BBCले जनाएको छ। परियोजनाको कुल लागत नखुलाइए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 15 करोड पाउन्ड योगदान गर्ने बताउनु भएको छ। सन् 2021 सुरु भएको ओकस रक्षा सम्झौताले 3 देशहरूले आणविक पनडुब्बीहरू विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने कुरा पुष्टि गरेको थियो। यसलाई इन्डो पेसिफिकमा चीनको बढ्दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ्दो तनावका बीच प्रतिरोध गर्ने क्षमता विस्तारका रूपमा हेरिएको छ। संयुक्त विज्ञप्तिमा नयाँ परियोजनाले समुद्री सतहको पूर्वाधारको सुरक्षा गर्न, आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्तीका सामान ओसार पसार गर्न सक्ने UUVहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद पुरुष T20 छनौटमा अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिङ्गापुरको राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो र नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रनको लक्ष्य दिएको छ। नेपालका कुशल भुर्तेलले 129 रन बनाए, साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले 69 रन जोडेका छन्। चीनले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेपालले समूह चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै एसियाली खेलकुद महिला T20 छनौट अन्तर्गत नेपाली महिला क्रिकेट टोली र चीनबीच

रहेको खेल भने वर्षाका कारण रोकिएको छ। मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपालले दुई ओभर दुई बलमा सात रन जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा पानी परेपछि खेल रोकिएको हो। हिजो सेमी फाइनलमा मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिसकेको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायमै रहनेछ। यो प्रतियोगिताबाट शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रावधान छ। यसअघि थाइल्यान्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबी र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका सभा आठ बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आइपिएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसिबी साबिक विजेता टोली हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। आइपिएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आज विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ। आइपिएल क्रिकेटमा 10 टोली सहभागी थिए। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरुष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य। आइपिएल क्रिकेटको उपाधिका लागि आज आरसिबी र गुजरात खेल्दै।

0: कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त, तलाई हेरम।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 0556-50-10-40 र 98-52-02-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853।

0: 5 18 9 53.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 छात्रवृत्ति अध्ययन गर्नको लागि अहिले परीक्षा चलिरहेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नको लागि छात्रवृत्ति छनौट परीक्षा सञ्चालन गरिएको हो। कक्षा 11 र 12 सिफारिस गर्ने छात्रवृत्ति परीक्षाको लागि योग्य 26,680 परीक्षार्थी सहभागी छन्। आवेदक 26,888 विद्यार्थीमध्ये 208 जनाको फारम भने अस्वीकृत भएको महानगरले जनाएको छ। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 सहकारी संस्था सम्पर्क बाहिर रहेको पाइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुन अनुसार कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी समेत दिएको उहाँले बताउनुभयो। सञ्जालले छलफल र मेलमिलापसँगै ऋण नतिर्ने ऋणीबाट ऋण उठाउन सहजीकरण गर्ने विश्वास गरिएको छ। काठमाडौँको जडीबुटीमा गोली चलाएर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेका छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यो घटनामा संलग्न एकजनालाई प्रहरीले हिजो दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जडीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका 11 70 वर्ष उमेर पुरा गरेका 125 ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ। ज्येष्ठ नागरिकलाई वडा नम्बर 11 कार्यालयले तीर्थयात्रा गराउन पलानचोक लगेको थियो। वडामा 850 बढीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाइरहेका छन्। यस वर्ष 151 जनालाई पोषण भत्ता बापत हरेकलाई 12,000 रुपियाँ प्रदान गरिएको छ। यो संख्या गएको वर्ष 181 थियो। वडामा पोषण भत्ता प्राप्त गर्ने 9 पूर्ण अपाङ्गता, 15 अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका 7 व्यक्ति ज्येष्ठ नागरिक रहेका छन्। र भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी 2083 उत्कृष्ट 5 टोलीलाई सम्मान गरिएको छ। भक्तपुरमा हिजो र अस्ति भएको प्रदर्शनीमा 46 टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए। दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित कुथुछे दाफा भजन, खिचे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाको लाछे चपाल दाफा भजन र लाको लाछे त्वाले दाफा भजनलाई उत्कृष्ट घोषणा गरी हरेक टोलीलाई 15,000 रुपियाँ पुरस्कार प्रदान गरिएको छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। काठमाडौँ महानगरले दिने छात्रवृत्तिका लागि परीक्षा चल्दै छनौटमा परेका 26,000 धेरै विद्यार्थी सहभागी। र जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: विपक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: ପକ୍ଷ ନବୀ ପକ୍ଷ ସଦୈ ନିଷ୍ପକ୍ଷ
1: ସୁଦେଶ FM 93.2 MHz।

ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।

0: सेवा प्रणाली
1: सम्पर्क लाइन चौक आनंद मार्ग नयनगढ चितवन मोबाइल 98550509334
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
3: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
2: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
3: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
5: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
6: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
7: सम्पर्क 98119 32811 र 98653 73687

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाईएस्ट भ्यालुएसन र झ्याम्मै क्याश डिस्काउन्ट। On the spot finance available. शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 देखि 17 गतेसम्म स्थान BKS मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73-877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। बाढी पहिरोले बगाएको काभ्रेप्लाञ्चोकका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन्। विशेष गरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढी पहिरोले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको छ। दशसुस 2081 अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झण्डै 2 पुनर्निर्माण हुने भएका हुन्। उक्त बाढीका कारण जिल्लाको नमबुद्ध नगरपालिका रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुल पनि क्षतिग्रस्त भएका थिए। शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेम नारायण बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी 9 स्थित नार्के झोलुङ्गे पुल र रोशी 7 स्थित कटुन्जे बेसी 1 युएस झोलुङ्गे पुल निर्माणका लागि 3 करोडदेखि 5.50 करोड रुपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगी आफ्नो भिजाको समयावधि समाप्त भइसकेका भए पनि बसोबास गरिरहेका 602 नेपाली नागरिकको भिजा शुल्क मिनाह भएको छ। नेपाली दूतावास बैंककको कूटनीतिक प्रयासमा 8 पटक नेपालीहरूको भिजा मिनाह भएको हो। नेपाली दूतावासले भिजा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई 1 हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्कन आह्वान गरेको छ। भिसाको म्याद नागेका नेपाली नागरिकहरू नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाह गराउन बैंकक स्थित नेपाली दूतावासले 18 वैशाखदेखि विवरण संकलन गर्दै आएको छ। कम्बोडिया सरकारबाट जरिवाना तथा शुल्क मिनाह भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरिसकेपछि सोको जानकारी अग्रिम रूपमा कम्बोडियाको अध्यागमन विभागमा दिनुपर्नेछ। त्यहाँ रहेका नेपालीहरूलाई टिकट काट्न पनि दूतावासले भनेको छ। टिकटको व्यवस्था गर्दा कम्बोडियाबाट नेपाल जाने प्रत्यक्ष उडान नभएको हुँदा आफ्नो टिकट कनेक्टिङ फ्लाइटको हो होइन यकिन गरेर मात्रै टिकट खरिद गर्न दूतावासले आग्रह गरेको छ। राष्ट्र राष्ट्रियता तथा धर्म संस्कृति बचाऊ अभियानका अध्यक्ष दुर्गा प्रसाईले सरकारले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गर्नुको साटो टेन्टमा राखेर कैदी जस्तो बनाएको गम्भीर आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार गरीब विरोधी भएको समेत दावी गर्नुभयो। अध्यक्ष प्रसाईले बालनसार नेतृत्वको सरकारले निमुखा र असहाय जनतामाथि घोर अन्याय गरिरहेको बताउनु भएको छ। पर्यटकहरूले केही दिनका लागि अस्थायी रूपमा प्रयोग गर्ने टेन्टमा सुकुम्बासी परिवारलाई महिनौसम्म राख्दा उनीहरूको दैनिक जनजीवन पूर्ण रूपमा बेचल्लीमा परेको समेत उहाँले बताउनुभयो। पीड़ित सुकुम्बासीहरू न्याय र संरक्षणका लागि पटक पटक आफूहरू कहाँ आएर रोइकराई गरिरहेको उल्लेख गर्दै उहाँले राज्यले गरीबी हटाउनुको साटो गरीबलाई नै उठीवास लगाउने क्रूर नीति लिएको टिप्पणी गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। हिजो ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो। 4 दिनदेखि सामान्य रुगाखोकी र ज्वरो आएको थियो। थप जाँच गर्दा निमोनिया र रगतमा इन्फेक्सन देखिएपछि प्रचण्ड अस्पताल भर्ना भएको जनाइएको छ। निमोनियाको उपचार अस्पतालमै भर्ना भएर गर्दा राम्रो हुने सुझावपछि अस्पतालमै राखिएको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। सर्पलाहीमा पूर्वपश्चिम हुलाकी सड़क निर्माणको काम ठेक्का लागेको एक दशकसम्म पनि पूरा हुन सकेको छैन। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले संग्रामपुर स्थित बाँकी खोलादेखि बलरा स्थित बागमती नदीसम्मको 40 किलोमिटर सड़क तीन खण्डमा ठेक्का दिएको थियो। 2073 साउनदेखि शुरू भएको निर्माण कार्य हाल 7 पटक म्याद थप हुँदा समेत पूरा हुन सकेको छैन। निर्देशनालयले बाँकी खोलादेखि सदरमुकाम मंगलवासम्म 15 किलोमिटर सड़क निर्माणका लागि 23 करोड़ रूपियाँमा हिन्दुगठकर हीरा एण्ड नमिता कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। यसैगरी मंगलवादेखि रतुवासम्मको 15 किलोमिटर सड़क 24 करोड़ रूपियाँमा हिन्दुगठकर शाह निर्माण सेवाले नै पाएको थियो। यस्तै रहुवादेखि बलुरास्थित बागमती नदी किनारसम्मको 10 किलोमिटर सड़क 16 करोड़ रूपियाँमा सोही कम्पनीले निर्माणको जिम्मा पाएको थियो। र तुलसा कनेक्सनका नाममा ठगी गर्ने तुलसी अधिकारी थाइल्याण्डबाट पक्राउ परेकी छिन्। अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा उनी पक्राउ परेको र उनलाई काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताउनुभयो। उनी विरूद्ध जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धिकरण आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ। उनलाई अहिले अदालतमा लग्ने तयारी भइरहेको समेत मिश्रले बताउनु भएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: सेवा ओडी भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-4397-738 मोबाइल 98550-88002
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
5: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: क्यामराम्यान खसेछ हेतेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

सम्पर्क मञ्च भारतले आयोजना गर्ने कार्यक्रम 3 बजे लाजपतमा शुरू हुने जनाइएको छ। सभापति लामिछाने 18 गते अर्थात भोलि भारत जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्च स्तरीय भेट गर्ने कार्यतालिका रहेको छ। सरकारले आर्थिक वर्ष 83-84 को बजेटमा सामुदायिक विद्यालयका बाल विकास सहजकर्ताहरूको तलब नबढाएपछि उनीहरू आक्रोशित बनेका छन्। नेपाल बाल विकास शिक्षक संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बजेटले आफ्ना समस्याहरू समाधान गर्न नसकेको बताएको छ। समिति अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले जनताले चुनेको नयाँ सरकारले आफ्ना मागहरू सम्बोधन गर्ने आशा गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको बताउनुभयो। विद्यालयमा काम गर्ने बाल विकास शिक्षक हरूले लामो समयदेखि कम तलबमा काम गर्दै आएका छन्। सरकारले तोकेको न्यूनतम तलब समेत नपाउने अवस्था रहेको र बाल विकास कक्षासँगै माथिल्ला कक्षामा समेत पढाउनु पर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। संघर्ष समितिले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति असहमति व्यक्त गर्दै आफ्ना मागहरू पूरा गराउन आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ। संघर्ष समितिले न्यायोचित मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। बाल विकास शिक्षकहरूले विगतदेखि नै स्थायी दरबन्दीको व्यवस्था, सम्मानजनक तलब तथा सेवा सुविधा वृद्धि लगायतका मागहरू उठाउँदै आएको छ। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खाउवा सड़क खण्डको स्तर उन्नति तथा कालोपत्री गर्ने कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ। लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सड़क निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही साता यता निर्माणको गति सुस्त बनेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलीखेल चोकबाट कालोपत्री कार्य शुरू गरिएको, करिब 4 किलोमिटर लम्बाई रहेको यस सड़क खण्ड मध्ये पहिलो चरणमा 2.5 किलोमिटर सड़क कालोपत्री सम्पन्न भइसकेको छ भने बाँकी 1.5 किलोमिटर सड़क खण्डमा दोस्रो चरण अन्तर्गत कालोपत्री गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। मकवानपुरको हेटौँडा स्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा साथ नागसोती स्थित तासिर इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कूलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक 45 वर्षीय अच्युत ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत जेठ 7 गते दिउँसो करिब 12:40 बजेको समयमा कक्षा 8 अध्ययनरत 12 वर्षीय एक विद्यार्थी कक्षा कोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए। कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौँडा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। हेटौँडा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब प्रेक्षक माधव काफलेका अनुसार घाइते विद्यार्थीको हाल नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ। र नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य 20,500 रुपियाँ बढेको हो। सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला 3,11,100 रुपियाँ कायम भएको छ। यसअघि गत जेठ 15 गते सुन प्रतितोला 2 लाख

90,600 रुपियाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रति तोला 5,345 रुपियाँमा कारोबार भइरहेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30-50 त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98-550-63-938 र 98-550-65-542।
10: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
11: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98-550-51-584, 98-651-54-998।

0: विकास सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र

0: म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119 32811 र 98653 73687।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ exchange मेलामा झ्याम्मै highest valuation र झ्याम्मै cash discount. On the spot finance available. शून्य service charge र free helmet. न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा scratch and win अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 17 गतेसम्म। स्थान BKS मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 0 34 55, 98 011 16 372 र 97 650 73 877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556569653 98550770061 र 98550770053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556493404 93580 र 98550220440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर सुनको भाव आज तोलामै 20,500 रुपैयाँले बढ्यो भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासङ्घको भनाई मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बाढी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित

0: नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,300 रुपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रुपियाँले बढेको छ। अस्ति शुक्रबार तोलाको 5,040 रुपियाँमा कारोबार भएको चाँदी आज भाव बढेर तोलाको 5,345 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रेजर्स नेपाल भ्रमणमा आउनुभएको छ। रेजर्स 3 दिने भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो। गएको चैत 13 बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने रेजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनुहुन्छ। सरकारले मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ्दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उप गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने र भान्सा आज बनाउने उहाँको भनाइ छ। बाढी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुननिर्माण गरिने भएको छ। विशेष गरी दक्षिणी क्षेत्रमा रोसी खोलाको बाढी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 साल असोज 10-12 गतिसम्म परेको अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुल सहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै 2 वर्षपछि पुनर्निर्माण हुने क्रममा पुगेका हुन्। बाढीका कारण नमोबुद्ध नगरपालिका रोसी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको थियो। रोसी गाउँपालिका 3 नमोबुद्ध रोसी पिपलटार सुगुरी डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोसी गाउँपालिका 11 माम्ती पिप्ले लोङसाङ कालडुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढीले क्षतिग्रस्त रोसी 9 नार्के झोलुङ्गे पुल र रोसी 7 कटुन्जे बेसी 1 युएस झोलुङ्गे पुल पुननिर्माणको लागि 3 करोडदेखि 5,50,00,000 रुपियाँसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्षदेखि पुल निर्माणको काम सुरु गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर तुलसा अधिकारी पक्राउ, थाइल्यान्डबाट काठमाडौँ ल्याइयो, साफ महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँ सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनको भाउ तोलामै 20,500 रुपियाँले बढ्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासङ्घको भनाई, अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गरे। अधिकारीलाई पक्राउ गरी थाइल्यान्डबाट गैराती काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। अधिकारी विरुद्ध 6,52,29,000 रुपियाँ ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारी विरुद्ध ललितपुरका एकजना व्यवसायीले उजुरी दिएका थिए। अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। अब विदेशको खबर। चीनको सेन्झोउ 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी 3 अन्तरिक्ष यात्री झाङ लु उ फेई र झाङ झो झाङ 210 दिनको सफल अन्तरिक्ष बसाइ पूरा गरी सकुशल फिर्ता भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ती 3 जना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टिनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि ले बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै सेन्झोउ 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। डियल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसँगै टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसँगै हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनलाई हराएको थाइल्यान्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदकै अर्को खबरमा पुरुष टी20 छनौटमा नेपालले विजय सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिङ्गापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरुष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अलआउट भयो। आजको खेलमा नेपालका कुशल भुर्तेलले 129 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मल्लले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोडे। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र साफ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलङ्कासँग खेल्दैछ। खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा बेलुका 4:45 बजे सुरु हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई हराएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भुटान र श्रीलङ्का छन्। त्यस्तै समूह बीमा साबिक विजेता बङ्गलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनको भाउ तोलामै 20,500 रुपियाँले बढ्यो, भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासङ्घको भनाई। मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। बाढी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित।

चीनको सेन्झो 21 अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता, र नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन, पुरुष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फार्मदेखि घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98 550 50 934
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
10: तपाई उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
11: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाट
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
13: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: 92.2 MHz
1: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
2: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73 09 98 094 46 182 र 98 4 91 95 225
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
6: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
6: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 5 50 92 260 र वेबसाइट chitawannationalpark.gov.np
7: बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडिछ चितवनमा एसई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123
10: हेलो आयन के छ
11: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
10: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
11: भिडियो अन गर न यार
10: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
11: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
12: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
7: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ।
4: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। राष्ट्रिय सभाको आजको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आज निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरू भएको बैठकमा शून्य समयमा केही सांसदहरूले आफ्नो धारणा राखिसकेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष समय नरहेको जानकारी गराउँदै बैठक 20 मिनटका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। तर यी दुवै विधेयकमाथि

संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरे पश्चात आजै सो प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ। त्यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम मुआग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक संसदमा प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामसिंह यादवले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसँग सम्बन्धित दुईवटा महत्वपूर्ण दस्तावेजहरू पेश गर्नुहुनेछ, जसमा श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 संसदमा पेश हुने कार्यसूची रहेको छ। राइड सेयरिङ सम्बन्धी कानूनी व्यवस्थालाई लिएर संघीय सरकार र गण्डकी प्रदेश सरकारबीच विवाद देखिएको छ। गण्डकी प्रदेशले दुई पाङ्ग्रे सवारीलाई रातो प्लेटमै राइड सेयरिङ गर्न दिने र चार पाङ्ग्रेलाई कालो प्लेट अनिवार्य गर्ने गरी नियमावली कार्यान्वयनमा ल्याएको छ। प्रदेशले दुई पाङ्ग्रेको शुरूआती भाडा 30 रूपियाँ र चार पाङ्ग्रेको 60 रूपियाँ तोक्दै यात्रुलाई 10-15% छुटको व्यवस्था समेत गरेको छ। यसको विपरीत संघीय सरकारले आगामी आर्थिक वर्षको आर्थिक ऐन मार्फत दुई पाङ्ग्रेलाई पनि कालो प्लेट अनिवार्य गर्दै वार्षिक 3,000 रूपियाँ आयकर र प्रति कारोबारमा 5% कर लाग्ने नियम ल्याएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले युवाहरूको पार्ट टाइम रोजगारी जोगाउन प्रदेशकै कानून कार्यान्वयन गर्ने अडान लिनुभएको छ भने यातायात व्यवस्था विभागले प्रदेशले संघको कानून अनुसार परिमार्जन गर्नुपर्ने बताएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ। विभागले विज्ञप्ति जारी गर्दै श्रम भिजामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो। आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउन भनेको छ। आफ्नो श्रम स्वीकृति भइसकेको छ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले उल्लेख गरेको छ। र बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक र पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि महत्वपूर्ण सम्झौता भएको छ। विश्व बैंकको करिब 12,66,00,000,000 रूपियाँ ऋण सहयोगमा सञ्चालन हुने यस 5 वर्षे परियोजनाका लागि शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय 4 नगरपालिकाहरूबीच विकास साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता गर्ने स्थानीय तहहरूमा कपिलवस्तु, लुम्बिनी, सांस्कृतिक रामग्राम र देवदह नगरपालिका रहेका छन्। यस बजेटबाट बुद्धको जीवनसँग जोडिएका ऐतिहासिक स्थलको संरक्षणका साथै सम्पदा, मैत्री पदमार्ग, विश्राम स्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड र खानेपानी जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि यही पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
9: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो न खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 0 89 98 0 74 46 182 र 98 4 91 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556 94 374 98 510 61 356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: ए हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथिको माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ हो। अनि त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ। धन्यवाद।
5: माननीय सदस्य महावीर पुनलाई प्रश्न छ भने 2 मिनटभित्र आफ्नो प्रश्न राख्न समय दिन्छु।
6: धन्यवाद महोदय। प्रश्न त थिएन, अब बनाइयो। र पहिलो प्रश्न के छ भने म चुनावी सरकारको मन्त्री हुँदादेखि नै यो विदेशमा बस्ने नेपालीहरूले अस्तिको फागुन 21 गतेको चुनावमा पनि भोट दिने व्यवस्था मिलाउनु पर्छ भनेर धेरै कराएँ, म धेरै कराएँ, विभिन्न राजनीतिक पार्टीहरूको संयुक्त सम्मेलनमा पनि कराएँ, अनि त्यसपछि के अरे क्याबिनेटमा पनि कराएँ, धेरै साथीहरूलाई कराएँ। त्यति बेला गर्ने भन्दै थियो तर गर्न नसकिने भयो भनियो। अब अस्तिको चुनावमा त्यो भोट दिने व्यवस्था गर्न नसके पनि अब आउने 82-84 स्थानीय सरकारको प्रदेश सरकारको चुनाव हुँदैछ, त्यो चुनावमा करिब नेपालीहरू मोटामोटी यति भन्ने त एक्ज्याक्ट डाटा त छैन होला, करिब 30 लाखको वरिपरि नेपालीहरू विदेशमा काम गरिरहेका छन् र ती सबै नेपालीहरू चाहिँ भोट दिने उमेर पुगेका नेपालीहरू हुन् र उमेर पुगे

0: चाहिँ राजस्व संकलन गर्ने महालेखा नियन्त्रक कार्यालयबाट सूत्र रेभेन्यू भन्ने चाहिँ एउटा सफ्टवेयर राखेको रहेछ। त्यो सफ्टवेयरको धेरै कम्प्लेन आयो अनि जनताहरूले चाहिँ समयमा चाहिँ उसका पाउन सकेनन्, सेवा पाउन सकेनन्, कहिले के बिग्रियो भन्छ अरे, कहिले के बिग्रियो, कहिले सर्भर डाउन इत्यादि गर्दाखेरि यो चाहिँ धेरै के अरे पालिकाहरूबाट मलाई कम्प्लेन आएको हुनाले यो कुरा सुनाइदिनु भनेको हो। त्यो कुरामा पनि के हुँदैछ, साँच्चीकै भएर कम्प्लेन आएको हो अथवा नभएर कम्प्लेन आएको हो, त्यो कुरा पनि जानकारी दिनु पर्यो। धन्यवाद छ।
1: सम्माननीय प्रधानमन्त्री,
2: सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूले राख्नुभएको कुराहरू उहाँहरूको इन्टरिम गभर्मेन्ट हुँदा पनि उहाँहरूले उठाउनु भएको थियो। त्यसमा एउटा समस्या चाहिँ के छ भन्दाखेरि, विदेशमा रहनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरि दुईवटा उपाय रहेछन्, एउटा चाहिँ एम्बेसीमा गएर भोट दिने, अर्को चाहिँ मोबाइलबाट भोट दिने। मोबाइलबाट भोट दिँदाखेरि चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्ने, किन भन्दाखेरि विदेशमा रहेका नेपालीहरूले भोट दिँदाखेरि कसैको इन्फ्लुएन्समा भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यो त्यति बेला अल्झिएको जस्तो लाग्छ। अब त्यसको लागि एम्बेसीमा गएर भोट दिने कि त्यो प्रविधि मैत्री बनाउने भन्ने कुरा हो, यस विषयमा चाहिँ नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ। र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आइटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु। हस्त, धन्यवाद।
1: मान्य सदस्य एकछिन बस्नुहोस्, मैले काम बाँकी नै छ। मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। पछाडि पनि मान्य सदस्य एकछिन बस्नुहोस्, मैले सत्तापक्षलाई समय दिन बाँकी नै छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम भइरहेको हुनाले सत्तापक्षको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो दलको तर्फबाट 2 मिनटभित्र प्रश्न छ भने प्रश्न गर्न समय दिन्छु।
3: सम्माननीय सभामुख महोदय, सर्वप्रथम त प्रश्नोत्तरको लागि सदनमा उपस्थित भएर आइदिनु भएकोमा म प्रधानमन्त्रीज्यू समक्ष सम्मान व्यक्त गर्न चाहन्छु। हाल गत निर्वाचनमा आम नागरिकले अभूतपूर्व जनमत दिएर नागरिकको काम गर्नको लागि हामीलाई पठाउनु भएको छ र म आम नागरिकलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अहिले सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने केही अघिसम्म घुस नखाई केही काम नहुने अवस्था थियो, सरुवा बढुवामा पनि घुस नखाइकन हुँदैन भन्ने एउटा भाष्य निर्माण भएको थियो। त्यो अहिले यहाँको नेतृत्वमा सरकार गठन भइसके पछाडि धेरै चिरिँदै गएको छ। आम नागरिकको यो जनमत देशमा सुशासन र समृद्धिको लागि हो भन्ने कुरामा दुई मत छैन। नो इफ नो बट, सुशासन चाहियो समृद्धि चाहियो भन्ने छ र सरकारले त्यसै अनुरूप काम पनि गर्दै गएको कुरा आम नागरिकलाई आश्वस्त हुने गरी प्रस्ट्याइदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: सम्माननीय प्रधानमन्त्री,
2: सम्माननीय सभामुख महोदय, मान्य सदस्यहरू, यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा मान्य मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनु भएको छ, हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा मान्य मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका मान्य सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा, विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला, र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद।
1: मान्य सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रश्न उत्तर कार्यक्रममा सहभागी जनाउनु भएको र आजको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न उत्तर कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु र सम्माननीय

जानकारी गराउनु पर्ने यस परीक्षा अन्तर्गत प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो माइकको सफ्ट माइकको

माननीय सदस्यहरु, माननीय सदस्यहरु, मैले केही बेर अगाडि पनि जानकारी गराएँ। सम्माननीय प्रधानमन्त्रीज्यू आकस्मिक आउनुभयो र उहाँले प्रश्न गर्ने र म प्रश्नको उत्तर दिन तयार छु भनेर रोस्टममा समय मागिसके पछाडि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले समय दिएँ। माननीय सदस्यहरूलाई म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। माननीय सदस्यहरूलाई मैले सभामुखले बोलिरहेको बेलामा सभामुखले आफ्नो कुरा टुङ्गाउँदै नटुङ्गाइकन माननीय सदस्यको दलबाट प्रश्न गरेर

0: चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएर सिधा कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।

0: 12 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98-510-61-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka Talimharu Dhamadham, Sanchalan Bhai Raheko Chha. Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
2: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
1: निशुल्क पाठ्यपुस्तकको व्यवस्था
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
1: नियमित परामर्श तथा मार्गदर्शन
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-550-54-206 98-511-0091 98-550-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ
1: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
3: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुँवर फोन 98-042-21-343 र 98-184-29-230
4: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
5: मोबाइल 98-550-64-040 र 98-550-65-260

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई। मानवाधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जङ्गल जोगाउने दबावका लागि आयोजित मेची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर सङ्कलन चल्दै। सङ्कलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कङ्गोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्द्वले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै आइपिएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियाले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतिको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डिपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसद

0: उहाँले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढेको भन्दै अभियानले हस्ताक्षर सङ्कलन गरेको हो। जेठ 1 गतेदेखि सुरु भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर सङ्कलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिट्टी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जडीबुटीको अवैध दोहन रोक्नका लागि सङ्घर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका 1 जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डिएसपी वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी सुरु गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू शङ्खसभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङका सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ अस्ति दिउँसो सडकमाथिको भिरालो भागमा ठुलो परिमाणमा ढुङ्गा माटो तथा गेग्रान खसेपछि सडक खण्डमा गाडी ठप्प भएको हो पहिरोले झन्डै 15 मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ पहिरो खसेसँगै त्यहाँबाट

0: आवत जावत गरिरहेका यात्रु तथा गाडी प्रभावित बनेका छन्। कि खाँदबारी किमाथाङका सडक खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक सञ्जाल हो। सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाडी समेत प्रभावित बनेका छन्। विदेशको खबर। कङ्गोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा स फ्रन्टियर्स MSF-ले चेतावनी दिएको छ। MFS-का उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको BBC-ले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि MSF-का उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन WHO-का प्रमुख डाक्टर टेड्रोस अडहानम घेब्रेयेससले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कङ्गोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रभावकारी संस्थाले यसो चेतावनी दिएको हो। कङ्गोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शङ्कास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच WHO-ले कङ्गोमा चलिरहेको दले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुगियो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झन्डै 1/3 ज्यान जाने गर्दछ। खेल खबर। साफ महिला च्याम्पियनसिपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलङ्कासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा बेलुका 5:45 सुरु हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई हराएको थियो। यस्तै आज राति 8:15 भारत र बङ्गलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल भुटान र श्रीलङ्का रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बङ्गलादेश भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इन्डियन प्रिमियर लिग IPL क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 8:15 अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आइपिएल क्रिकेटमा यी दुई टोलीले समान 1-1 पटक उपाधि जितेका छन्। RCB गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता। नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जङ्गल जोगाउने दबावका लागि आयोजित मिची महाकाली अभियान अन्तर्गत माइतीघरमा हस्ताक्षर सङ्कलन चल्दै, सङ्कलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कङ्गोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्द्वले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ। र साफ महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै IPL क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र गुजरात बीच प्रतिस्पर्धा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,

0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
1: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय लयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। देशभर दर्ता भएको गाडीको संख्या 62 लाखभन्दा माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्ममा कुल गाडीको संख्या 62,49,732 पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मात्रै 281,921 गाडी दर्ता भएका थिए। दर्ता भएको गाडीमध्ये 50 लाखभन्दा बढी मोटरसाइकल छन्। यसै गरी फागुन मसान्तसम्म 41,14,181 चालक अनुमतिपत्र जारी भएको छ। चालु आर्थिक वर्षको 8 महिनासम्म 43,750 थान गाडी चालक अनुमति पत्र जारी भएको छ। गएको फागुन मसान्तसम्म कुल 831,059 थान इम्बुस्ट नम्बर प्लेट उत्पादन भएकोमा 88,340 थान जडान भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदले आउँदो आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालय कर्मचारीको तलब मान स्थायित्व र सामाजिक सुरक्षा सम्बन्धी मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पटक पटक सम्बन्धित मन्त्रालय र पदाधिकारीसँग छलफल गर्दा पनि माग सम्बोधन नभएको परिषदले जनाएको छ। अहिले देशभर 27,000 भन्दा धेरै विद्यालयमा 30,346 कर्मचारी कार्यरत रहेका छन्। काठमाडौँको बालाजु उद्यानमा रहेको पौडी पोखरीमा महानगर स्तरीय पौडी प्रतियोगिता चलिरहेको छ। काठमाडौँ महानगरपालिका नम्बर 29 नेपाल पौडी संघको सहकार्यमा स्वस्थ शरीर स्वस्थ ओडा स्वस्थ महानगर नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न ओडाहरूबाट 137 जना खेलाडी प्रतिस्पर्धामा छन्। प्रतियोगितामा 50 मिटर, 100 मिटर, 200 मिटर र 400 मिटर दूरीमा फ्री स्टाइल, ब्रेस्ट स्ट्रोक, वाटर फ्लाई विधामा प्रतिस्पर्धा हुनेछ। इन्डिभिजुअल मेडले 200 मिटर दूरी हुनेछ। यस्तै महिला पुरुषको संयुक्त रिले पनि हुनेछ। वडा सदस्य सन्तोष ढुङ्गेलका अनुसार महानगरवासीलाई सक्रिय जीवनका लागि प्रोत्साहन गर्न, शारीरिक अभ्यासमा क्रियाशील बनाउन, अन्तर वडा समन्वय बढाउन, स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना भएको। प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष दुवै खेलाडीलाई नगद 25,000 रुपियाँ सहित पुरस्कृत गरिनेछ। काठमाडौँका राजेन्द्र बज्राचार्य 8 अङ्क बटुल्दै नवीन्द्र राज जोशी स्मृति तेस्रो फ्रिडे च्यापिड्स चेस प्रतियोगिताको विजेता हुनुभएको छ। अस्ति र हिजो 9 चरणमा सम्पूर्ण प्रतियोगितामा समान अङ्क प्राप्त गर्नुभएका रुकुमका मिलन रोका ट्राई ब्रेक अङ्कले दोस्रो र मोरङका उमेश राईले तेस्रो स्थान हासिल गर्नुभयो। महिलातर्फ चितवनकी पूर्णिमा गुरुङ 5.5 अङ्क सहित उत्कृष्ट खेलाडी बन्नुभयो। यस्तै खोटाङकी कुसुम घिसिङ दोस्रो उत्कृष्ट र काठमाडौँकी पञ्चा बोल्लल चा तेस्रो उत्कृष्ट महिला खेलाडी बन्नुभयो। प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने 30,000, दोस्रोले 20,000, तेस्रोले 15,000 र चौथोले 10,000 रुपियाँ प्राप्त गरेका छन्। धरमपथमा रहेको सांस्कृतिक दहक्षमा सञ्चालन भएको प्रतियोगितामा 5 देशका 226 जना खेलाडी बीच प्रतिस्पर्धा भएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालमा झण्डै 22 लाखवटा गाडी दर्ता, साउनदेखि 8 महिनामा 43,500 भन्दा बढी चालक अनुमति पत्र जारी। काठमाडौँको बालाजी उद्यानमा रहेको पौडी पोखरीमा महानगर स्तरीय पौडी प्रतियोगिता चल्दै। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

अपदमा अर्याल लगायतले कडा आपत्ति जनाउँदै बिना तथ्य र प्रमाण यस्तो गम्भीर विषय बोल्नु राष्ट्रिय अखण्डतामा आँच पुर्याउनु रहेको तर्क गर्नुभयो। उहाँहरूले प्रधानमन्त्रीको सो गैर जिम्मेवार अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग समेत गर्नुभएको छ। यस्तै नेपाल अल्प विकसित देशबाट स्तरोन्नति हुने प्रक्रियाबारे जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले चीन अस्ति भर्खरै मात्र विकासशीलबाट विकसित देशमा गएको दावी गर्नुभएको थियो। प्रधानमन्त्रीको यो दावीलाई पनि सांसदहरूले तथ्यगत त्रुटि भन्दै आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय निकायहरूले अझै पनि चीनलाई विकासशील देशकै श्रेणीमा राखेको भन्दै सांसद खुशबू ओलीले प्रधानमन्त्रीले बिना अध्ययन बोल्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धूमिल हुने र कूटनीतिक संकट आउन सक्ने चेतावनी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भोलि तीन दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। भारतीय पक्षको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा उहाँले लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय राजनैतिक तथा कूटनीतिक नेतृत्वसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपका अनुसार भ्रमण टोलीमा लामिछानेका साथ उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहनु भएको छ। पछिल्लो समय नेपाल भारत सम्बन्धमा केही असहमतदारीका छन्।

लाई आधार मानेर बजेट ल्याइएको स्पष्ट पार्दै उहाँले विगतमा भूकम्प र कोविडपछि 37% पुगेको अस्वाभाविक आकारलाई घटाएर बजेटलाई यथार्थपरक लयमा फर्काइएको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्टर समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवपरिवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेष गरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताउनु भएको छ। र काठमाडौँ महानगरपालिकाले कक्षा 11 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक योग्यता सूची सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरका शिक्षा अधिकारी नमराज ढकालका अनुसार ओएमआर विधिबाट उत्तर पुस्तिका परीक्षण भइरहेको र नतिजा पारदर्शी बनाउन 5% उत्तर पुस्तिकाको नमूना परीक्षण समेत गरिनेछ। प्रारम्भिक नतिजा सार्वजनिक भएपछि चित्त नबुझ्ने विद्यार्थीका लागि 2 दिनको पुनर्युको समय दिने र त्यसपछि अन्तिम योग्यता क्रम सार्वजनिक गरी मनोनयन प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ। आज सम्पन्न परीक्षामा आवेदन स्वीकृत भएका मध्ये 22,016 जना विद्यार्थी सहभागी भएका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

माननीय सदस्यहरू अब संशोधनकर्ता माननीय साजिदा खातुन सिद्दिकीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि माननीय सदस्य यशुदा कुमारी बराल।

0: सम्माननीय सभामुख महोदय, म यस गरिमामय सदन मार्फत प्रतिनिधि सभा नियमावली 2079 को नियम 257 रहेको महिला समन्वय समितिलाई कुनै पनि हालतमा हटाइनु हुँदैन भन्दै केही कुराहरू राख्न चाहन्छु। हाम्रो नेपालको संविधान 2072 को भाग 8 को धारा 84 प्रतिनिधि सभा र भाग 14 को धारा 176 प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सांसदहरूको कुल सीट संख्याको कम्तीमा 33% महिला पुग्नुपर्ने बाध्यकारी व्यवस्था छ। यदि प्रत्यक्ष निर्वाचनबाट यो संख्या नपुगे समानुपातिक प्रणालीबाट सो संख्या अनिवार्य रूपमा पुर्याउनु पर्छ भन्ने स्पष्ट व्यवस्था गरिएको छ। अहिले हामी यही संविधानले सुनिश्चित गरेको यो व्यवस्था अनुसार प्रतिनिधि सभामा 96 महिला सांसदहरू छौँ। अहिले ल्याइएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 हेर्ने हो भने प्रतिनिधि सभा नियमावली 2079 राखिएको नियम 257 हटाएर महिलाहरूको साझा आवाजलाई दबाउने प्रयास गरेको स्पष्ट देखिन्छ। यो केवल एउटा समिति हटाउने विषय मात्र होइन सभामुख महोदय, यो संसदभित्र महिलाहरूको साझा रूपमा उठाउँदै आएको आवाज, अनुभव र मुद्दाहरूलाई कमजोर बनाउने कदम हो। महिला समन्वय समिति कुनै सेवा सुविधा नलिकन महिलामाथि हुने विभेद, लैङ्गिक हिंसा, असमानता विरुद्ध समान ज्याला समान अधिकार र नीतिगत सवालहरूलाई सशक्त रूपमा उठाउने साझा मञ्च हो। समिति नै नरहेपछि यी मुद्दाहरू प्राथमिकतामा नपर्ने खतरा छन्। संसदको मुख्य काम कानुन निर्माण गर्नु हो। बन्ने हरेक कानुन, नीति, बजेट महिला मैत्री छ कि छैन भनेर सूक्ष्म अध्ययन गर्न र आवश्यक परिमार्जन गर्नका लागि सामूहिक दबाब दिन पनि यो समितिको अपरिहार्य हुन्छ। संविधानले समानुपातिक समावेशिता र महिलाको अर्थपूर्ण सहभागिताको परिकल्पना गरेको अवस्थामा संसदकै नियमावलीबाट महिलाको साझा संरचना हटाइनु गम्भीर प्रश्न हो। संसदभित्र नै महिलाहरूको आवाजलाई कमजोर बनाइँदैछ भने समावेशी लोकतन्त्रको मर्म कसरी जोगिन्छ सभामुख महोदय? विशेष गरेर हामी सबै महिला माननीयहरूले स्पष्ट बुझ्नु जरुरी छ। नेपालका अग्रज महिलाहरूले राणा शासन विरुद्ध आन्दोलन गर्नुभयो, पञ्चायत विरुद्ध लड्नुभयो, जनआन्दोलनमा सडकमा रगत बगाउनुभयो, ज्यान दिनुभयो, कति आमा दिदी बहिनीहरूको घरबार बिग्रियो। अन्तत गत पार्टीका सबै महिला सांसदहरू एकजुट भएर संविधानमा 33% महिला अनिवार्य भनेर सुनिश्चित गराउन सफल हुनुभयो। आज हामी सबै महिला सांसदहरू यही सङ्घर्षको जगमा उभिएर यो सम्मानित सदनमा आएका छौँ। त्यसैले नेपालको संविधानले सुनिश्चित गरेको 33% महिला सहभागिता र समानुपातिक समावेशी सिद्धान्तको सही कार्यान्वयन भएको छ कि छैन भनेर वाचडगको रूपमा काम गर्ने दायित्व हाम्रो हो। विश्वको धेरै सङ्घीय अभ्यासहरूमा विभिन्न समिति बनाएर महिलालाई सशक्त बनाएको छ। विश्वभर सांसदहरूलाई एकै मञ्चमा ल्याउने अन्तर्राष्ट्रिय संस्था इन्टर पार्लियामेन्ट्री युनियनले विश्वभरका संसदमा महिलाहरूको प्रतिनिधित्व बढाउने विशेष कामहरू गर्दै आएको छ। नेपाल पनि यसको राष्ट्रिय सदस्य भएको कारण अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू पनि हामीले हेर्नु जरुरी छ। त्यसैले आज म यो रोस्टरमा उभिएर सबै महिला माननीयज्यूहरूलाई विनम्रतापूर्वक भन्न चाहन्छु, हामी केवल आफ्नो दलको प्रतिनिधि मात्रै होइनौँ, विभिन्न जात जाति समुदायका आम नेपाली महिलाहरूको प्रतिनिधि पनि हौँ। यी सवालहरू केवल एक दलको एजेन्डा होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारका विषयहरू हुन्। यदि हामीले यो नियमलाई नियमावलीमा राख्न सकेनौँ भने अब आउने पुस्ताका छोरीहरूले प्रश्न गर्नेछन्, तपाईँहरू सदनमा पुग्नुभयो तर महिलाको अधिकार जोगाउने संरचना बचाउन किन सक्नु भएन? जब महिलाहरूको संस्थागत आवाज कमजोर बनाइँदै थियो झन्डै 35% महिला सांसदहरू कहाँ हुनुहुन्थ्यो? त्यस बेला उत्तर के दिने होला माननीय सदस्यज्यूहरू? आज नियम हटाइन्छ, भोलि महिलाको एजेन्डा हटाइन्छ, पर्सि महिलाको आवाज दबाइन्छ। त्यसैले सभामुखज्यू मार्फत यो नियमलाई हटाइनु होइन, अझ प्रभावकारी, अधिकार सम्पन्न र क्रियाशील बनाएर थप गरियोस् भनी सरकारसँग जोडदार माग गर्दछु। अन्त्यमा म सत्ता पक्षका माननीय ज्यूहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, हामी सबै एक ढिक्का भई यो आवाजलाई हाम्रो आवाज, संस्थागत आवाज बनाऊ। धन्यवाद।
1: माननीय सदस्यहरू, संशोधन अब संशोधनकर्ता माननीय सदस्य नीता घतानीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु, समय 5 मिनट। त्यसपछि माननीय सदस्य गंगा लक्ष्मी अवाल।
2: सम्माननीय सभामुख महोदय, मैले प्रतिनिधि सभा नियमावली संशोधन सम्बन्धी प्रस्तावको नियम 15 उपनियम 1 मा संशोधन दर्ता पेश गरेको छु। सभामुख महोदय, म फागुन 21 को निर्वाचन प्रचार प्रसारलाई स्मरण गर्न चाहन्छु। झापा 2 मा एकजना उम्मेदवारले जनतासँग मत माग्दै भन्नुभएको थियो, हामी नेकपा एमालेका सभामुख जस्तो माइक काट्दैनौ, हामी जनताको आवाज बोल्न दिनेछौँ। यो केवल चुनावी भाषण थिएन, चुनावमा यो चुनावी प्रतिबद्धता जस्तै नै भएको थियो। झापामा धेरै नेताहरूले पटक पटक यही कुराहरू दोहोऱ्याइरहनु भएको थियो। म स्मरण गराउन चाहन्छु, यही रोस्टमबाट सत्तापक्षका माननीयले प्रतिबद्धता नै गर्नुभएको थियो, अब माइक काटिने छैन, जनताको आवाजहरू काटिने छैनन्। त्यो बेला सदनमा तालीहरू गुन्जिएका थिए, टेबल ठुकिएका थिए, धेरैलाई लागेको थियो र मलाई पनि लागेको थियो अब यो सदन जनताको आवाज अझ सम्मानित हुनेछ, अझ सशक्त भएर जानेछ। तर विडम्बना, माइक काटिँदैन भन्दै मत माग्नेहरूकै आज पटक पटक आवाज रोकिएको छ, उहाँहरूलाई टुलु टुलु हेर्न बाध्य गरिएको छ, जनताको आवाज बोल्न खोज्ने माननीयहरूलाई समयको घेराभित्र थुनिएको छ। त्यो दिन सबैभन्दा बढी ताली बजाउनेहरू नै आज माइक काटिएको गुनासो गर्न बाध्य हुनुहुन्छ। म सरकारलाई सोध्न चाहन्छु, सभामुख महोदय, चुनावको बेला एउटा कुरा गर्ने र सदनमा आएपछि अर्को व्यवहार देखाउने हो भने जनताले कसलाई विश्वास गर्ने? सभामुख महोदय, आज समस्या कसको माइक काटियो वा काटिएन भन्ने होइन, समस्या कुन दलको व्यक्तिको आवाज रोक्यो कि रोकिएन भन्ने पनि होइन, समस्या त जनताको आवाज उठाउन निर्वाचित भएर आएका प्रतिनिधिहरूले आफ्नो कुरा पुरा राख्न नपाउने अवस्था किन सिर्जना भयो भन्ने हो। यदि जनताको आवाज काटिँदैन भने मत मागिन्छ, तर सदनमा जनताको आवाज राख्न पर्याप्त समय दिइँदैन भने यो लोकतन्त्रको लागि सुखद सङ्केत पटक्कै होइन। यदि माइक नकाट्ने बाचा गर्नेहरूकै माइक काटिन्छ भने त कुनै व्यक्तिको हार हुँदै होइन, जनतालाई दिएको मिठो झुटको पर्दाफास हो। यही कारण मैले प्रतिनिधि सभा नियमावली संशोधन प्रस्ताव पेश गरेको छु। शून्य समयलाई हालको 4 चरणमा बाट 5 चरणमा विभाजन गरियोस्। हालको 1 मिनटको समय सीमा बढाएर कम्तीमा 2 मिनटको सीमा बढाइयोस्। विशेष समय र आकस्मिक समयको अवधि वृद्धि गरियोस्। जनताका समस्याहरू बढिरहेका छन् तर बोल्ने समय भने कम भइरहेको छ। सभामुख महोदय, म पुनः दोहोऱ्याएर भन्छु, समयको मापदण्ड बढाइयोस्, मेरो संशोधन प्रस्तावलाई गम्भीरतापूर्वक समावेश गरियोस् भन्ने आग्रह पनि गर्दछु। म स्वर्गीय दमनाथ ढुङ्गनाको भनाई स्मरण गराउन चाहन्छु, सरकार सत्यपक्षको हुन्छ, सदन प्रतिपक्षको हुन्छ। सरकारसँग बहुमत हुन सक्छ, सत्ता हुन सक्छ, शक्ति हुन सक्छ, तर सदन र प्रतिपक्षको आवाज सीमित गर्ने अधिकार कसैलाई पनि हुँदैन। यसकारण प्रतिपक्षको आवाज न दबाइयोस्। यो सम्मान्य सदनमा कुनै दल विशेषको मात्र आवाज बोलिँदैन, यहाँ जनताको आवाज बोलिन्छ। यहाँ हामी जनताको पीडा, समस्या, गुनासो र अपेक्षा लिएर आएका छौँ। तर अभ्यास हेर्दा कहिलेकाहीँ यस्तो लाग्छ, सरकार जनताको प्रश्न उत्तर दिन भन्दा प्रश्न गर्ने समय नै छुट्याउन बढी हतारमा छ। सभामुख महोदय, आज सदनमा समयको अभाव छैन, जनताको विषय उठाउन पाउने समयको मात्र अभाव छ। दलगत कार्यक्रम, औपचारिक कार्यसूची र अन्य प्रक्रियाका लागि समय छुट्याइन्छ, तर जनताको समस्या राख्ने ठाउँमा विशेष समय, शून्य समय भने अलिक साँगुरिँदै गएको अनुभूति भइरहेको छ। यदि सदन जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था हो भने यहाँ सबैभन्दा बढी प्राथमिकता पनि जनताको विषयले नै पाउनुपर्छ। त्यसैले शून्य समय, विशेष समय, आकस्मिक समयलाई अझ प्रभावकारी बनाउँदै जनताको विषय उठाउने अवसर विस्तार गरिदिनुपर्छ। जनताको आवाजलाई समयको साङ्लोमा बाँध्ने होइन सभामुख महोदय, अझ फराकिलो बनाउने दायित्व हाम्रो। जनताको आवाजलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने वातावरण निर्माण गरियोस्, तसर्थ मेरो संशोधनलाई पुनः विचार गरियोस्। हस्त, धन्यवाद।
1: मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य गङ्गा लक्ष्मी अवाललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु, समय 5 मिनट। त्यसपछि मान्य सदस्य कृपाराम राणा।

0: सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन 2083 अन्तर्गत परिच्छेद 30 को नियम 247(3) प्रचलित कानुन बमोजिम 3 वर्ष वा 100 भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा आयोग पत्र दायर भई निज पूर्वपक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पूर्वपक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक सेवा र सुविधा समेत स्थगित हुनेछ भनिएको छ। तर यसमा मुलुकी अपराध संहिता 2074 को दफा 3(ग), (च) र (छ) अनुसार 3 वर्षसम्म हुने कैद सामान्य कसुर, 3 वर्षदेखि 10 वर्षसम्म हुने कैद गम्भीर कसुर र 10 वर्षभन्दा माथि हुने कैदलाई जघन्य कसुर भनिएको छ। यस नयाँ नियमावलीको नियम 247 को 3 प्रचलित कानुन बमोजिम 3 वर्ष वा 100 भन्दा बढी कैदको सजाय भनेपछि गम्भीर वा जघन्य कसुर हुने भयो। यस्तोमा सामान्यतया धरौटी वा तारिखमा अभियुक्त नछुट्ने भएकोले गम्भीर र जघन्य कसुरको अभियोगको दायरा भएको सदस्य स्वतः निलम्बन हुनुपर्ने भएकोले यस नियमावली मसौदा 2083 निज पूर्वपक्षको लागि थुनामा रहेकोमा यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पूर्वपक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भन्ने कुरा हटाउनु हुन म सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै गरी परिच्छेद 30 को नियम 259 को 1 प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुन सरहको सत्तामा कानुन सम्मत भन्ने कुरा उल्लेख गर्नुहुन, अर्थात् प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांशलाई हटाई कानुन सम्मत भनेर राख्नु हुन समेत म सरकारलाई सुझाव दिन चाहन्छु। साथै 2079 को प्रतिनिधि सभा नियमावलीको नियम 257 उल्लेखित महिला समन्वय समितिको व्यवस्था भएको थियो, तर यस नियमावली मस्यौदामा सो महिला समन्वय समिति हटाइएको छ, जसले गर्दा सबै पार्टीका महिलाहरूसँग समन्वय गर्ने, महिलाको मुद्दामा एउटै धारणा बनाउने, छलफल गर्ने जस्ता अवसरबाट वञ्चित गराइएको हुनाले यस नियमावलीमा पनि महिला समन्वय समितिको व्यवस्था गर्न पनि म सरकारलाई सुझाव राख्न चाहन्छु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य कृपाराम राणालाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल।

0: सम्माननीय सभामुख महोदय, हामी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 को संशोधनको दफावार छलफलको क्रममा छौँ। मैले संशोधन किन राखे भन्ने सन्दर्भमा कुरा राख्न चाहे। सार्वभौम अधिकार सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक सम्मानित सर्वोच्च संस्था प्रतिनिधि सभालाई थप अनुशासित र मर्यादामा राख्न, संसदीय काम कारबाहीलाई व्यवस्थित गर्न, कानुन निर्माणको कार्यलाई सहज तुल्याउन, संसदीय गतिविधिलाई नियमबद्ध र जवाबदेह बनाउन, सरकारमाथि प्रभावकारी निगरानी राख्न, मानिने सांसदहरूको काम कर्तव्य र अधिकार निर्धारण गर्न आवश्यक हुन्छ। संसदीय गरिमालाई व्यवस्थित, प्रभावकारी एवं ओजपूर्ण बनाउन निर्माण गरिएको प्रतिनिधि सभा नियमावलीको संशोधनले समृद्ध हुने आशा र विश्वास गर्दै ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, अब म संशोधनको मूल विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। नियम 3-2 तर प्रतिनिधि सभाको बैठक स्थगित भएको अवस्थामा अधिवेशन अन्त भएमा सो सम्बन्धी जानकारी महासचिव वा निजको अनुपस्थितिमा सचिवले सूचनाद्वारा सदस्यलाई दिइनेछ भन्ने कुरा छ। त्यहाँ सूचना पत्र मात्र होइन विद्युतीय साधन एवं भन्ने शब्दावली थप्नु पर्ला कि नियम 3 उपनियम 5 थप्नुपर्ने आवश्यक देख्छु। राष्ट्रपतिले संविधानको धारा 93 बमोजिम आह्वान गरिएको प्रतिनिधि सभा एवं सङ्घीय संसदको संयुक्त बैठक नै नबसी स्थगन गर्नुपर्ने अवस्था सिर्जना भएमा कारणसहित सूचना पार्टी एवं विद्युतीय माध्यमबाट सदस्यहरूलाई जानकारी गराइनेछ भन्ने कुरा थप्नको लागि आग्रह गर्न चाहे। म स्मरण गराउन चाहन्छु, यही बजेट अधिवेशन वैशाख 17 गते सम्माननीय राष्ट्रपति महोदयद्वारा सङ्घीय संसदको संयुक्त बैठक आह्वान गरे तापनि मान्य सदस्यहरूलाई स्थगनको कुनै विशेष कारण जानकारीमा आएन। पछि मिडियाबाट बुझ्दै जाँदा अध्यादेश जारी गर्नका लागि मात्र स्थगित भएको थियो। नियम 16 सूचना दिने समय भन्ने छ। सदस्यहरूले सूचना दिँदा दिनको 11 बजेदेखि 2 बजेसम्म मात्रै राखिएको छ। त्यसो हुँदा त्यो ठाउँमा कार्यालय समयभित्र थप्नु पर्ला कि, यो मेरो संशोधन रहेको छ। अनि नियम 38 निधिता कार्यक्रम सम्बन्धी कार्यविधि उल्लेख गरिएको छ। उपनियम 3 चाहिँ उपनियम 1 बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाब छलफलको अन्तिममा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिइनेछ भन्ने कुरा छ। यहाँ निज पछि विशेष भन्ने शब्दावली थप गर्नुपर्ने छ र यहाँ नोटिफिकेसनमा विशेष अनुपस्थितिलाई चाहिँ सम्बोधन गर्नुपर्छ, उल्लेख गर्नुपर्छ। विशेष अनुपस्थिति भन्नाले स्वास्थ्य प्रतिकूल, अस्पताल भर्ना, काजक्रिया, विदेश भ्रमण वा त्यस्तै कुनै परिस्थिति जन्य अवस्थालाई जनाउँछ भनेर नोटिफिकेसनमा लेखिदिनुपर्छ। अन्तिममा म यो नियम 182 को गणपूरक सङ्ख्या सम्बन्धी छ, त्यसको उपदफा 2 र 3 हटाउनु पर्नेछ र नियम 261 अलि व्याकरण सम्बन्धी छ, त्यसमा कमा मिलाउनु पर्नेछ र यो मस्यौदालाई मैले संशोधन प्रस्तुत गरिरहँदा प्रतिनिधि सभा नियमावली मस्यौदालाई व्यवस्थित, प्रभावकारी एवं ओजपूर्ण लोकतान्त्रिक संसदीय अभ्यासलाई आत्मसात गर्दै एवं समृद्ध बनाउने आशा र अपेक्षाका साथ संशोधन पेश गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य लक्ष्मीप्रसाद पोखरेललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि मान्य सदस्य गुरुप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, नियमावलीको धारा नियमावलीको नियम 38 को एकमा वा निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्री भन्ने यो वाक्यांश हटाउनु पर्ने मेरो संशोधन छ। 38(3) वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्री भन्ने हटाउनु पर्ने मेरो संशोधन छ। 38(4) वा निजले तोकेको मन्त्री भन्ने वाक्यांश हटाउनु पर्ने मेरो संशोधन छ। यो किन गर्न पर्यो भन्दाखेरि प्रधानमन्त्रीलाई जिम्मेवार बनाउनको लागि, प्रधानमन्त्रीलाई संविधान कानुनको परिधिभित्रै राख्नको लागि यो संशोधन आवश्यक भएको हो। हामीले केही हाम्रा भोगाईहरू छन्, केही यो संसदले केही प्रधानमन्त्रीका पछिल्ला गतिविधिहरू राम्रोसँग अनुभव गरिरहेको छ, भोगिरहेको छ, देखिरहेको छ, त्यस कारणले यो संशोधन आवश्यक भयो सभामुख महोदय। जस्तो हिटलरको सन्दर्भ निकाल्दाखेरि हिटलर 1933 चान्सलर भए, उनले संसदलाई कमजोर बनाउँदै प्रतिबन्ध लगाए, दलहरूलाई कमजोर बनाउँदै प्रतिबन्ध लगाए, प्रेसलाई कमजोर बनाउँदै प्रतिबन्ध लगाए, सबै शक्ति आफैमा केन्द्रित गरे, 12 वर्ष शासन गरेर 1945 आत्महत्या गरे। इतिहासमा हिटलरलाई नकारात्मक रूपमै हेरिन्छ र हाम्रो प्रधानमन्त्री र हाम्रो सरकारले पछिल्लो समयमा संसद अधिवेशन आह्वान गरेर स्थगित गरिनु, त्यही बिचमा अध्यादेशको बाढी ल्याउनु, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउनु, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउनु, प्रेसलाई सङ्कुचित गर्न खोज्नु, आफैले ल्याएको नीति तथा कार्यक्रमप्रति उदासीन हुनु, राष्ट्रपतिप्रतिको सम्मानलाई नजरअन्दाज गर्नु, प्रधानमन्त्रीले नै ड्रेस कोड अस्वीकार गर्नु, संसद र न्यायालयमाथि नै नजर लगाउनु, केही आशंकाहरू पैदा भए नियमावलीमा संशोधन आवश्यक भयो सभामुख महोदय। हाम्रो संसदीय इतिहासमा संसदप्रति प्रधानमन्त्री कति जिम्मेदार हुनुपर्छ भन्ने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी हेलिकप्टर दुर्घटनामा परि अस्पतालमा भर्ना हुनुभएको थियो, उहाँले संसदमा जवाब दिनुपर्ने थियो, त्यसैले सभामुखसँग केही दिनपछि संसदमा आएर सम्बोधन गर्छु भनेर चिठी पठाउनुभयो, तर प्रतिपक्षले मानेन र त्यसपछि प्रधानमन्त्रीले अस्पतालको बेडबाटै संसदलाई सम्बोधन गर्नुभएको थियो। हाम्रो संसदको इतिहास त्यस्तो छ सभामुख महोदय। त्यसैले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन, प्रधानमन्त्रीलाई संविधान र कानुनको मातहतमा राख्न, प्रधानमन्त्रीलाई स्वेच्छाचारी हुन नदिन, प्रधानमन्त्रीलाई संसदीय संस्कार, संस्कृति, परम्परा र अभ्यासप्रति सचेत गराउन संशोधन आवश्यक भयो। सकिन्छ भने गरिबी, असमानता, अभाव वा यस्तै यस्तै विषयमा क्रमभङ्ग गरौँ, तर संसद, न्यायालय, संविधान, कानुन, मान्यता, अभ्यासमा क्रमभङ्गताको विषय नजोडौँ। धन्यवाद।
1: मान्य सदस्यहरू, अब संशोधनकर्ता मान्य सदस्य गुरुप्रसाद बराललाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट, त्यसपछि मान्य सदस्य क्षितिज थेबे।

सभामुख महोदय, सभामुख महोदय मार्फत म प्रतिनिधि सभा नियमावलीको मसौदासँग सम्बन्धित विधेयकको सन्दर्भमा केही कुरा राख्न चाहन्छु। सभामुख महोदय, प्रतिनिधि सभा नेपालको लोकतान्त्रिक अभ्यासको सन्दर्भमा सबैभन्दा लोकतन्त्रलाई पुष्पित पल्लवित गराउने र लोकतन्त्रलाई अझ परिपूर्ण बनाउने यो संस्था हो। यो संस्थालाई सञ्चालन गर्नका लागि आफैले बनाउने नियमावलीलाई हामीले प्रोग्रेसिभ बनाउनु पर्छ, गतिशील बनाउनु पर्छ, यसलाई अरू परम्परा र अभ्यासभन्दा उत्कृष्ट बनाउनु पर्छ। आज यो प्रस्तावित नियमावलीमा केही यस्ता विषयहरू अघि सारिएका छन् जसले हामी आफैलाई होच्याउँछ, हामी आफैलाई अमर्यादित बनाउँछ। यसको दफा 259 को जुन हामीले व्यवस्था गर्यौँ, यो व्यवस्थामा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुन सरह लागू हुनेछ भनेर लेख्यो सभामुख महोदय। अनि अलिकति तल्तिर फेरि दोस्रोमा उल्लेख गरियो, यो नियमावली प्रतिनिधि सभा सदस्यहरूको विशेषाधिकारको रूपमा रहनेछ भनियो। यसले गर्दा हामीले आफूलाई सुप्रिम बनाउन खोज्यौँ सभामुख महोदय। विशेष कानुन जसलाई अङ्ग्रेजीमा स्पेसल ल भनिन्छ, संसारका अभ्यासहरू फरक छन् सभामुख महोदय। नेपालकै सन्दर्भमा पनि विशेष अदालत ऐन 2059 छ, यस्तै नेपाल विशेष ऐन 2042 रहेको छ, जसले देशका विषम भ्रष्टाचारजन्य अपराधजन्य सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित र अन्य मुद्दाहरूलाई तहकिकात गर्ने गर्छ। आज प्रतिनिधि सभाको नियमावली मार्फत नै हामीले ती सङ्घीय कानुनहरू सरह वा सोभन्दा माथि हुने गरी जे चिजले हामीले यहाँ प्रस्तावको रूपमा राख्यौँ सभा महोदय, यसले देशको अदालत, कानुनी व्यवस्था र संविधान आफैमा लज्जित हुन्छ। यसरी हामीले आफूलाई सुपरसिट गर्न मिल्दैन सभा महोदय। मान्य सदस्यहरू अनेक क्षेत्र र जिम्मेवारीबाट आउनु भएको छ, अनेक विषय र सन्दर्भमा कानुनले प्रश्न उठाउन सक्छ, मुद्दा चल्न सक्छ, लाग्न सक्छ, त्यसको बहस पैरवी कानुनी तहकिकात सफाई सम्बन्धित ठाउँबाट लिनुपर्ने हुन्छ महोदय। त्यस बेलामा हामीले यहाँ संरक्षित गरेर कानुनद्वारा नै प्रतिबन्धात्मक प्रबन्ध गर्यौँ भने सभा महोदय, यो हामी देशको लोकतन्त्रको सबलीकरण गर्ने कुरा गरिरहेका हुँदैनौँ, देशका कानुनलाई मर्यादित बनाउन सकिरहेका हुँदैनौँ, र ती कानुनभन्दा माथि आफूलाई राख्ने कुरा त झनै लज्जाको विषय हुन्छ। त्यस अर्थमा सभा महोदय, यो नियमावलीमा उल्लेखित भएको आज 259 को क विशेष कानुन सरह हुनेछ भन्ने शब्दावली झिक्नुपर्छ सभा महोदय। त्यस्तै गरी अर्को
दुईमा

0: Somebody that when I use, Daniel.
1: मान्य सदस्यहरु अब संशोधनकर्ता मान्य सदस्य क्षितिज थेबेलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु समय 5 मिनेट त्यसपछि मान्य सदस्य कुलभक्त साक्के

सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 उपर नियमावलीमा थप्नुपर्ने व्यवस्था संशोधन प्रस्ताव राख्न चाहन्छु। पहिलो प्रस्ताव अपोजिसन डे विपक्ष दिवस व्यवस्थापन गरियो सम्बन्धमा। नेपालमा पनि विपक्ष दिवसको संसदीय जवाफदेता दिवसले संसदको जवाफदेता र प्रभावकारी प्रतिपक्षको भूमिकालाई संस्थागत गर्ने उपयोगी हुन सक्छ। प्रतिनिधि सभाको कार्य सञ्चालनलाई अझ समावेशी, उत्तरदायी र प्रभावकारी बनाउन प्रत्येक अधिवेशनमा निश्चित समय विपक्ष दिवस अपोजिसन डेका रूपमा व्यवस्था गरिनुपर्छ, जसमा प्रतिपक्षी दलहरूले राष्ट्रिय महत्त्वका विषयमा कार्यसूची निर्धारण गरी छलफल तथा निर्णय प्रक्रियामा संसदलाई सक्रिय बनाउन सकुन्। संसदीय नियमावलीमा यसलाई समावेश गर्ने पक्षमा मुख्य तर्कहरू राख्न चाहन्छु। अपोजिसन डे किन आवश्यक छ? प्रतिपक्षलाई एजेन्डा निर्धारण गर्ने अधिकार। संसदको अधिकांश कार्यसूची सरकारद्वारा तय हुने भएकोले प्रतिपक्षका मुद्दाहरू अक्सर ओझेलमा पर्छन्। अपोजिसन डेले प्रतिपक्षलाई राष्ट्रिय महत्त्वका विषयमा संसदको ध्यान आकर्षण गराउने अवसर दिन्छ। सरकारको जवाफदेहिता बढ्छ। सरकारलाई आफ्ना नीति, कार्यक्रम र निर्णयबारे संसदमा प्रत्यक्ष जवाफ दिन बाध्य बनाउँछ। संसदीय निगरानी, पार्लियामेन्ट्री ओभरसाइट सुदृढ हुन्छ। जनताका आवाज संसदमा उठ्ने सुनिश्चितता, सरकारको प्राथमिकतामा नपरेका विषयहरू पनि संसदमा छलफल हुन पाउँछन्। नीतिगत बहसको स्तर उकास्छ। केवल सरकारका विधेयकहरूमा केन्द्रित हुने प्रवृत्ति घट्छ। वैकल्पिक नीति र दृष्टिकोणमाथि गम्भीर बहस हुन्छ। संसदलाई जीवन्त र प्रभावकारी बनाउँछ। संसद केवल सरकारी निर्णय अनुमोदन गर्ने संस्था नभई नीति बहसको केन्द्रको रूपमा स्थापित हुन्छ। नेपालका लागि समावित व्यवस्था, प्रत्येक अधिवेशनमा 3-5 दिन विपक्षी दिवस छुट्याइयोस्। समयको बाँडफाँड प्रतिपक्षी दलहरूको प्रतिनिधित्वले अनुपातमा आधारमा गर्ने, ती दिनको कार्यसूची प्रतिपक्षी दलले निर्धारण गर्ने, प्रस्तावमाथि अनिवार्य छलफल र मतदानको व्यवस्थापन गर्ने, सरकारको लिखित र मौखिक जवाफ दिन बाध्य बनाउने। यो प्रस्ताव राख्दै गर्दा सभामुख महोदय, विगतमा प्र्याक्टिसमा आएका र नियमावलीमा भएका प्रतिपक्षको अधिकार र भूमिकामा क्वेसन नउठोस् पनि भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, दोस्रो प्रस्ताव पार्लियामेन्ट्री एकाडेमी, संसदीय प्रशिक्षण प्रतिष्ठान वा संसदीय अध्ययन तथा प्रशिक्षण प्रतिष्ठान। नेपालमा पार्लियामेन्ट्री एकाडेमी, संसदीय अध्ययन तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमले संशोधन प्रस्ताव राख्न चाहन्छु। संसदीय एकाडेमी भन्नाले संसदीय कर्मचारी समिति, सचिवालय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई संसदको काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान, सिप र क्षमता विकास गर्ने विशेष संस्थागत व्यवस्था हो। यसको उद्देश्यले केवल सैद्धान्तिक शिक्षा दिनु नभई संसदको दैनिक कार्य सम्पादनलाई व्यावसायिक, प्रभावकारी, उत्तरदायी बनाउनु हो। किन आवश्यक छ? नेपालमा प्रत्येक निर्वाचनपछि धेरै संसद पहिलो पटक निर्वाचित हुन्छन्। उनीहरूलाई विधेयक कसरी अध्ययन गर्ने, संशोधन कसरी प्रस्ताव गर्ने, बजेटको प्रभावकारी समीक्षा कसरी गर्ने, संसदीय समितिलाई कसरी सञ्चालन गर्ने, सरकारलाई प्रभावकारी रूपमा जवाफदेही कसरी बनाउने जस्ता विषयमा व्यवस्थित प्रशिक्षण आवश्यक हुन्छ। सम्भावित कार्यक्षेत्र, नवनिर्वाचित संसद अभिमुखीकरण, संविधान र संसदीय व्यवस्था, संसदका नियमावलीका व्यवस्था।

0: कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: समयको ख्याल राखौं।
1: स्वागत छ नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
2: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने।
3: पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
1: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि दर हासिल गर्ने, निजी विद्यालयमा शुल्कमा 3% योगदान उचित रहेको दावी।
2: नेपालमा 12 वर्ष मुनिका बालबालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तिजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीको ज्यान गुमाउँदै।
1: श्रीलङ्काले इन्धनको मूल्य झन्डै 6% बढायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने।
2: र साफ महिला च्याम्पियनसिपमा नेपाल र श्रीलङ्काको खेल चल्दै, आइपिएल क्रिकेटको उपाधिका लागि आज राति बेङ्गलुरु र गुजरात बीच प्रतिस्पर्धा।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएर र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो।
3: लिपुलेक, लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वे

0: नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटो भन्दा छिटो जानकारी गराउन माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमा बारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौँ भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराएको बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाइ छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खडा गरेको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानव अधिकार आयोगको प्रतिवेदन बारे काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिस अनुसार अघि बढ्ने बताउनुभयो।
1: देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
0: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
1: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जङ्गललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जङ्गली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुनसक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
0: यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेसन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिटभन्दा माथि 5% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रुपियाँमा 5 रुपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिकिर छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटलाई कुल गृहस्थ उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्र रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै उहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै उहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको उहाँको दावी छ। यसै गरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्ग माथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जाजरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21 खर्बको बजेटभन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सडक, विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै उहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँले शुक्रबार 21 खर्ब 24 अर्ब रुपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
0: यसैबीच नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिनटेक मार्केट प्लेस सञ्चालनको अवधारणा अघि सारेको बताउनु भएको छ।

0: अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गभर्नर पौडेलले नेपालको विदेशी मुद्रा सञ्चित अहिले उच्च रहेको तर प्रतिफल 4% भन्दा कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्यतया 6-7 महिनाको आयात धन नपुग्ने सञ्चित पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढीको सञ्चित छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएमसीको संरचनाबारे अन्तिम निर्णय भई नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
1: नेपालमा 12 वर्ष मुनिका बालबालिकामा पनि चुरोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3,000 बालबालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 मुनिका बालबालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बालबालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोसिस गरे पनि नसकिरहेको बताएका थिए। यसै गरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80,00,000 मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति दिनजेल हामीले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने, सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी विद्यालयमा विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी, नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। उहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
0: न्यायाधीशलाई निशुल्क कानुनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्द विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानुन मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्यादा क्रममा कानुन मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानुनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्न सर्वोच्च अदालतले सरकार समक्ष प्रस्ताव गरेको छ।
1: चालु आर्थिक वर्ष सकिन अब 1.5 महिनाभन्दा कम समय बाँकी छ। अझ चालु वर्षमा सम्पन्न गर्नुपर्ने निर्माण कार्यका योजनाहरूको काम गर्न त 1 महिना जति समय पनि बाँकी छैन। असारको तेस्रो हप्तामा योजनाको फरफारक गर्नुपर्ने भएकाले यस बेला देशभर निर्माण कार्य तीव्र गतिमा हुनुपर्ने हो। अघिल्ला वर्षहरूको यो समयमा देशभर निर्माण कार्य यति तीव्र हुन्थ्यो कि जनशक्तिदेखि प्राधिकरण उपकरण पाउनै मुस्किल हुन्थ्यो। सामग्री जनशक्तिको भुक्तानी लगायतका कारण बजारमा प्रशस्त पैसा जाँदा अरू व्यापार पनि बढ्थ्यो। तर यस वर्ष अहिले त्यस्तो अवस्था छैन। निर्माण व्यवसायहरू यही बेला निर्माण होलिडेको कुरा गरिरहेका छन्। किन यति बेला निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्यो भनेर साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेलाई सोध्नु भएको छ।
8: मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि इन्धन लगायत बिटुमिन र निर्माणजन्य सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। त्यो कारणले गर्दाखेरि व्यवसायीले काम गर्न सकेन। सरकारलाई यसको लागि मूल्य समायोजन गरिदिनु भनेर हामीले पटक पटक फागुनको 15 गतेदेखि यो मूल्य वृद्धि भएको अवस्था रहेको छ भने अहिलेसम्म पनि सरकारले मूल्य समायोजन गरेको छैन। सरकारले 15 दिनभित्र मूल्य समायोजन गरेर व्यवसायीलाई सुविधा दिन्छु र काम अगाडि बढाउनुहोस् भनेर चाहिँ आश्वासन दिएको थियो। आजसम्मको मितिसम्म आश्वासन बाहेक अरू केही मिलेको छैन।
9: किन समाधान हुन सकेको छैन अहिलेसम्म पनि?
8: समाधान सरकारले गर्ने कुरा हो। यो मूल्य समायोजन भन्ने कुरा सरकारले चाह्यो भने, सरकारका कर्मचारीहरू चाहे भने 3 घन्टाभित्र सम्पूर्ण भारत लगायत अरू देशहरूमा जसरी मूल्य समायोजन भएको छ त्यो किसिमको समायोजन हाम्रो नेपालमा पनि इन्धनको समायोजन नेपाल आयल निगमले गरेको छ भने यस्तै किसिमको समायोजन गरिदियो भने हामीले निर्माण क्षेत्र चलायमान गर्न सक्छौँ। अहिले हेर्दाखेरि सम्पूर्ण नेपालका निर्माण कार्यहरू ठप्प छ। निर्माण कार्यहरू अगाडि बढ्न सकेका छैनन्। निर्माण व्यवसायले काम अगाडि गर्न सकेका छैनन्। मूल्य वृद्धि सँगसँगै अहिले फेरि मूल्य वृद्धि त भयो तर त्यसमा फेरि अहिले निर्माण सामग्रीको अभाव भएको छ। बिटुमिन पाउन सकेको छैन। हामीले बाटोमा युज गर्ने माटो जुन हामीले बुटोल गुरुसिङे खण्डमा पनि हामी गर्न सक्छौँ त्यसमा माटो पाउन सक्ने अवस्था भएको छैन भने यस्तो अवस्थामा चाहिँ निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था छैन र नेपाल राज्यभरिका लगभग 30,000 आयोजनाहरू बन्द छन्।
9: सार्वजनिक खरिद ऐन प्रति पनि तपाईहरुको अलिकति असन्तुष्टि थियो, यो ऐन कार्यान्वयन भएन भनेर।
8: सार्वजनिक खरिद ऐन नेपाल सरकारले 2083 वैशाख 17 गते ऐन संशोधन गरेर दोस्रो संशोधन लिएर आयो। यसबाट हामीले भनेको सबैभन्दा ठुलो कुरा लो बिडिङलाई एडजस्ट गर्न सकेको छैन। अहिले 40-50% घटेर काम गर्दाखेरि कुनै पनि कामहरू क्वालिटी काम हुन सक्दैन, समयमा निर्माण कार्य गर्न सक्दैन र व्यवसायी पनि बदनाम भएको छ, सरकार पनि बदनाम भएको छ अत्यधिक घट्ने कारणले गर्दाखेरि त्यसलाई सम्बोधन गर्न सकेन। त्यसै गरेर हरेक महिना महिनामा भुक्तानी गर्नुपर्ने सिस्टमहरू थियो, त्यो सिस्टमलाई पनि सुधार गर्नुपर्ने अत्यावश्यक छ। सबैभन्दा जटिल कुराहरू रुग्ण आयोजना जुन 70-72 सालदेखि नै भूकम्पदेखि नै अहिलेसम्म सरकारले काम गर्न नदिएको, भुक्तानी नदिएका, जग्गा प्राप्ति नभएका, वन आदिका अवस्था, युटिलिटी रुखहरू काट्ने समस्याहरू चाहिँ सरकारले समाधान नगरेको कारणले गर्दाखेरि धेरै लामो समय चाहिँ रुग्ण आयोजना थियो। त्यो रुग्ण आयोजनालाई एक पटकको लागि सुविस्ताको आधारमा ठेक्कालाई फरफार गरिदिनु पर्ने ठुलो समस्या छ। यो नेपाल सरकारले जबसम्म रुग्ण आयोजनाहरूलाई व्यवस्थापन गर्दैन तबसम्म यो सरकार पनि बदनाम हुने, व्यवसाय पनि बदनाम हुने हुन्छ। यसलाई पनि यो अहिले खरिद ऐनमा आएन। यसै गरेर खरिद ऐन पूर्वाधार मैत्री ऐन हुनुपर्छ, त्यो पूर्वाधार मैत्री हुन सकेको छैन। पूर्वाधार मैत्री भयो भने बल्ल विदेशीहरू पनि आएर नेपालमा काम गर्न सक्छन्, नेपाली पनि काम गर्न सक्छ। यो देशको कारणले ऐनको कारणले गर्दाखेरि धेरै हामीले धेरै अगाडिदेखि नै सङ्घर्ष गर्दै आएको विषय पनि यो हो। संशोधन गर्दाखेरि नयाँ सरकार आएको छ, अब पक्का पनि संशोधन गर्छ भन्ने हामीले विश्वास गरेका थियौँ, यसले समस्या समाधान गर्न सकेन।
0: हुनुहुन्थ्यो नेपाल निर्माण व्यवसाय महासङ्घका महासचिव शिवहरि घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: ओपिडी सेवा,
10: विशेषज्ञ ओपिडी सेवा,
11: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
11: फिजियोथेरापी सेवा,
10: अकुपंक्चर सेवा,
11: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
11: पूर्व कर्म पञ्चकर्म सेवा,
10: छार सूत्र सेवा,
11: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98-514-2403।
12: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुने छन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रुपियाँले बढेको छ। भाव बढेर सुन आज तोलाको 3,11,100 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रुपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि तोलामा 305 रुपियाँ बढेको छ। शुक्रबार तोलाको 5,040 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,000 345 रुपियाँमा कारोबार भइदिएको महासंघले जनाएको छ।
0: चुरी तथा वन जंगल संरक्षण अभियान नेपालले चुरी क्षेत्रमा बढ्दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरी क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरुभूमिकरण हुने खतरा बढेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो।
1: सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अस्ति दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा माटो तथा घेग्रान खसेपछि यस सडक खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारी किमाथाङका सडक खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक सञ्जाल हो। सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक गाडी समेत प्रभावित भएका छन्।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका 1 जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परि गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बिओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर, स्थानीय 56 कथित बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डिएसपी वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जानाथ पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गर्ने गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी सुरु गरेको डिएसपी सिंहले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः घटाउने उद्देश्यले यो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410 बाट 434 रुपियाँ र डिजेलको मूल्य 392 बाट 407 श्रीलङ्काली रुपियाँ कायम भएको छ। आइएमएफले श्रीलङ्कालाई दिएको 2.90 अर्ब अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69.50 करोड को किस्ता जारी गरेको केही दिनपछि मूल्य वृद्धि गरिएको हो। राष्ट्रपति अनुराग कुमार दिशा नायकेले आइएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने उल्लेख छ। विश्लेषकहरूका अनुसार मध्य पूर्वको तनावले ऊर्जा आपूर्तिमा असर परी आयातमा निर्भर श्रीलङ्काको अर्थतन्त्रमा थप दबाव परेको छ। सन् 2022 $46 अर्ब विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट भए यता श्रीलङ्का आइएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनसिपमा अहिले नेपाल र श्रीलङ्का खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रङ्गशालामा समूह एकको अन्तिम खेल नेपाल र श्रीलङ्का खेलिरहेका हुन् यसअघि गएको भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बङ्गलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भुटान र श्रीलङ्का छन्। यस्तै समूह बीमा साबिक विजेता बङ्गलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष 2 सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 हुनेछ।
1: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनौट हुन असफल भएको छ। आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डिएलएस नियमका आधारमा 5 पराजित भएपछि नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले 7 5 गुमाएर 50 बनाएको थियो। डिएलएस नियममा 7 43 रनको लक्ष्य पाएको चीनले 5 गुमाएर अन्तिम ओभरमा भेटायो। नेपाललाई हराएसँगै चीन एसियन खेलकुदमा छनौट भएको छ। यस्तै यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेसिया पनि छनौट भएका थिए। यसैबीच चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय सुरुवात गरेको छ। सिङ्गापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर दुई बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो।
0: र 19औं संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेङ्गलुरुले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आइपिएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसिबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022मा उपाधि जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
0: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी,
1: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तिजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीले ज्यान गुमाउँदै,
0: श्रीलङ्काले इन्धनको मूल्य झण्डै 6% बढायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने,
1: र साफ महिला च्याम्पियनसिपमा नेपाल र श्रीलङ्काको खेल चल्दै, आइपिएल क्रिकेटको उपाधिका लागि आज राति बेङ्गलुरु र गुजरात बीच प्रतिस्पर्धा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो
1: न पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: माडीकी पत्रकार दीप्ति विश्वकर्मा विक्रम परियारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भरतपुर महानगर समितिको सभापतिमा सिकागीवाली निर्वासित कृष्णनगर माविलाई पराजित गर्दै सोमेश्वर मावि विद्यालय स्तरीय छात्र तर्फको फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश सशस्त्र प्रहरीका एक जवानसहित दुईजना बेपत्ता पहिलो पटक सांसदहरूको प्रश्नको जवाब दिन उभिएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा शाहले दिनुभएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्षहरूका सम्पाङले कडा प्रतिक्रिया प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिसाको दुरूपयोग रोक्न कडा निर्देशन धवल संशय राणाले छोडे राप्रपा नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा स्वदेश एफएम माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दीप्ति विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित विक्रम परियार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर पत्रकारिता गर्दै आउनुभएका विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो पुरस्कार सोमबार काठमाडौँको चन्द्रगिरीमा आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान हुनेछ पत्रकारिता मार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू उजागर गरेको योगदानको कदर स्वरूप उहाँलाई सम्मान गर्न लागि जनाइएको छ स्वदेश एफएम र माडी क्षेत्रका सञ्चारकर्मीहरूका लागि यो सम्मान गौरवको विषय बनेको छ राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नुभएको हो पत्रकार विक्रम परियारको 2080 चैत्र पहिलो साता बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा निधन भएको थियो अन्नपूर्ण पोस्ट रेडियो पूर्वी रुकुममा कार्यरत परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो राष्ट्रिय स्वतन्त्र पार्टी रासपा भरतपुर महानगर समितिको सभापतिमा सीता गेवाली निर्वाचित हुनुभएको छ शनिबार सम्पन्न प्रथम महानगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा गेवालीले 335 मत प्राप्त गर्दै विजयी हुनुभएको हो उहाँका निकटतम प्रतिस्पर्धी सुभाष गैरीले 256 मत प्राप्त गर्नुभएको थियो यस्तै उपसभापतिमा दिवाकर राज श्रेष्ठ 366 मतसहित निर्वाचित हुनुभएको छ उहाँका प्रतिस्पर्धी इन्दिरा बरालले 209 मत प्राप्त गर्नुभएको थियो सचिव पदमा सूर्यराज अधिकारीको मात्रै उम्मेद्वारी परेपछि उहाँको निर्विरोध निर्वाचित हुनुभएको हो सहसचिव पदमा शिवराज सुवेदी 426 मतसहित विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी बोधनाथ सुवेदीले 130 मत प्राप्त गर्नुभएको थियो कोषाध्यक्ष पद भने पछि मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ अधिवेशनबाट पुरुष 10 दलित 1 र महिला 8 गरी 21 निर्वाचित सदस्यसहित 13 सदस्य नयाँ कार्य समिति गठन गरिएको छ कार्य समितिका 2 सदस्य भने पछि मनोनित गरिने व्यवस्था रहेको छ रासपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्नुभएको थियो शिक्षासँगै खेलकुद भन्ने नारासहित सञ्चालन भएको विद्यालय स्तरीय छात्रातर्फको फुटबल प्रतियोगिता छात्रतर्फको फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कृष्णनगर माविलाई पराजित गर्दै सोमेश्वर मावि सेमी फाइनलमा प्रवेश गरेको छ सोमेश्वर मावि र कृष्णनगर मावि भिडेकोमा निर्धारित समयसम्म कृष्णनगर माविलाई 2 गोल अन्तरले पराजित गर्दै सोमेश्वर मावि विजयी भएको हो प्रतियोगिता अन्तर्गत भोलि सोमबार छात्रतर्फ जनकल्याण मावि र खैरनी मावि भिड्ने खेल तालिका रहेको छ यसै गरी नवौं राष्ट्रिय भलिबल स्थापना दिवस 2083 को अवसर बारे माडीको बसन्तपुरमा युवा विद्यार्थी तथा महिला विद्यार्थी समूह जारी भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार माडी 2 माडी 4 सोझो सेटले पराजित गरेको छ देश खबरमा अब केही राष्ट्रिय खबरहरू प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभामा पहिलो पटक सांसदहरूको प्रश्नको जवाब दिन उभिनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा परेको छ विशेष गरी लिपुलेख र लिम्पियाधुराको विवादबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति संसदमा निकै आलोचित बनेको हो आइतबारको बैठकमा नेपाल भारत सीमा विवाद र छिमेकी राष्ट्र चीनको विकास अवस्थाबारे उहाँले दिनुभएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष पक्षी दल लगायत अन्य सांसदहरूले गम्भीर आपत्ति जनाउनु भएको हो काङ्ग्रेसकी सांसद बासना थापा र एमालेका सांसद रमेश मल्ले सहित अन्य सांसदहरूले यसलाई गैर जिम्मेवारी र राष्ट्रिय हित विपरीत भएको टिप्पणी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन् बिना कुनै आधार वा आधिकारिक प्रमाण यस्तो गम्भीर दावी गर्नुले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा समेत असर पुग्न सक्ने उनीहरूको चिन्ता रहेको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कडा प्रतिक्रिया जनाउनु भएको छ। प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनेपछि सामाजिक सञ्जाल मार्फत सम्पाङले उहाँलाई हुतियारा भन्दै कडा आलोचना गर्नुभएको हो। प्रधानमन्त्रीको सम्बोधनका लागि बोलाइएको बैठकबारे पूर्व जानकारी नभएकाले आफू संसद बैठकमा उपस्थित हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच सीमाविद बुद्धिनारायण श्रेष्ठ नेपालले भारतीय जमिन मिसेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जिकिर गर्नुभएको छ। प्रधानमन्त्रीले संसदमा बोल्नु भएको मैले पनि सुने। श्रेष्ठले भन्नुभयो नेपालले भारतको जमिन मिसेको र अतिक्रमण गरेको छैन। तराई क्षेत्रमा सीमापार जोतकमोत भएको कुरालाई प्रधानमन्त्रीले त्यसरी बुझ्न नहुने श्रेष्ठको भनाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन्। उहाँले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताउनु भएको हो। बिहिबार अपील जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा डाक्टर राणाले विगत 4 वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गर्नुभयो। गत पुस अन्तिम साता सम्पन्न नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पार्टीको विधान परिवर्तन गरेको छ। विधान महाधिवेशनबाट पार्टी नेतृत्व समेत परिवर्तन गरेको काङ्ग्रेसले विधान समेत परिवर्तन गर्दै 9 नयाँ व्यवस्था राखेको हो। नेपाली काङ्ग्रेसको विधान 2017 11 पटक संशोधन गर्दै काङ्ग्रेसले 9 नयाँ व्यवस्था राखेको हो। विधानमा 2082 भदौ 23 र 24 गते भएको चेन्जी आन्दोलन, पार्टीबाट निर्वाचनमा उम्मेद्वार छान्न प्राइमरी इलेक्सन, पार्टी प्रवेशमा ल्याटरल इन्ट्री, पार्टीको लिडरसिप एकाडेमी, जनप्रतिनिधिलाई फिर्ता बोला आउन सक्ने सहितका 9 व्यवस्था विधानमा राखिएको हो। राष्ट्रसभाबाट निर्वाचन सम्बन्धी 2 विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरिएको हो। यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद आशिका तामा आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रश्नको जवाब दिएर बाहिरिएपछि विपक्षी दल एमाले श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाउनु भएको थियो। तामाङ आफ्नो सिटबाट उठेर अगाडि बढ्न थालेपछि उहाँलाई रासपाकै सांसदहरूले रोक्नु परेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीको प्रश्नको जवाब दिँदै भिजिट भिसामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराउनुभयो। रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाइएका 453 जनालाई नेपाल फर्काइएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल कुशीनगर पुग्नु भएको थियो। मल्ल नेतृत्वको टिमले नेपाली नागरिकलाई शनिबार बेलहिया नाका हुँदै भैरवा ल्याएको छ। भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँ शारीरिक र मानसिक यातना भोगिरहेकाहरूलाई उद्धार गरिएको प्रहरी अधिकृतहरूको भनाइरहेको छ। र डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 सशस्त्र प्रहरीका 1 जवानसहित 2 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरीकाले डडेलधुराका अनुसार बेपत्ता हुनेमा परी गाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बिओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डिएसपी वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको डिएसपी सिंहले जानकारी दिनुभयो।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 66% मापन गरिएको छ। माडीकी पत्रकार दिप्ति विश्वकर्मा विक्रम परियारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा भरतपुर महानगर समितिको सभापतिमा सीता गेवाली निर्वाचित। कृष्णनगर माविला पराजित गर्दै सोमेश्वर महाविद्यालय स्तरीय छात्रतर्फको फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। सशस्त्र प्रहरीका एक जवानसहित 2 जना बेपत्ता। पहिलोपटक सांसदहरूको प्रश्नको जवाब दिन उभिएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा। शाहले दिनुभएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कडा प्रतिक्रिया। प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिसाको दुरुपयोग रुक्न कडा निर्देशन। धवल शमशेर राणाले छोड्दै राप्रपा। नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5570 2640।
2: It's 7 o'clock. अहिले 7 बजे को छ।
3: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अनिवार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, व्यतिथि हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू संघको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्म आर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो।
7: सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
3: यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो।
7: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एकाना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ, त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबान्न पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरुम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो दुईटा तिनवटा मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।

0: Zona Rachnando organizat.
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
2: साँच्चैकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चैकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ अनि बल्ल हामी साँच्चैकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्योलपूर्ण अवस्था देखिएको थियो। रोस्टममा पुग्न साथ सभामुख टोल प्रसाद अर्यालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल ऐन महरले नियमापत्ति गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्नुभएको समितिको प्रतिवेदनमा छलफल भएको छ। छलफलमा सांसदहरूले संसदमा महिला सांसदको भूमिका प्रभावकारी बनाउन विशेष व्यवस्था राख्नुपर्ने, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई प्राथमिकता दिनुपर्ने, संविधान र प्रचलित कानूनहरूसँग विरोधाभास हुने गरी सांसदको विशेषाधिकार सम्बन्धी प्रावधानहरू राख्न नहुने, शून्य समय लगायत जनजीवी का सवाल उठान हुने समय सीमा बढाउनु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरुङ, पूजा चौधरी, मीना सिंह रखाल, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष 2030

0: 84 को बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जीडीपी को सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
1: हामीले त्यो वाञ्छित सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 खर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जिडिपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जिडिपी 74.58 छ, त्यो अलिकति तल पनि हुनसक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30% माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जिडिपीको सापेक्षतामा सानै बजेट आएको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
1: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुरिरहेछ, उनीहरूको बिलमा 150 युनिट खपत गर्ने जम्मा त्यो 5 वर्षको भिएटी 5 वर्षको भिएटीले 24 रुपियाँ बढ्ने हो मासिक। अर्को ब्यान्डमा हेर्नुहोस् 151-250, मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पर्दैछ। 5% भने पनि 5% कहिले पनि लागु भएन, किनकि पहिले 50 युनिट त फिस, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न, यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
0: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.66 अर्ब रुपियाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड रुपियाँ बराबरको लगानी गरिने जनाइएको छ। अमेरिकी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उपविदेश मन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, संचार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो। अस्पतालले उहाँमा निमोनियाको संक्रमण देखिएको र उपचार प्रक्रिया सुरु गरिएको जनाएको छ। उहाँलाई 2-3 दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि अस्पतालले जनाएको छ। धनकुटाको पाखरीवासमा सुरु गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य समस्या को उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुसी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हटाएको छ। दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बालबालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानुनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ।
3: कार्यक्रम जटिल हो, खास उद्देश्य ज्येष्ठ नागरिक, दलित, महिला, त्यसमा अशक्तहरूलाई चाहिँ सेवा पुगोस् भन्ने उद्देश्यले।
2: पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले सुरु गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3,00,000 रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आगमन बढेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक बिदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स IRGC नौसेनाले होर्मुज जलडमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। IRGC नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियमन उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै अमेरिकाको नौसेनाले जलडमरू मध्येको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरुद्ध गर्ने कुनै पनि प्रयास गरेमा कडा सैन्य कारवाही हुने पनि स्पष्ट चेतावनी दिएको छ। यसैबीच समुद्री स्रोत सम्बन्धी एक अन्तर्राष्ट्रिय निकाय मार्फत जारी सूचनामा हर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन WHO का महानिर्देशक टेड्रोस अधानोम ग्रेबेयेसुसले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कंगोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित उक्त संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तु भन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रति तोला 20,500 रुपियाँले बढेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रुपियाँ प्रति तोलामा कारोबार भएको सुन आइतबार बढेर 3,11,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रुपियाँले बढेर 5,345 रुपियाँ प्रति तोलामा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 2-0 गोलको जित निकाल्यो। नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो। दुई खेल खेलेको नेपालले 100% नतिजा निकाल्दै 6 अङ्कका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भूटानलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी समूह बीबाट भूटान उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको छ। भूटानले 3 अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको हो। थप खेल समाचार रमेश टमटाबाट।
6: नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरुद्ध 221 रनको शानदार जित निकालेको छ। आइतबार सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे।
0: अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ समर्पण राष्ट्रका लागि। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: सोन राष्ट्रिय निकुञ्जका
1: रोशन किन सक्छ। घाँस खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 5 50 92 60 र वेबसाइट chitawannationalpark.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98 5 50 54 206, 98 5 11 00 91, 98 5 50 63 387 वा 98 41 58 72 48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495,
7: मोबाइल 98 5 50 64 040 र 98 5 50 65 260।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2000

0: आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वारा अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
1: हाम्रो प्रतिनिधि सभा नियमावली 2079
0: बजेट नछुट्याइएकोमा पनि चिन्ता,
1: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
0: साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता, एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले

0: छ नियमावली 2079
1: बजेट नछुट्याइएकोमा पनि चिन्ता
0: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
1: साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा श्रीलङ्कालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित। यस्तो बेलामा सबैभन्दा बढी पनि चिन्ता
0: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
1: साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा श्रीलङ्कालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित। यस्तो बेलामा सबैभन्दा बढी सरसफाइमै ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी र सुशासनका विषय उठेका थिए। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्प्यादुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
3: प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कारवाहीको प्रक्रिया पनि सुरु गर्नु।
4: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
2: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति 2 वर्ष सारिएको तथा गरिबका लागि शिक्षा
3: सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कारवाहीको प्रक्रिया पनि सुरु गर्नु।
4: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
2: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर यस्तो रणनीति 2 वर्ष सारिएको तथा गरिबका लागि शिक्षा र स्वास्थ्य, नेपालीलाई मतदान अधिकार र सूत्र सफ्टवेयरको समस्या बारे प्रश्न गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणाली बारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
5: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आइटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रण बारे सरकारको प्रगति बारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
6: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक सुरु हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक सुरु हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका
0: छन्।
6: होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्ति प्रति कांग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कडा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
7: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो र देशको शिर यसले झुकाएको छ।
8: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
6: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाइले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50 लाख भन्दा बढी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा मोटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने रोगको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थ पनि एक रहेको बताउनुभयो।
0: यस सुर्तीजन्य पदार्थ कारण विश्वभर हरेक वर्ष करिब 80 लाख मानिसको मृत्यु हुने गरेको छ। है नेपालमा मात्र वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा समेत ठूलो क्षति पुर्याएको छ। नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सेन 2068 लगायत विभिन्न कानुनी तथा नीतिगत व्यवस्था लागू गर्दै आएको छ। नेपाल वर्ल्ड हेल्थ अर्गनाइजेसनको WHO फ्रेमवर्क अनि कन्भेन्सन अन टोबाको कन्ट्रोलको पछि राष्ट्रका रूपमा सुर्ती नियन्त्रणका अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
6: काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत सजिलै काट्न सकिने भएको छ। पूर्व यातायात व्यवस्थापन प्रणालीले यात्रुलाई सहज सेवा दिन यो व्यवस्था लागू गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने गरी 81 सार्वजनिक सवारी साधनमा GPS प्रणाली र CC क्यामेरा जडान गरिएको छ। सरकारले सार्वजनिक सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले आफ्ना बसमा यी सुविधा विस्तार गरेको हो। साझा खबरमा अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा श्रीलंकालाई 2-0 हराउँदै समूह विजेता बनेको छ। आज भारतको गोवामा भएको खेलमा नेपालले दोस्रो जित निकालेको हो। यसअघि नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी फाइनलमा पुगेको छ र अब अर्को समूहको उपविजेतासँग खेल्नेछ। र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। नेपालले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जवाफी ब्याटिङमा चीन 92 रनमै अल आउट भयो।
1: सुशीला श्रेष्ठ। हिमाली तथा दुर्गम जिल्लाहरूमा करिब 30% भन्दा बढी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि परम्परागत उपचार पद्धतिमै निर्भर।
9: सुरुमा त के अरे यो दुई किसिमले रोग पत्ता लगाउन सक्नु पर्यो। एउटा त नारी छामेरा छ, हेरेर थाहा हुन्छ।
1: परम्परागत आम्चे चिकित्सा प्रणाली ग्रामीण स्वास्थ्य सेवाको महत्वपूर्ण आधार रिपोर्टसँगै सम्वाद श्रृङ्खला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। एक अध्ययन अनुसार हिमाली तथा दुर्गम जिल्लाका करिब 30% भन्दा बढी नागरिक प्राथमिक स्वास्थ्य सेवाका लागि अहिले पनि परम्परागत उपचार पद्धतिमै निर्भर छन्। आज पनि कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा परम्परागत आम्चे वा सुवा रिङ्बा चिकित्सा प्रणाली महत्वपूर्ण रहेको छ।
14: मुगुको मुगुम कार्मरङ गाउँपालिका एक दोल्फुका 77 वर्षीय छिरिङ टुन्डुप लामाले 12 वर्षको उमेरदेखि नै आम्ची सेवा सुरु गर्नुभयो। आम्ची सेवा प्राय हिमाली क्षेत्रमा दिने परम्परागत चिकित्सा सेवा हो। अहिले पनि उहाँले पुस्तौंदेखि सिकेको जडीबुटी ज्ञान प्रयोग गर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ।
15: 12-13 देखि लागेको यतिसम्मलाई घरमा अब 2-3 बाढी अनि जडीबुटीकै छ, सबैले राम्रो भयो।
14: आम्चीहरूले हिमाली क्षेत्रमा पाइने करिब 1000 भन्दा बढी प्रजातिका जडीबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा छ। उनीहरूले अनुभव, आध्यात्मिक ज्ञान र पुस्तान्तरण भएको सिपको आधारमा रोगको पहिचान र उपचार गर्ने गर्दछन्। मुगु, हुम्ला र डोल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ। सुवा रिक्पा चिकित्सक जिक्मे लामा यो प्रणाली केवल उपचार मात्र नभई संस्कृति र जीवनशैलीसँग जोडिएको ज्ञान प्रणाली भएको बताउनुहुन्छ।
16: ट्याब्लेट खानु भन्दा यो आम्चीको औषधि खानुलाई एकदम प्राथमिकता दिन्छन्। हिमाली जडीबुटीदेखि लिएर यो के अरे तराईमा हुने यो झङडुक्का औषधिहरू चिनारी भएको छ र यसलाई धेरै अध्ययन नै गर्नुपर्छ। सुरुमा त के अरे यो दुई किसिमले रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी छामेरा हेरेर थाहा हुन्छ।
14: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन्। आयुर्वेद चिकित्सा परिषद काठमाडौँ का निमित्त रजिस्ट्रार दीपक भण्डारी,
17: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कारण भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नो एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन, आफ्नै कानुन, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ, गर्नुहुन्छ होला।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रबन्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा खरेल र सुबारिकपा चिकित्सक पुष्पराज लामा,
18: प्राकृतिक चिकित्सा, होमियोप्याथी, युनानी, यो सबैलाई आधारभूत स्वास्थ्य सेवा दिशामा पनि यिनीहरूलाई समेटेरै लाने भन्ने ध्येय छ।
19: प्रकृतिलाई माया गर्नु भनेको हामीलाई माया गर्नु होइन, त्यस्तो सम्बन्ध भनौँ न, हामीले प्रकृति र आफ्नो मौलिक चिकित्साहरूलाई संरक्षण प्रवर्धन अध्ययन अनुसन्धानमा सहयोग गर्यो भने छुट्टै योगदान हुनेछ।
14: प्रदेश तथा स्थानीय तहले पनि आम्चीको अभिलेखीकरण तालिम र संरक्षण कार्यक्रम पनि सुरु गरेका छन्। मुगुमा मात्र दर्जनौ आम्चीहरूको विवरण संकलन भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख डाक्टर रूपेश सोनामले बताउनु भयो।
20: आम्ची सम्बन्धी नै एकजना कर्मचारी राखेर उहाँहरूले चाहिँ हिमाली भेगमाहरू गएर जस्तै डोल्फु, मुगु, कार्मारोङ गाउँपालिकाको माङ्री लगायतका ठाउँहरूमा गएर कुकुरले चाहिँ कतिजनाले चाहिँ आम्ची स्वास्थ्य प्रवर्धन गर्न लागि गर्नु भएको छ अथवा आम्ची चिकित्सा अप्नाइराख्नु भएको छ गरिराख्नु भएको छ उहाँको चाहिँ अभिलेखीकरण गर्नको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
14: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कार्मारोङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
21: आम्चीलाई हाम्रो आम्चीहरू अनि हाम्रो यहाँ वडा नम्बर एकदेखि नौसम्मको हात जोड्ने चाहिँ गरिब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छु सर, हामी लाग्छु, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि सँगैमा जानुपर्छ कि हामी चाहिँ लाग्छु।
14: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगढी।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका समयमा बालबालिकाको स्वास्थ्यमा बढी ध्यान दिन आवश्यक,
22: लुगाहरू नलाउने, झ्यालहरू खोल्ने, अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
1: विज्ञसँगको कुराकानी सहित हाम्रो पालो बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
25: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
26: नमस्कार, म सन्तोष। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 104 खण्डमा छौं। पछिल्लो समय तराईका जिल्लामा गर्मी बढेको छ। सरदर ताप करिब 40 डिग्री सेल्सियस पुगेको छ। अत्यधिक गर्मी बढेको अवस्थामा बालबालिकाको स्वास्थ्यको ख्याल कसरी गर्ने, बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
22: गर्मीमा हुन सक्ने भनेको हिट स्ट्रोक एकदमै तपाईँको अब तराईमा एकदमै बढी गर्मी हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने डिहाइड्रेसन हुने र त्यसैले गरेर चाहिँ फेन्ट जस्तो हुने हिट स्ट्रोक्सहरू हुन सक्छ। त्योबाट बच्न चाहिँ एउटा त प्रशस्त पानी अथवा झोलिलो कुराहरू खाने र अर्को चाहिँ धेरै नै गर्मी भएको बेलामा चाहिँ सरको घाममा बाहिर ननिस्किने होइन त्यो हिट स्ट्रोकहरू बच्नबाट चाहिँ त्यो पनि गर्नुपर्छ। अर्को भनेको चाहिँ पानीहरू नै धेरै खाने। अर्को गर्मीमा हुन सक्ने तराईमा त्यो त इभन हाम्रो भनौँ न अरू भागमा पनि हुनसक्छ लामखुट्टेबाट हुन सक्ने रोगहरू होइन जस्तो अब लामखुट्टे भएपछि हामीलाई डेङ्गु रोगबाट एकदमै धेरै उछौँ। सो डेङ्गु अझ तराईतिर इभन काठमाडौँमै पनि कहिलेकाहीँ यो जापानिज इन्सेफलाइटिस जुन चाहिँ लामखुट्टेको टोकाइबाट हुने अथवा खानापानीबाट हुन सक्ने भनेको टाइफोइड होइन अर्को भनेको स्क्रब टाइफस होइन सो यिनीहरू भनेको तपाईँको गर्मीमा एउटा लामखुट्टेको टोकाइबाट हुन सक्ने दुई तिनवटा रोगहरू चाहिँ यिनीहरू हो। सो योबाट बच्न चाहिँ हामीले चाहिँ झुलको प्रयोग गर्ने होइन लामखुट्टेबाट बच्नलाई आफ्नो वरपरको वातावरण सफा राख्ने जमेको पानीहरू सफा गर्ने पानी जम्न नदिने होइन सो द्याट लामखुट्टेको चाहिँ वृद्धि विकास नहोस् भन्नको लागि र आफ्नो तवरमा चाहिँ घरमा झुला हालेर बस्ने र ज्वरो आयो अब जस्तो डेङ्गुको सिम्टम्सहरू भनेको जिउ दुख्ने हाई फिभर आउने टाउको दुख्ने शरीरमा ऱ्यासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
0: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
22: हजुर हजुर
0: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ कसरी थाहा पाउने चाहिँ अब चाहिँ स्ट्रोक हुन लाग्यो
22: स्ट्रोकै अब त्यो हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ
0: तर अहिले त अहिले अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरहेको हुन्छ विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता छ त स्कुल गइरहनु भएको
22: त्यस्तोमा चाहिँ तपाईँले त्यही त तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू सो त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त। तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने झ्यालहरू खोल्ने अलिकति हावा खेल्न दिने र तरल पदार्थ पानी नै बढी खाने हो।
0: थाहा पाउने कुरा चाहिँ जस्तो मलाई हुँदैछ अब मलाई चाहिँ हिट स्ट्रोक हुने सम्भावना छ है भन्ने कुरा थाहा पाउन चाहिँ के लक्षणहरू देखा पर्छ त्यो समयमा
22: ठ्याक्कै लक्षण भन्दा पनि यसमा हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन गर्मी हुने अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने फेन्ट होला जस्तो हुने ब्लड प्रेसर लो भएको जस्तो हुने धेरै पसिना आएको पछि त्यो पसिनाको माध्यमबाट त हाम्रो शरीरमा पानीको मात्रा कम भइरहेको हुन्छ नि त सो पसिना आएपछि त्यही अनुसारले चाहिँ झोल कुराहरू खाने गर्नु पर्यो।
0: मलाई अब त्यो लक्षणहरू देखा पर्यो भने तत्कालै मैले गर्न सक्ने उपायहरू चाहिँ के हुन सक्छन् गर्नुपर्ने काम चाहिँ
22: अब तपाईँले तत्कालै गर्नुपर्ने उपाय भन्दा पनि यसमा चाहिँ हामीले गर्न सक्ने भनेको त प्रिभेन्सन नै हो। त्यस्तो बच्चालाई त्यस्तो भएपछि अलिकति खुला ठाउँमा राख्ने चिसो पानीहरू पुसपास गरिदिने अथवा झोल कुराहरू खान दिने र गाह्रो भयो भने तुरन्त अस्पताल लैजाने।
0: गर्मी भएपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ बच्चालाई त्यसको कतिको असर पर्छ
22: त्यसरी खाना दिनु हुन्छ कि हुँदैन यस्तो हो फ्रिजको कुरा खानै नहुने भन्ने होइन
0: चिसो पानी गर्मी ठाउँबाट
22: आएपछि चिसो पानी खानै नहुने हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ तपाईँले चिसो पानी खानै नहुने होइन होइन तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन चिसोले गरेर घाँटी इन्फेक्सन हुने चिसोले गरेर रुगाखोकी लाग्ने चाहिँ होइन होइन त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सन चिसोले गरेर कहिले काहीँ दाँतहरूमा
0: झन्झनाहट
22: हुने त्योहरू आफ्नो ठाउँमा छ तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन
0: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त
22: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिलेकाहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगाखोकी लाग्ने भन्ने चाहिँ होइन झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्छ। पर्दैन। गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु मिल्छ कि मिल्दैन नुहाउने, केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ, एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ, हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक पर्दैन।
2: खानेकुरामा चाहिँ विशेष के ख्याल गर्नुपर्छ?
22: खानेकुरामा अघि हामीले भनेको जस्तो झोल कुराहरू पानीहरू धेरै खानु पर्यो, बाहिर पकाएर राखेको बाहिर धेरै समयसम्म बसेको खानेकुराहरू खानु भएन। त्यो भनेको चाहिँ त्यसमा चाहिँ तपाईँको ब्याक्टेरियाको ग्रोथ भइसकेको हुन्छ र त्योबाट चाहिँ फुड पोइजनिङहरू हुने सम्भावना हुनसक्छ। त्यो बाहेक तपाईँले स्वस्थ खानेकुरा जे खाए पनि भयो, पानीको मात्रा झोल कुराहरू बढी खानु पर्यो।
26: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5264-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
1: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक सुरु हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए पनि केही अभिव्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली साफ च्याम्पियनसिपमा श्रीलङ्कालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोखराको नमस्कार।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
0: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोजेपछि सभामुखकै आसन घेर्न पुगे।

0: भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा, आइपिएल क्रिकेटको फाइनलमा बेङ्गलोर विरुद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध सुरु भएको छ। प्रधानमन्त्री शाहले आज संसदको प्रश्नको जवाफ दिने क्रममा दिनुभएको उक्त अभिव्यक्तिबारे सड़कदेखि सदनसम्म विरोध भएको हो। नेकपा एमालेकी सांसद पद्मा अड्यालले लिम्पिया धुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा छापिसक्दा समेत चीन र भारतले एकलौटी सहमति गरेको विषय उठाएपछि प्रधानमन्त्री शाहले कूटनीतिक नोट आदान प्रदान भएको स्मरण गराउँदै बेलायतसँग पनि कुरा गरेको सुनाउनु भएको थियो।
3: दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
2: प्रधानमन्त्री बोलेर बाहिरिएसँगै उक्त अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले माग गर्नुभएको थियो।
4: सम्माननीय प्रधानमन्त्री, नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो, यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो। यदि यो असत्य, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु।
2: यस्तै अर्को प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले पनि राष्ट्रिय अखण्डतामा आँच आउने उक्त अभिव्यक्ति सामान्य नभएको बताउनुभयो।
5: जसरी एउटा जिम्मेवार व्यक्ति जिम्मेवार सदनको रोस्टमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन। सामान्य सभामुख महोदय, उहाँले इन्फर्मल कुराकानीमा राखेको विषय जस्तो सम्झाउनु भयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ। मुलुकका के अरू कुनै मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानु देशको भूमि मिचेका छौँ भन्छन् होला?

0: सकेका कुराहरूमा पनि कसको समस्या छ र सीमामा चाहिने सीमावर्ती चाहिने बासिन्दाहरूले एकअर्काको जग्गा भोग गरेको समस्याहरू छन्, त्यसपछि पिलर चाहिने जहाँ छैनन् त्यहाँ खडा गर्नुपर्ने समस्या छन्, ती बेग्लै चरित्रका कुराहरू हुन्, त्यसलाई चाहिने लिपुलेख कालापानीसँग जोड्न अथवा पुस्तासँग जोड्न भएन। हामीसँग यो ठाउँ तिमीहरूले मिच्छेउ फिर्ता गर भनेर दाबी गरेका छ र अहिलेसम्म त मैले छैन। एक अर्को कुरा, हाम्रा कुन सैनिक चाहिने भारतको भूमिमा गएर चाहिने नियन्त्रण गरेर बसेका छन् र है कहीँ कहीँ पनि छैनन्। भारतले चाहिने विरोध पनि गरेको छैन, त्यसैले चाहिने यी बेग्ला बेग्लै हुन्। प्रधानमन्त्री बेग्ला बेग्लै कुरालाई सँगसँगै राख्दा फेरि गोलमाल भएको हो। छोटो कुरामा छोटो समयमा दुई चार वाक्यमा भन्दा फेरि बिग्रिएको हो। प्रधानमन्त्रीले सरकारले स्पष्ट पार्ला भन्ने म आशा गर्छु।
1: यो यो बोलीले भोलिको दिनमा समस्या निम्ति नै सक्छ कि सक्दैन, छोटकरीमा यसो बताइदिनुहोस् न।
0: हामीले चाहिँ नि भारतको उसमा अतिक्रमण नै गरे, राज्यले कहाँ अतिक्रमण गरेका छ र राज्यले कहाँ सैनिक पठाएर गरेका छ र भारतले अहिलेसम्म कहाँ विरोध गरेर चाहिँ त्यहाँबाट तिम्रो चाहिँ भन्या छ र 97% जति ठाउँमा त चाहिने ए त्यहाँ चाहिँ सीमा यो हो भन्ने त हामी सहमत पनि भएको छौँ, समझदारी भइसकेका छ 97% जतिमा। त्यही त्यही समझदारीमा 10,000 खाली गर्नुपर्ने, त्यही समझदारी अन्तर्गत चाहिने क्रस बोर्डर होल्डिङ भएको रात यताकाले उताको जग्गा भोग गरे, उताका यताको जग्गा भोग गरे, ठाउँ ठाउँ भएकोलाई त्यसलाई कसरी समाधान गर भन्ने कुराहरू रहेका छन्। लिपुले लिम्पिया धुरा सुस्ता कुरो त बिल्कुल बेग्लै चाहिने चरित्र हो नि त। त्यसै त्यस यो दुइटालाई सँगसँगै राख्नु भएन, यो दुइटालाई सँगसँगै राख्दा फेरि गोलमाल भएको हो। जहाँ कुरा चाहिने देशका बिचमा चाहिने भइसकेको छ र सीमा यही हो है भन्ने चाहिने कुरा आइसकेको छ त्यो र अनि कहाँ चाहिने सीमाबारे नै विवाद छ, कहाँनिर बाटो सीमा जान्छ भन्ने नै विवाद छ, त्यो त बेग्ला बेग्लै कुरा हो नि।
1: अब अन्तिममा यो नेपाल र भारतको कुरामा इङ्ल्यान्डलाई जोडेर सीमा समस्या समाधान गर्छौँ भन्नु कति उचित हो?
0: यो कुरा मैले बुझाएको छैन, यो कुरा चाहिने सरकार तर्फबाटै प्रश्न आउला, के कुरा गरिरहेछौँ भन्नु आएको छ, कुरा कहाँ भएको छ के भनेर त आउला नि त। अनि अहिले त उहाँले त स्वास्थ्य मात्रै आएको छ, इङ्ल्यान्डसँग के विषयमा कुरा भएको छ, भारतसँग केमा कुरा भएको छ, कसो भएको छ भन्ने त आउला नि, कस कसका बिचमा कुन तहमा कुरा भएको हो भन्ने पनि त आउला नि।
2: चीन विकसित मुलुकमा हालै मात्र स्तरोन्नति भएको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि पनि संसदमै प्रश्न उठेको छ। राप्रपाकी सांसद खुशबु ओलीले चीनबारे प्रधानमन्त्रीले बोलेको कुरा त्रुटिपूर्ण रहेको बताउनु भएको छ।
3: चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो, युएन क्लासिफाइज चाइना एज अप्पर मिडल इन्कम डेभलपिङ नेसन स्टिल ड्यू टु डिस्प्यारिटिज इन वेल्थ एन्ड रिजनल डेभलपमेन्ट। So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट ऱ्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर तिन दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ।
2: नेपालले विकासशील देशमा फड्को मार्ने मिति 2 वर्ष लम्बाएको बारे प्रधानमन्त्री शाहले छिमेकी मुलुक चीनको उदाहरण दिनुभएको थियो। विकासले पराकाष्ठ नाघिसकेको देश चीन हालै मात्र विकसित मुलुकमा गएको भन्दै प्रधानमन्त्री शाहले पैसा आवश्यक भएका बेला विकसित भन्नु मात्र ठूलो कुरा नभएको बताउनु भएको थियो। आफू नेतृत्वको सरकारको ध्यान पैसा बढाउनेतिर रहेको भन्दै उहाँले देशमा उत्पादन भएका चीज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउने गरी लागेको सुनाउनु भयो।
4: यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ।
2: समाजवाद र साम्यवाद भाषणबाट नआउने भन्दै आफू मेयर हुँदा काठमाडौँ महानगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम हेर्न पुराना दललाई सम्झाउनु भएको थियो।
5: प्रधानमन्त्री बालिन्द शाहले आज पहिलो पटक सांसदको प्रश्नको जवाब दिनुभएको हो। यसअघि संसदमा उपस्थित नभएको भन्दै विपक्षी दलले सदन अवरोधसम्म गरेका थिए।

0: अकस्मत प्रतिनिधि सभाको बैठकमा पुग्नुभएका प्रधानमन्त्री शाहले हात उठाएर बोल्न चाहेको संकेत गरेपछि सभामुखले समय दिनुभएको थियो। करिब आधा दर्जन सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवाद वार्ताबाटै समाधान गरिने, सुकुम्बासीको स्थानान्तरण हुने, विभिन्न आन्दोलनका प्रतिवेदन सार्वजनिक गरिने लगायतका विषयमा एक एक गरी जवाफ दिनुभएको छ। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्नेदेखि बाँदर आतंकबारे उठेका प्रश्नको समेत उहाँले सामना गर्नु भएको छ। एक सामग्री सहकर्मी जगत भण्डारीबाट।
1: रासोपाको सरकारले पहिलो वर्ष सुशासनका लागि काम गरेको बताउनुभएका प्रधानमन्त्री शाहले विदेशमा रहेका नागरिकलाई मतदान गर्न पाउने गरी छलफल भइरहेको बताउनुभयो। सम्बन्धित देशका दूतावासमा भौतिक उपस्थित भएर भोट हाल्ने वा प्रविधि मार्फत भन्ने बारे सरकारले तयारी गरिरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री शाहले भिजिट भिजामा हुँदै आएको ठगी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि सुनाउनुभयो। त्यसक्रममा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताउनु भएको छ। हाल देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने अवस्था रहेको उल्लेख गर्दै सरकारले बजेट मार्फत 50 युनिटभन्दा माथिको विद्युत खपतमा 5% कर लगाएर विद्युत विस्तारमा काम गर्न खोजेको बताउनुभयो।
2: त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नुभएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। अनि त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: सुरुमा नेपाली कङ्ग्रेसका सांसद अर्जुनरसिंह केसीले जेएनजी आन्दोलनबारे सरकारले बनाएको आयोग र मानवाधिकार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। जवाबमा प्रधानमन्त्री शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्ने र कर्मशः सार्वजनिक गर्दै जाने बताउनुभयो।
2: मानवाधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानवाधिकार आयोगको र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
1: सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्री शाहले 35 वर्षमा नभएको काम 35 मिनटमै नखोज्न विपक्षी दललाई आग्रह गर्नुभयो। देशभरि एक धुर जग्गा पनि नभएका वास्तविक सुकुम्बासीलाई सरकारले व्यवस्था गर्नुपर्ने मान्यता आफू काठमाडौँको मेयर हुँदा नै उठाएको स्मरण गराउँदै उहाँले अहिले त्यसलाई व्यवस्थापन गरिरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पनि बजेट सार्वजनिक गर्दा यही आर्थिक वर्षभित्र सुकुम्बासीको व्यवस्थापन गर्ने गरी काम हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकाका सुकुम्बासीलाई विगतका धेरै वर्षमा घर डुबानमा पर्ने र स्वास्थ्य सङ्कट निम्तिएकाले तत्काल सार्ने काम गरिएको बताउनुभयो।
2: उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ, हाम्रो मन्त्रालयले काम गरिरहेको छ, 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ।
1: सहकारी ठगलाई पक्राउ गर्ने र बचत फिर्ता गर्ने बारे प्रधानमन्त्री शाहले सहकारीबाटै रकम उठाएर बचत फिर्ता भइरहेको पनि सुनाउनु भयो।
2: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ, हामीले सहकारीबाट उठाएको पनि पैसा छ। अस्ति लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सरकारी सहकारीहरूबाट उठाएरै उहाँहरू पीडितहरूलाई पैसा बाँड्ने हो, त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
1: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले बाँदर आतंक समाधान गर्ने योजना सोधेपछि प्रधानमन्त्री शाहले दीर्घकालीन समाधानका लागि समय लाग्ने समेत बताउनुभयो।
2: तपाईँले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ त्यो एकदमै खर्चिलो हुन्छ कि त जङ्गललाई नै वायरिङ गरेर राखिन्छ त्यो मानव बस्ती र जङ्गली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ अध्ययन भइरहेको छ यो एकदमै पेचिलो विषय भएको भएर तुरुन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन् हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुनसक्छ त्यो सोच्दैछ अहिले समिति गठन भएको छ त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको
6: बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन् यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ परिवर्तनशील ब्याज दरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ सचेत ग्राहक बनौ सुरक्षित कारोबार गरौं वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
8: प्रधानमन्त्री संघको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलले संसदमा हंगामा गरेका छन् प्रधानमन्त्री बालेन्द्र शाहले अकस्मात हात उठाएर सांसदले हालसम्म उठाएका प्रश्नको जवाब दिन रोस्टममा पुगेपछि नै विपक्षी दलका सांसदले विरोध जनाएका थिए थप विवरण सहकर्मी कृष्ण शर्माबाट
9: नेकपाका प्रमुख सचेतक युवराज दुलाल एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आपत्ति जनाएका थिए प्रधानमन्त्री बोलेर हिँडेपछि पनि एमालेका महर शरम संस्कृति पार्टीका ध्रुवराज राई र आर्यन राईले हात उठाएर बोल्न समय माग्दा सभामुखले ध्यान आकर्षण भएको बताउनुभयो
10: मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु व्यवस्था गरिरहेको छु तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहार प्रति मेरो आकर्षण भएको छ मान्य सदस्यहरूलाई आफ्नो भाषा सुधार्नको लागि म ध्यान आकर्षण गराउँछु
9: विपक्षी दलका सांसदले नियमापत्ति जनाउँदा आक्रोशित रूपमा प्रस्तुत भएपछि सत्तारूढ रासपाकी सांसद आशिका तामाङलाई रासपाकै महिला सांसदले बाहिर निकालेका थिए एमालेका प्रमुख सचेतक महरलाई रोकेर सभामुखले एमालेकै गुरु बराललाई बोल्न दिनुभएको थियो बरालले पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएकोमा आपत्ति जनाउनुभयो सांसदले प्रधानमन्त्रीसँग प्रति प्रश्न गर्न पाउनुपर्ने नियम हनन भएको बारे प्रश्न उठाउनुभयो
11: म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावलीले दिएको अधिकार छ यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुख बुझ्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रुलिङ गर्नु पर्यो।
9: बरालपछि पालो पाएका ध्रुवराजले प्रधानमन्त्री छापामार शैलीमा संसदमा आएको बताउनु भयो, अनि मात्र माइक पाउनुभएका महरले सभामुखले प्रधानमन्त्री बोल्नु अघि नियमावलीको नियमबारे बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो।
12: सम्मान्य सभामुखज्यूले तीन दिन अगाडि प्रश्न लिने कुरा चाहिँ नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेर अघि रोस्टमबाट भन्नुभयो, त्यो प्रतिसभा नियमावली विपरीत छ, म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखज्यूको त्यो चाहिँ शब्द यो प्रतिसभाको रेकर्डबाट हटाइयोस् भनेर म माग गर्न चाहन्छु।
9: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले जवाब दिन चाहनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनु भएको थियो। नेकपाका सांसद वर्षमान पुनले विरोधकै लागि विरोध नगर्न सुझाउनु भएको थियो।
0: सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाको नियमावली पारित प्रक्रिया अघि बढाउन खोजेपछि संसदमा हुलदंगा भएको छ। आज दिनभर बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावलीमाथि छलफल भएको थियो। छलफल सकिएपछि नियमावलीलाई सभामुख अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोजेपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। विरोध जनाए पनि नरोकेपछि विपक्षी सांसदहरू सभामुखको आसन घेर्न पुगेका थिए। त्यसक्रममा सांसदहरू छेक्न मर्यादा पालकहरूलाई हम्मे हम्मे परेको थियो। विपक्षी सांसद धकेला धकेलमै उत्रिएपछि सभामुख अर्यालले पटक पटक संसदको मर्यादा कायम गर्न र आफ्नो स्थानमा फर्किन आग्रह गर्नुभएको थियो।
10: मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन दिन्छु।
0: नाराबाजी नरोकिएपछि सभामुखले पौने 8:15 लागि स्थगित गर्नुभएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन।
8: सुर्तिजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइरहँदा नेपालका बालबालिकामा सुर्तिजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सरकारले मदिरा र सुर्तिजन्य पदार्थलाई निरुत्साहित गर्न कर बढाउने नीति लिए पनि विद्यालय पढ्ने 12 मुनिका बालबालिकाले पनि चुरुट सेवन गर्ने गरेको पाइएको डरलाग्दो सरकारी तथ्याङ्क सार्वजनिक भएको हो। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
13: सातवटै प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ्ने 3,000 बाल बालिकामा अध्ययन गरिएको अध्ययनमा 10 मुनिका बाल बालिका पनि चुरुट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोसिस गरे पनि नसकिरहेको बताएका थिए। नेपालमा पछिल्लो तथ्याङ्क अनुसार हरेक वर्ष 39,000 भन्दा बढी मानिसको मृत्यु सुर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। 29%ले आफ्नो जीवनभर कुनै पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका, त्यसमा 18%ले धुम्रपान गर्ने गर्दछन्। यसलाई हेर्ने हो भने नेपालमा 55,00,000 मानिस सुर्तिजन्य पदार्थ सेवन गर्दछन्। स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डाक्टर भक्त बहादुर केसीले सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि कानुनी तथा नीतिगत व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भएको छ।
14: सुर्तिजन्य पदार्थ नियम तथा नियमनको लागि नेपाल सरकारले विभिन्न खालका नीतिगत व्यवस्थाहरू पनि गरेको छ, कानुनहरू ल्याएको छ, कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। कानुनहरू चाहिँ प्रभावमा कार्यान्वयन भएको चाहिँ देखिँदैन। त्यस भएर चाहिँ हामीले सङ्घीय प्रदेश र स्थानीय तहमा चाहिँ कानुन कार्यान्वयन गर्न गराउनको विभिन्न खालका पैरवी कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ।
13: उहाँका अनुसार पछिल्लो समय भेप जस्ता नयाँ उत्पादनलाई हानिकारक भएको वा सुर्तिजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने भन्दै भ्रम फैलाएर बजारमा ल्याउने गरिएको छ। डाक्टर केसीले यस्ता दावी वैज्ञानिक रूपमा पुष्टि नभएको स्पष्ट पार्दै मन्त्रालयले भ्रम चिर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
14: अब यो वर्ष पनि हामीले यो खास गरी बाल बालिकाहरूलाई सुर्तिजन्य पदार्थका नयाँ नोबल प्रोडक्टहरू भन्छ कि प्रोडक्ट भनेको चाहिँ अहिले चाहिँ इसेट भेप भन्छौँ नि, अनि त्यसपछि हिटेरेट टोबाको प्रोडक्टहरू हुन्छन्। सुर्तिजन्य पदार्थ भन्दा कम हानिकारक हुन्छन् अथवा सुर्तिजन्य पदार्थको लतलाई चाहिँ छुट्याउन मद्दत गर्छ भनेर विभिन्न खालका बहानाहरूमा चाहिँ यस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइएको अवस्था त्यो भरम मात्रै हो। यसपटक हामीले त्यस्ता खालका नोबल प्रोडक्टहरू चाहिँ तपाईँहरू नलाग्नु, तिनीहरू पनि त्यत्तिकै चाहिँ एकदम स्वास्थ्यको लागि चाहिँ खराब हुन् भनेर त्यस्ता खालका विभिन्न कार्यक्रमहरू चाहिँ देशभरि सञ्चालन गरेको अवस्था छ।
13: धुम्रपान र सुर्तिजन्य पदार्थले क्यान्सर, मुटु रोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताउने गरेका छन्।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: This home, dish home, Khushiko connection.
1: You home, Haha Sanchar Network. Ratapai Sunday Hunhunsa. Nepal Parivesh. Samayako Awaz. Samayako Awaz.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा जडान गरिएको छ। साथै बसको टिकट पनि अनलाइन मार्फत काट्न सकिने व्यवस्था गरिएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सिसी क्यामेरा जडान गर्ने तयारी गरिरहँदा पूर्व यातायात व्यवस्थापन प्रणालीले भने काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सिसी क्यामेरा जडान गरेको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी ड्रोन खसालिएको इरानले दावी गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्स आइआरजीसीले लेरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी MQ-1 ड्रोन खसालीको दावी गरेको हो। आइआरजीसीको वायुरक्षा इकाइले अमेरिकी ड्रोन खसालेको हो। आइआरजीसीका अनुसार हवाई रक्षा र निगरानी प्रणालीले ड्रोनलाई तुरन्तै चिनेको थियो। त्यसपछि त्यसलाई उन्नत मिसाइल प्रणालीले खसालिएको इरानी सञ्चार माध्यमले जनाएका छन्। इरानले ड्रोन अमेरिकी सेनाको भएको र शत्रुतापूर्ण कारवाही गर्ने उद्देश्यले हवाई क्षेत्रमा प्रवेश गरेको दावी गरेको छ। यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
3: इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ। यो विगत 26 वर्ष यताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ। नबातिह सहर नजिक अवस्थित बोफोर्ट किल्ला कब्जा वरपरका गाउँहरूमा धेरै दिनसम्म चलेको भीषण लडाई र हवाई आक्रमणपछि सम्भव भएको एएफपीले जनाएको छ। इजरायली सेना उक्त दुर्गम क्षेत्रमा हिजबुल्लाहका सदस्यहरूसँग लडिरहेको थियो। यो कब्जालाई इजरायलका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ। यसैबीच इजरायलका रक्षा मन्त्री इजरायल काट्सले आज सेनाले दक्षिण लेबनानको रणनीतिक मध्ययुगीन किल्ला बोफोर्ट कब्जा गरेको पुष्टि गर्नुभएको छ। सेनाले इरान समर्थित हिजबुल्लाह विरुद्ध भूमिगत कारवाही विस्तार गरिरहेको पनि जनाएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। साफ महिला च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई 2-0 पराजित गरेको छ। यो जितसँगै नेपाल समूह एकको विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। 6 अङ्क जोडेको नेपालले जितसँगै समूह चरणमा 2 खेल खेल्दा 100% जित निकालेको हो। आज भारतको गोवास्थित जवाहरलाल नेहरू रङ्गशालामा नेपालले जिताउन कप्तान रेणुका नगरकोटे र स्ट्राइकर रश्मि कुमारी घिसिङले समान 1 गोल गरे। अब नेपालले सेमी फाइनलमा बीको उपविजेतासँग खेल्नेछ। हारसँगै श्रीलङ्का भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।
3: र इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनलमा अहिले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा बेङ्गलोरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले ताजा अवस्थामा 8 ओभर 4 बलमा 3 विकेटको क्षतिमा 58 रन बनाएर खेलिरहेको छ। पहिले पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराउँदै बेङ्गलोरले फाइनलमा स्थान बनाएको थियो। पराजित गुजरातले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई 7 विकेटले हराउँदै फाइनलमा बेङ्गलोरसँगको भेट पक्का गरेको हो। 18 वर्षपछि आइपिएलको उपाधि उचालेको बेङ्गलोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ भने गुजरात दोस्रो पटक उपाधि हात पार्ने योजनाका साथ मैदानमा उत्रिएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: भारतको भूमि नेपालले मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै विपक्षी दलको नियमापत्ति।
2: नाराबाजीकै बीच संसद नियमावली पारित गर्न खोज्दा विपक्षी सांसदले सभामुखकै आसन घेरे। सत्तारूढ सांसद र विपक्षी सांसद बीच धकेलाधकेल। मर्यादा पालकलाई हम्मे हम्मे।
3: नेपालका बाल बालिकामा सुर्तीजन्य पदार्थ सेवन गर्ने संख्या ठूलो। हरेक वर्ष 39,000 भन्दा बढी मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन।
2: इजरायली सेनाद्वारा लेबनान रणनीतिक किल्ला कब्जा। अमेरिकी ड्रोन खसालिएको इरानको दावी।
3: र श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा। आइपिएल क्रिकेटको फाइनलमा बेङ्गलोर विरुद्ध गुजरात टस हारेर ब्याटिङ गर्दै।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
4: सधैं निष्पक्ष। स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको कानुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
3: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
3: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
5: नियमित परामर्श तथा मार्गदर्शन
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 0091 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ
5: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
6: सिप हुन्छ साथमा रोजगारी हातमा
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
6: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123
9: निष्पक्ष
10: स्वदेश FM 93.2 मेगाहर्ट्ज

0: प्रदेश एफएम 93.2 MHz
1: सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाब, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई, सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट, राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी, र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जित। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्मा अरियालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो।
2: लिपुलेक लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
1: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो।
2: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरुम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।
1: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
2: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
2: साँच्चैकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चैकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सब स्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चैकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: यस्तै भदौ 23 र 24 गतिको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली

0: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएका अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले संसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नहरूका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरुङ, पूजा चौधरी, मीना सिंह, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रत्यक्षित जीडीपीको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
1: हामीले त्यो वाञ्छित सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 अर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जिडिपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जिडिपी 74-58 छ, त्यो अलिकति तल पनि हुनसक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30%भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जिडिपीको सापेक्षतामा सानै बजेट आएको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जीडीपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र कुनै वर्ष जीडीपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
1: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुलिरहेछ, उनीहरूको बिलमा 150 युनिट खपत गर्ने जम्मा त्यो 5% भिएटी 5% भिएटीले 24 रुपियाँ बढ्ने हो मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पर्दैछ। 5% भने पनि 5% कहिले पनि लागु भएन, किनकि पहिलो 50 युनिट त फिस, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न, यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो

0: गरिएको छ।
1: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
1: अब बाँकी समाचार। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आवागमन बढेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकामा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स नौसेनाले हर्मुज जल डमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै हर्मुज जल डमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
5: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।
1: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरुद्ध 221 रनको शानदार जित निकालेको छ। आइतबार सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाब, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई, सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट, राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी, र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरूद्ध नेपालको शानदार जित। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फार्मदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
4: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
3: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
4: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
3: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
3: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
5: नियमित परामर्श तथा मार्गदर्शन
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 0091 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ
5: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
6: सिप हुन्छ साथमा रोजगारी हातमा
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
6: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। स्वदेश एफएम माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दीप्ति विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित विक्रम परियार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ। महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर पत्रकारिता गर्दै आउनुभएका विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार सोमबार काठमाडौँको चन्द्रगिरीमा आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान हुनेछ। पत्रकारिता मार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू उजागर गरेको योगदानको कदर स्वरूप सम्मान गर्न लागि जनाइएको छ। स्वदेश एफएम र माडी क्षेत्रका सञ्चारकर्मीहरूका लागि यो सम्मान गौरवको विषय बनेको छ। राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नु भएको हो। पत्रकार विक्रम परियारको 2080 चैत्र पहिलो साता बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा निधन भएको थियो। अन्नपूर्ण पोस्ट रेडियो पूर्वी रुकुममा कार्यरत परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा भरतपुर महानगर समितिको सभापतिमा सीता गेवाली निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न प्रथम महानगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा गेवालीले 335 मत प्राप्त गर्दै विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी सुभाष गैरीले 256 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापतिमा दिवाकर राज श्रेष्ठ 366 मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी इन्दिरा बरालले 209 मत प्राप्त

थियो सचिव पदमा विद्यार्थी तथा महिला विद्यार्थी समूह बिजारी भलबल प्रतियोगिताको दोस्रो दिन आइतबार माडी दुईले माडी चारलाई सोझो सेटले पराजित गरेको छ। खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभामा पहिलो पटक सांसदहरूको प्रश्नको जवाब दिन उभिनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा परेको छ। विशेष गरी लिपुलेख र लिम्पियाधुराको विवादबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको छ भनी दिनुभएको अभिव्यक्ति संसदमा निकै आलोचित बनेको हो। आइतबारको बैठकमा नेपाल भारत सीमा विवाद र छिमेकी राष्ट्र चीनको विकास अवस्थाबारे उहाँले दिनुभएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल लगायत अन्य सांसदहरूले गम्भीर आपत्ति जनाउनु भएको हो। काँग्रेसकी सांसद बासना थापा र एमालेका सांसद रमेश मल्ले सहित अन्य सांसदहरूले यसलाई गैर जिम्मेवारी र राष्ट्रिय हित विपरीत भएको टिप्पणी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। बिना कुनै आधार वा आधिकारिक प्रमाण यस्तो गम्भीर दावी गर्नुले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा समेत असर पुग्न सक्ने उनीहरूको चिन्ता रहेको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कडा प्रतिक्रिया जनाउनु भएको छ। प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिसेको रहेछ भनेपछि सामाजिक सञ्जाल मार्फत सम्पाङले उहाँलाई हुतियारा भन्दै कडा आलोचना गर्नुभएको हो। प्रधानमन्त्रीको सम्बोधनका लागि बोलाइएको बैठकबारे पूर्व जानकारी नभएकाले आफू संसद बैठकमा उपस्थित हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच सीमाविद बुद्धिनारायण श्रेष्ठ नेपालले भारतीय जमिन मिसेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जिकिर गर्नुभएको छ। प्रधानमन्त्रीले संसदमा बोल्नु भएको मैले पनि सुने। श्रेष्ठले भन्नुभयो नेपालले भारतको जमिन मिसेको र अतिक्रमण गरेको छैन। तराई क्षेत्रमा सीमापार जोतकमोत भएको कुरालाई प्रधानमन्त्रीले त्यसरी बुझ्न नहुने श्रेष्ठको भनाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन्। उहाँले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताउनु भएको हो। बिहिबार अपील जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा डाक्टर राणाले विगत 4 वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गर्नुभयो। अन्तिम साता सम्पन्न नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पार्टीको विधान परिवर्तन गरेको छ। विधान महाधिवेशनबाट पार्टी नेतृत्व समेत परिवर्तन गरेको काङ्ग्रेसले विधान समेत परिवर्तन गर्दै 9 नयाँ व्यवस्था राखेको हो। नेपाली काङ्ग्रेसको विधान 2017 11 पटक संशोधन गर्दै काङ्ग्रेसले 9 नयाँ व्यवस्था राखेको हो। विधानमा 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन, पार्टीबाट निर्वाचनमा उम्मेद्वार छान्न प्राइमरी इलेक्सन, पार्टी प्रवेशमा ल्याटरल इन्ट्री, पार्टीको लिडरसिप एकाडेमी, जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सहितका 9 व्यवस्था विधानमा राखिएको हो। राज्यसभाबाट निर्वाचन सम्बन्धी 2 विधेयक पारित भएका छन्। सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरिएको हो। यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद आशिका तामा आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रश्नको जवाब दिएर बाहिरिएपछि विपक्षी दल एमाले श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाउनु भएको थियो। तामाङ आफ्नो सिटबाट उठेर अगाडि बढ्न थालेपछि उहाँलाई रासपाकै सांसदहरूले रोक्नु परेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिएको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीको प्रश्नको जवाब दिँदै भिजिट भिसामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत गराउनुभयो।
रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाइएका 453 जनालाई नेपाल फर्काइएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल कुशीनगर पुग्नु भएको थियो। मल्ल नेतृत्वको टिमले नेपाली नागरिकलाई शनिबार बेलहिया नाका हुँदै भैरवा ल्याएको छ। भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँ शारीरिक र मानसिक यातना भोगिरहेकाहरूलाई उद्धार गरिएको प्रहरी अधिकृतहरूको भनाइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 सशस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरीकाले डडेलधुराका अनुसार बेपत्ता हुनेमा परी गाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 तीर्थ बहादुर थापा मगर रहेका छन्। प्रहरी नायब उपरीक्षक डीएसपी वरुण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको डीएसपी सिंहले जानकारी दिनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4395 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: 너 뻑치어. 너 비뻑치어. 서대 인디 스뻑치어.
1: So this FM, 300 to 200 MHz.

0: त धेरै रिसाएछन् खोलेनन् खै
1: खै यति करलान्द नगाउने के गर्थे
2: उहाँ बिरालो छ क्या
3: हे के भनौँ खै

0: केटाले फकाउन नसके जस्तो छ है
1: गाउँदिन म।

0: 너 뻑치어 너 뻑치어 서드 인 디스 뻑치어
1: 소디스 FM 3.5 MHz

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: एक क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ। तिमीले जे गर्दछौ त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैँभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
1: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ बिहानीमा सम्पूर्ण मेरा श्रोताहरूलाई स्वदेश एफएममा स्वागत गर्दछु। आउनुहोस् शास्त्रोपदेश श्रवण गरौँ। आजको यो शास्त्रोपदेशको प्रसङ्ग भगवान कृष्णावतारको प्रसङ्ग हाम्रो भागवतमा भएको बयान अनुसार यहाँहरू समक्ष राख्ने अनुमति लिन्छु। भगवान् श्रीकृष्णले देवकीको गर्भबाट जेलमा जन्म लिनुभएको छ। जेल जीवन बिताइराखेका मातापिताहरूलाई शङ्ख चक्र गदा पदमा हातमा लिएर विष्णुको स्वरूप देखाइदिनु भयो। मैले आज विष्णुको दर्शन पाएँ भनेर बहुत खुसी हुनुभयो। जेलमा बस्नु भएको छ, बहुत खुसी हुनुभयो। यति भइसकेपछि जेलका जेलरहरू सबै निदाएका छन्। यो बेला अवसरमा भगवानको माया, श्रीकृष्णको माया अनि आमालाई दुई हात भएर देखाइदिनु भयो। स्वरूप दुई हातको स्वरूप हुनुभयो। यति भएपछि त्यो जेलरहरू पनि सबै निदाएका जेलका ढोकाहरू आफै खुले भगवानको कृपा। यो अवस्थामा मलाई गोकुल लैदिनुहोस् भनिकन भगवान् श्रीकृष्णले यसरी बताइसकेपछि अनि एउटा टोकरीमा राखेर अनि गोकुलतर्फ लानको लागि निस्कनु भएको थियो। साउनको ठुलो झरी अनि त्यस्तै हुँदै हुँदै जाँदा बिचमा गङ्गाजी पर्ने अनि जानुभएको थियो। सर्पले आएर भगवानको शरीरलाई ढाकेर बस्नुभएको छ। यसरी जानुभयो। जाँदै जाँदै जाँदा जमुना नदीमा प्रवेश गर्नुभयो। जमुनाजी बढ्दै आउनुभयो, फेरि डर लाग्यो। आइसकेपछि किनारमै मलाई चाहिँ भगवान् श्रीकृष्णको पाउ छुन गङ्गाजी उर्लेर आउनुभयो अनि पाउ छोइसकेपछि गङ्गाजीले बाटो दिनुभयो। बाबाले गोकुलमा लगेर जसुदा भन्ने नानी थिइन्, कसैले यशोदा पनि भन्थे, उहाँ लगेर अनि दिनुभयो र उहाँको गर्भबाट एउटा नानी जन्मेकी थिइन्। त्यसलाई लिएर आफू फेरि जेलतिर फर्केर आउनुभएको छ। जसुदालाई थाहा भएन छोरा जन्मिया छ कि छोरी जन्मिया छ। प्रसूति वेदनाले उहाँ ज्यादै पीडित हुनुहुन्थ्यो। छोरा जन्मिएको छोरी जन्मिएको थाहा थिएन, कसैले साटेको पनि थाहा भएन। भोलिपल्ट बहुत रमाइलो भयो, कृष्ण जन्मोत्सव मनाइयो। अनि जसुदाले बिन्ती गर्नुभएको थियो अघिल्लो जन्ममा, हे प्रभु, म बाललीला हेर्न मलाई साह्रै रहर छ। हजुरले मलाई कृपा गरेर बाललीला देखाइदिनु होला भनेर भन्नुभएको थियो। त्यो पुरा गर्नको लागि भगवान् श्रीकृष्ण आज जसुदाको काखमा छोराको रूपमा देखिनु भएको छ। कृष्ण चरित्र हो यो। यसरी देखिसकेपछि अनि उहाँ चाहिँ कृष्ण चरित्र गर्न थाल्नुभयो। बाललीला, भगवानको बाललीला। अनि अरू किसिमका लीला गर्नुहुन्थ्यो। यहाँ त अचम्मको मान्छे जन्मिया छ रे एउटा बालक भनेर जसासुकै अनि यस्तो हल्ला भएको थियो। यतापट्टि बालक जति एक महिना एक वर्षभित्रका यी बालकहरूलाई सबलाई मार्ने एउटा योजना चल्यो। योजना चल्दा अनि त्यो बाघुलाई पनि मार्नको लागि एकजना महिला पठाएको थियो। त्यो महिलाले दुध चुसाउने प्रोग्रामबाट उनलाई मार्ने प्रयत्न गरेकी थिइन्। उसको प्राणै तान दिनुभयो। यस्तो अवस्था डरलाग्दा डरलाग्दा घटना घटिसकेपछि त्यहाँ एकजना ऋषि आउनुभयो। के त यो भगवान्को अवतार हो त यो भनेर चाहिँ विचार गर्नुभएको थियो। नाकाभरि सियान देखेर यस्तो सियाने पनि के को देउता हो नि भनेर मनमा यस्तो विचार गर्नुभएको थियो। ती ऋषि त भगवान्को नाकबाट भित्र र बाहिर गरेर हैरान हुनुभएछ। उहाँको दाढी पुनः कपाल पुनः जम्मै सियानै सियान भयो। अनि यो देखेपछि उहाँलाई पनि बहुत लाज मर्नु भएर उहाँबाट बिदा भएर नुहाउन जानुभयो। यस्ता घटनाहरू देखाउनु हुन्थ्यो। आज माताजी जसुदा यो बाललीलाले घरि हाँस्नुहुन्छ घरि रुनुहुन्छ। मैले पूर्व जन्ममा यसरी बाललीला हेर्छु भनेर मागेको पनि बिर्सिसकेँ, मलाई साथ छैन भन्नुहुन्छ। एवं रीति हुँदै थियो। अनि बाबुहरू खेल्नुहुन्थ्यो बाहिर। कृष्णले माटो खाए आमा भनिकन जसोदालाई कुरालाई हुन गए। जसोदा महारानी आउनुभयो। ए बाबु आँ गर्छ तैँले माटो खाइसरे कसले भने होइन होइन साथीहरूले भनेका भन्दा साथीहरू डराउने। आँ गर्छ भनेको भगवान् श्रीकृष्णले आँ गर्नुभएको थियो। भगवान् श्रीकृष्णको मुखमा त धरती भूगोल संसारको डल्लो पो देखियो। ओहो अचम्मै मान्नुभयो। अनि त्यसलाई भगवान्ले नष्ट गराएर आमालाई अभय दान गर्नुभयो। यस्तै गर्दै गर्दै कहिले गाईहरू फुकाइदिनुहुन्थ्यो, कहिले गोठमा उभद्रो गर्ने गोरु फुकाइदिनुहुन्थ्यो, कहिले अनेक प्रकारका लीला दही चोरेर खाइदिने, आमाले दही मथन लाग्दाखेरिमा पनि मदानी समाइदिने, मम्मीले आमाले गाली गर्नुभयो भने अनि ठेकी मदानी सब फोडिदिन्छु एक्लै घरै बस तिमी म त भागि जान्छु भन्नुहुन्थ्यो। गाली गरौँ भने भागि जान्छु भन्ने। अनि घर अनेक अनेकका त्यो मदानी भाँचिदिने, जुठो हालिदिने, घिउ पुछेर खाइदिने आफैले यस्तो देखिसकेपछि ज्यादै पिर गर्नुहुन्थ्यो। एक दिन त दामलाले भाँचिदिनु भएछ। ल चञ्चल साह्रै चकचके भयो भनेर गाईको दाम्लाले बाँधिदिएको। घरि छोटो हुन्छ घरि ठुलो हुन्छ, त्यो ठुलो दाम्लाबाट फुत्केर दौडिने, त्यस्तो ठुलो दाम्लो कहिले सानो बनाइदिनुहुन्छ। यस्तो किसिम शीतल भगवान् श्रीकृष्णले बाललीला देखाउनु भयो। यसरी बाललीला देखिसकेपछि धेरै समयपछि लौ अब यहाँ चाहिँ उपद्रव हुँदैछ, बालकहरूको पनि नाश गर्दैछन्, अब यो ठाउँमा बस्नुहुन्न, अब हामी कंसको डरले अब यहाँ बस्नुहुन्न, हामी यो गोकुललाई छोडेर अब हामी वृन्दावन जाने हो, यहाँ बस्न भएन, अब कंसको पीडा सहन सकिँदैन भनेर जान लाग्नुभयो। सबै गए, गाई धवाई गोठालाहरू गाडामा सामान राखेर साइद गरे। भगवान् श्रीकृष्ण जसुदाको काखमा बसेर आमा कहाँ जाने नजाने नजाने यहीँ रमाइलो छ नि भनिकन यसरी आमालाई पठाउन मान्नुहुन्न। पठाउन नमानिसकेपछि आफूले बसिराखेको आफ्नो थाथलो आफ्नो गोठ अनि आफ्ना भाँडाकुँडाहरू सबै अब लिएर जान पर्दा ज्यादै दुखित हुनुभयो। दुखित भइसकेपछि अनि भगवान् कृष्णले भन्नुहुन्छ बालखाले, आमा तपाईँ किन रोएको, तपाईँको आँखामा त मैले आँसु देखेको छु, किन रुनुभएको भनेर सोध्नुभयो। सोद्धाखेरिमा आमा भन्नुहुन्छ, बाबु आफू जन्मिएको ठाउँ साह्रै माया लाग्दो रहेछ, तिमीले खेलिराखेको आँगन, यो बगैँचा, यी झुप्राहरू, यी गोठहरू, यी गाईहरू देखेर, यी गौचरणहरू आज खाली भएको देख्दा मलाई साह्रै दुःख भएको छ, मानसिक पीडा भएको छ बाबु भन्नुहुन्छ। त्यसकारणले भगवान् श्री कृष्ण के भन्नुहुन्छ आमालाई फेरि, जननी जन्मभूमि छ स्वर्ग अद्धपि गरी यसे, आमा आमा भन्ने वस्तु र जन्मभूमि भन्ने वस्तु साह्रै माया लाग्दो हुन्छ आमा। त्यसै कारण हजुरलाई देखेर म हजुरलाई साह्रै माया गर्छु, अनि यो खेलिराखेको ठाम देखेर मलाई यो ठाम पनि त्यत्तिकै माया लागेको छ छोडेर जान भनिकन, यसरी भगवान् श्री कृष्ण र जसुदा आफ्नो ठाम छोडेर जान पर्दा यसरी दुखित भएको कुरा भागवतमा लेखिएको छ। यिनै कुराहरूलाई राखेर आजको बसाइबाट म बिदा लिन्छु। जयतु संस्कृतम् जननी जन्मभूमिश्च स्वर्गभन्दा पनि।

0: दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
2: नेपाली खबर
3: समृद्धिका लागि बहस र छलफल खबरदारी गर्छ
4: न पक्ष न विपक्ष सधैं निष्पक्ष
5: स्वदेश एफएम 93.2 मेगाहर्ज
0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर

0: आज 2083 जेठ 18 गते सोमबार, जेठ शुक्ल षष्ठी, 1 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस मोबाइल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्री बालेनको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सभामुखले गलत व्याख्या गरेको विपक्षीको आरोप। उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको रणनीति। सत्तापक्ष र विपक्षीको घम्साघम्सीबीच दुई अध्यादेश पारित। रासोपा सभापति लामिछाने भारत छाँदै। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको पानी खट्टली बनायो स्वरोजगार शीर्षकको शुभ समाचार।
0: उत्तरी म्याग्दीको नारस्याङमा रहेको परम्परागत पानी घट्टले पुरानो इतिहास जोगाउँदै स्थानीयका लागि उपयोगी सेवा र एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नारस्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घट्टलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेसा गर्दा यहाँका बासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घट्टको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट्ट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। सुरुमा निर्माण गर्दा करिब 1,00,000 रुपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रुपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मर्मत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानी घट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप 1 माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रुपियाँ लिने गरेको उनले बताएकी छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलोपटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। रासोपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा रासोपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह इपिजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धि नारायण श्रेष्ठले लिम्पिया धुरा कालापानी र सोस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमिन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेसनका कारण दुवै देशका किसानले एकअर्काको जमिन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य, गम्भीर र राष्ट्रहित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनीतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
0: संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरू विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी सचेतक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरुङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढाइरहे। प्रतिपक्षको आक्रोश बढ्दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। रासपा सांसद पनि अघि बढ्दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ्दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च थलो संसदमा नुहाएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
2: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढ़ीमा 15 प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावे प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरू बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो। साथै एकपटकमा 15 प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अर्यालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 पनि 5 यसबारे प्रष्ट लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाए संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलब वृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री वाग्लेले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्लेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धि दर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्लेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोडेर बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजोपा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि मण्डलमा उहाँकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता हुने तय भएको छ। राजसभा स्रोतका अनुसार यस भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्च स्तरीय भेटवार्ता हो। यसका साथै भारतीय विदेश मन्त्री एस जयशंकर र अन्य वरिष्ठ मन्त्रीहरूसँग पनि उहाँले छलफल गर्नुहुनेछ। जेठ 19 भाजपा मुख्यालयमा आयोजना हुने विशेष कार्यक्रममा भाजपाका नेता नितिन नवीनले नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्ने कार्यक्रम रहेको छ। सबै भेटवार्ता र छलफल सकेर टोली जेठ 20 बुधबार स्वदेश फर्कने कार्यतालिका छ।
0: पूर्व पञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि विभाजनको संघारमा उभिएको छ। पुराना अन्य दलहरूभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटक पटक एकता र विभाजनको गोलचक्करमा फसेको राप्रपा फेरि विभाजनतर्फ उन्मुख भएको हो। राप्रपाको 2078 सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुस 16 गते पुरानै घर फर्केका थिए। थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दावी राप्रपाका नेताहरूले गर्दै आएका छन्। तर पार्टी नेतृत्वको कार्यकौशलप्रति नेता तथा महामन्त्री धवल शमशेर राणा सहितको समूह पनि असन्तुष्ट थियो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएको बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि लाग्ने बताएका